0: छनोट गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म।
1: तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु।
2: .com बाट सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी काठमाडौँ महानगरपालिका वडा नम्बर 18 ले गरिरहेको सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको परिणाम, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर, संघ प्रदेश संघको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा वडा सदस्य तथा मेला संयोजक हीरा शोभा दंगोलसँग कुराकानी गरिरहेका छौं।
3: वडाभित्र महिलाहरूलाई कुन रूपमा लिने गरिन्छ? सुनिन्छ नि धेरै हाम्रो यो पितृसत्तात्मक समाजमा महिला चाहिँ घरभित्रै बस्नुपर्छ, अगाडि खासै अब बाहिरको काम चाहिँ छोरा मान्छेले गर्नुपर्छ भन्ने कुराहरू सुनिन्छ। यहाँ चाहिँ त्यस्तो छ कि अलिकति फरक हो?
4: त्यस्तो भए पनि अहिले महिलाहरू धेरै आजमान भइसकेको छ। घरमा काम सकाएर पनि बाहिर आएर सबैमा सहभागी हुन उहाँहरू सक्ने भइसकेको छौँ। अब जस्तै हामी नै भनौँ न, घरमा सबै काम सकाएर अफिसमा गर्छ, अफिसको काम सकाएर फेरि अरू जसले कहाँ कहाँ के छ कार्यक्रम कहाँ कहाँ जाउँ भन्नुहुन्छ त्यहाँ त्यहाँ गएर फेरि घरमा गएर हामी सबै म्यानेज गरेर महिलाले सक्यो भने जे पनि गर्न सकिन्छ।
3: तपाईँ भ्याउनुहुन्छ सर? घरको काम पनि गर्न, बाहिरको काम, वडाको काम गर्नु पर्यो, तालिमको काम पनि हेर्नु पर्यो, सबै गर्नुहुन्छ?
4: अघि पनि भने अघि अस्तिको एक हप्ता त हाम्रो इन्द्र जात्रा, हामी महिलाहरूले रक्त तानीमा हामी कमान्डिङ गर्छौँ। त्यो सुरुदेखि 69 सालदेखि हामी 13 जनाले त्यो कमान्डिङ गरेर आएर अहिलेसम्म पनि हामी निरन्तर छौँ त्यसमा। अनि हाम्रो किलागलमा पुल खिच निकाल्छ, त्यहाँ जात्रामा हामी सहभागी भएर अझ मेरो अर्कै काम छ, हाम्रो मन्दिरमा पालो बस्नुपर्ने, त्यो काम सकाएर घरको काम पनि भ्याएर म चाहिँ वडामा पनि वडाको काम पनि भ्याउँछु। सब गर्न खोज्यो भने महिलाहरूले सकिन्छ।
3: यहाँबाट तालिम लिएर काम गर्नेहरू चाहिँ कति हुनुहुन्छ? ठ्याक्कै अन्दाजी, ठ्याक्कै नभए पनि अन्दाजी?
4: अब ठ्याक्कै त भन्न सकिँदैन, अन्दाजी अब भनिहाल्ने, सेल्फ मेकअप लियो, नेल आर्ट गर्यो, आफै गरिरहेछ उहाँहरू होइन, उसलाई गर्ने नै भोज जानलाई जे होस् बाहिर त्यो पार्लरमा गएर पैसा खर्च गर्नु परेन, उहाँहरूले आफै गर्न सक्नु भएको छ। अब कसैले केक बनाएर आफ्नो परिवारलाई गरिरहेछ भने त्यस्तो पसलै खोलेर चाहिँ त्यस्तो गरिरहेछन्, अब उहाँ जस्तै 1-2 जनाले गरिराख्नु भएको छ त्यति हो।
3: जति पनि आफ्नो व्यवसाय सुरु गर्नुभएको छ 1-2 जना जतिले होइन, विशेष गरी महिलाकै कुरा निरन्तरता दिनु चाहे के हुँदो रहेछ? पैसा पहिला नकमाउँदा जुन परिवारमा भर पर्नु पर्ने अवस्था हुन्थ्यो पहिले, र पछि आफै सिप सिकेपछि अनि आफै काम गरेर अलिकति 2-4 पैसा कमाएपछि के फरक हुँदो रहेछ?
4: त्यो त फरक त धेरै छ नि। मैले मेरो महिला समूहमा त्यस्तो गरिरहेको छु। पहिला उहाँहरू एउटा लुगा लाउनलाई पनि सासुदेखि धराउनु पर्ने, जुन महिलालाई मैले रोजगारीमा इन्भल्भ गराएँ उहाँहरू निर्धक साथ आफ्नो पैसा खर्च गरेर उहाँहरूले गर्न सक्ने अवस्थामा पुगिसकेका थियौँ हामी, त्यस्तो लाग्छ मलाई।
3: भर पर्नु पर्ने अवस्था अन्त्य भयो, आत्मनिर्भर पाइयो, आफूले कहाँ के गर्न मन लाग्छ गर्न पाइयो, खर्च पनि गर्न पाइयो होइन, मिठो मसिनो खान पनि पाइयो, हिसाब बुझाउनु परेन। म धेरै सुन्छु कि हिसाब बुझाउनु पर्छ, अस्ति भर्खर पैसा दिएको खै के भन्ने सोध्नुहुन्छ भन्ने कुराहरू सुन्दा त्यस्तो परेन,
4: त्यस्तो त परेन भनिहाले होइन। अघि पहिला जस्तो त पहिला भन्दा त धेरै एडभान्स भइसकेका छौँ महिलाहरू, केही न केही गरेर बसिरहनु, घरमा यतिकै बस्नुभन्दा केही न केही गर्नेहरू थुप्रै छ होइन। अब सुरुमा हामीले जाम बनाउने तालिम दिँदाखेरि जामको मात्रै यति व्यापार गर्नुभयो उहाँले, हामीले यो वर्षमा 1 चोटि महोत्सव भनेर हामीले ठाउँ ठाउँमा गर्छौँ, त्यो ठाउँमा उहाँहरूले आफैले उत्पादन गरेकोहरू सामानहरू राख्नुहुन्छ, जुन जुत्ता चोल साबुन यो जाम यो त्यही सफ यस्तो अब आफैले खानाकोहरू भयो सबै उहाँहरूले राख्नुहुन्छ।
3: यो केही पालिकाहरूले त फेरि तपाईँको पालिका भन्दा भनौँ वडाले, ललितपुरकै केही वडाहरूले चाहिँ व्यवसाय सञ्चालन गर्नको लागि ऋणको व्यवस्था पनि गर्नु भएको रहेछ नि, त्यो हाम्रोमा छ कि छैन अथवा त्यस्तो के सोचेका छौँ त हामीले?
4: हाम्रोमा अहिलेसम्म त्यस्तो डिमान्ड आएको पनि छैन, अहिलेसम्म दिएको पनि छैन हामीले होइन, हामीसँग कसैले हामीलाई यस्तो चाहियो भनेर पनि भनेको पनि छैन।
3: भनेपछि भविष्यमा केही भयो अथवा कसैले आवश्यक पर्यो भने चाहिँ अब के गर्नुहुँदो रहेछ भन्दाखेरि लगानी 2 लाखको गरिदिने, उहाँहरू व्यवसाय सञ्चालन गर्ने, बिस्तारै बिस्तारै किस्ता भन्ने

0: चाहिँ तिमीले जाने अनि त्यसपछि केही निश्चित समयमा पुरा भइसकेपछि उहाँहरूको उहाँलाई सुनिदिने थियो, त्यसरी गर्नु पाएको छ। आवश्यक पर्यो भने चाहिँ हुन सक्छ कि के छ?
1: हुन त सक्छ। अब यस्तो नि, अब आजकल महिलाहरू धेरै विभिन्न संघ संस्थामा आबद्ध हुन्छ, आफू आफै महिला समूहहरू हुन्छ, त्यो महिला समूहमा महिनाको एकचोटि पैसा राखेर पैसा बचत पनि गर्ने हुन्छ, त्यही कोषबाट पनि उहाँहरूले ऋण लिएर पनि काम गर्नेहरू धेरै छन्।
0: अब त्यसले परिवारकारिताको कुरा गर्ने पनि गरौँ है, मैले धेरै सुन्छु क्या, एउटा वडामा त्यही तालिम दिएको छ, अर्को वडामा त्यही तालिम दिएको छ, अर्को वडामा त्यही तालिम दिएको छ, सिप त सिकिन्छ तर सिप सिक्ने मात्र काम भइरहेको छ, प्रभावकारी भाषामा भन्ने गुनासो सुनिन्छ। तपाईँले अघि भन्नुभएको थियो सिप मात्र सिक्ने भाषा काम चाहिँ भएको छैन भन्ने कुरा, अब यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
1: अब सबै वडामा त्यही तालिम त होइन होइन, अब भने एक वडा एक नमुना भनेर एउटा एउटा वडामा एउटा एउटा नमुना तालिम दिने भनेर जुन गरेको छ, त्यस तालिमलाई हामीले हाम्रो वडामा अहिलेसम्म कुनै वडामा पनि त्यस्तो गरेछन् होला, हामीले चाहिँ लाखामरीलाई एक गोरा एक नमुनाको रूपमा हामीले लाने भन्ने सोचमा थियो। अब जस्तै तेह्र वडामा हाटे तालले भूमिको कब्जा गर्दैछ, एउटा एउटा वडामा एउटा एउटा नमुनाको रूपमा चाहिँ त्यो कार्य चाहिँ भइरहेको छ।
0: भनेपछि हाम्रो लाखामारी चाहिँ अलिकति विशेष अरू वडाको भन्दा अलिकति पृथक फरक छ, नौलो छ।
1: हजुर, हाम्रो लाखामारीको लागि यो हाम्रो ठाउँ अलिक प्रचलित ठाउँ पनि हो, जुन नरदेवीमा किलागलमा जुन लाखामारी

0: के भन्नु अब व्यवसायिक रूपमा नलगेकोले अलिकति मनमा कहीँ न कहीँ यस्तो ऊ भइरहेछ त्यो पनि होला उहाँहरूले पनि व्यवसायिक रूपमा लगोस् भन्ने हामी चाहन्छौँ
1: किन त्यो समस्या अब किनकि अब तपाईँलाई थाहा छ नि बसिरहनु भएको छ मेरा संयोजक पनि हुनुहुन्छ सदस्य पनि हुनुहुन्छ विभिन्न कार्यक्रममा सहभागी पनि हुनुहुन्छ घरको काम पनि हेर्नुहुन्छ बजारको काम पनि हेर्नुहुन्छ समाजको काम पनि निहाल्नु भएको छ किन त्यो सफल चाहिँ अब तालिम चाहिँ दिएको छु प्रभावकारी चाहिँ खासै देखिएन
0: प्रभावकारी पनि नभएको कसरी भन्नु गर्नेले मजाले गरिरहेछ भने हामी यो हामीले एप्रोन यो झोला सिउने तालिम पनि दियो त्यो पनि मजाले गरिरहेछ यो जुत्ता सिउनु भयो अघि नै भने मैले विदेशमा सोधेँ उहाँले निर्यात गर्नुहुन्छ त्यहाँबाट डिमान्ड आउँछ हामीलाई यति यति जोड चाहियो भन्नुहुन्थ्यो त्यो बनाएर पठाउनुहुन्छ अब यहीँको तालिम लिएकोहरू विदेशमा गएर उहाँहरूले बारिस्ताको डोकरीको काम गरिराख्नु भएको छ अब मेरै बहिनीको छोरा उसले पनि अस्ति अमेरिका गएर त्यही काम गर्यो उसले ऊ एक वर्षको अमेरिका बसाइमा उसले त्यही काम गरेर आयो अनि अब यही भाइ हुनुहुन्छ उहाँले पनि त्यसो गरेर अर्को चाहिँ नि कस्तो भने मार्केटिङमा मार्केटमा नजाने घरबाटै व्यवसाय गर्ने जस्तै यो सर्फ भयो झोल साबुन भयो यिनीहरू चाहियो भने यति चाहियो बनाइदियो भने पनि उहाँले बनाएर त्यो चाहिँ नि दिनुहुन्छ त्यस्तो चाहिँ भइरहेछ
1: त्यसो अब चुनौती भन्नु पर्ला मुख्य चुनौती चाहिँ के हुँदो रहेछ यो सिप सञ्चालन गरिरहँदाखेरि तालिम दिँदाखेरि चाहिँ
0: चुनौती त त्यही हो तालिम लियो तालिमलाई व्यवहारमा व्यवसायमा न उतार्नु अलिकति हुन्छ उनीहरूले कस्तो भने तालिम लियो चाहे बेलामा गरौँला भन्ने यस्तो छ होइन म यो तालिम लिएर मैले यसलाई व्यवसायिक रूपमै लान्छु भन्ने चाहिँ अलिकति सोच कम भएको जस्तो देखिन्छ
1: अब जुन 18 नम्बर वडाले गरिरहेको छ हुन त अब वडाहरूले सिप सिकाउने कामलाई अलिकति बढी सिप होइन तालिम दिने कामलाई अलिकति धेरै प्राथमिकतामा राख्नु भएको छ धेरै ठाउँमा त्यो पालिका देशभरिकै पालिकामा त्यस्तो पाइएको छ होइन अनि तपाईँहरूले चाहिँ त्यो दोहोरोपन नहोस् भनेर चाहिँ सिप मेला नै आयोजना गरिरहनु भएको छ लगातार तेस्रो वर्ष हो तपाईँहरूले आयोजना गरिरहेको चाहिँ आफूबाट अरूले के सिक्नुपर्छ 18 नम्बर वडाबाट अरू पालिकाका वडाले चाहिँ के सिक्नुपर्छ जस्तो
0: केही आफ्नो आफ्नो तरिका हो काम गर्ने होइन अब हामीले जुन सिप मेला भनेर एकै थलोमा विभिन्न सिप राखेर सिकायौँ उहाँहरूले महिना पछि हप्ता पछि राख्नुहुन्छ होला अब कसै कोही कसै कहाँ चाहिँ कसो भने तालिम लिने नै हुँदैन एकदम एरिया ठुलो भए पनि जनसङ्ख्या कम भएको ठाउँ पनि छ हाम्रो वडाहरू अब सबैले आफ्नो आफ्नो तरिकाले गरेका छ यसमा हाम्रो केही भन्नु छैन
1: राम्रो कुरा सिक्नु पर्यो
0: हजुर
1: समस्याहरूलाई समाधान
0: अब राम्रो त मलाई पनि सोच्छ साथीहरूले अब हामी यो दोस्रो कार्यकाल भएकोले हामीले थुप्रो पुरानो साथीहरू थुप्रै छ तिनीहरूले कसरी गर्यो सिप मेला वडाबाट वडामा पनि सिप मेला हुन्छ र भन्छ खै हामीले त यो तेस्रोपल्ट भइसक्यो गरेको गरे हुन्छ हुन्छ भनेर मैले त्यस्तो पनि भन्छु
1: गरेपछि हुँदो रहेछ
0: हाम्रो अध्यक्षज्यू पनि यसमा धेरै लागि पर्यो हुन्छ उहाँको नै कन्सेप्ट हो या यो गर्ने यस्तो काममा चाहिँ उहाँ एकदमै अग्रसर हुनुहुन्छ
1: समग्र जति पनि नागरिकहरू हुनुहुन्छ होइन 18 नम्बर वडा मात्र नभनौँ सबै पालिकाहरूका वडाहरू भनौँ एउटा प्रतिनिधि पात्र भएर भन्दाखेरि के सुझाव सल्लाह यो रोजगारीको विषयमा यो तालिमका सिपका विषयमा के भन्न चाहनुहुन्छ कसरी गर्नुपर्छ भनेर अलिकति सुझाव सल्लाह दिनुहुन्छ
0: मैले के भन्ने उहाँहरूलाई त अब तालिम चाहिँ लिनुहोस् होइन तालिम अब आफूलाई आफू अवसर नगुमाउनुहोस् तर त्यो अवसरमा लिएको जुन उहाँहरूले कति यो चुनौती कति उहाँहरूले घरमा सबै अब काम सकाएर कस्तो बाधा कोही कोही त हुन्छ नि कस्तो बाधा विघ्न त्यो सबै हटाएर जुन तालिम लिन आउनुभयो त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौँ भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिका वडा नम्बर 18 वडा सदस्य तथा सिप मेला संयोजक हिरा शोभा दङ्गोल अब वडाले दिएको बारिस्ताको तालिम लिएर आफ्नै व्यवसाय सञ्चालन गरिरहनुभएका स्थानीय बद्रे महर्जनको अनुभव सुनौ
2: नमस्कार
3: नमस्कार सर
2: तपाईँले केही समय अगाडि सायद दुई तीन वर्ष अगाडि
3: वडाले सञ्चालन गराएको थियो बरिष्ठ ट्रेनिङ हाम्रो यता कथिमा मिठो छ भन्ने त्यो क्याफेमा जुन चाहिँ लाजिङबादमा अवस्थित छ त्यो क्याफेमा गराएको थियो त्यो बेला हामी होला 18-20 जनै छ अघि त थियौँ होला राम्रो ट्रेनिङ गराएको थियो 12-15 दिनको थियो सायद त्यो अब एकदम राम्रो बेसिक नजान्नेहरूलाई चाहिँ एकदमै हेल्पफुल भएको थियो त्यो चिज चाहिँ अब कतिजना अब गृहिणी पनि आएको थिए स्विमहरू पनि आएको थिए हामी जस्तो व्यवसायी पनि थिए त्यो भेराइटी अफ मान्छेहरू थियो कि

0: 25 जना मध्ये सबै व्यवसायतिर जोडिनु भयो अथवा उद्यम चिन्तामा जोडिनु भयो कि
1: कति त जोडिएको भयो कति त पढि नै रहेथे कति अब बाहिर जान स्रोतमा थिए होला उनीहरू कतिजना त बाहिर पनि गयो होला त्यसले पनि हेल्पफुल भयो होला सायद त्यो जुन चाहिँ क्लासेसहरू पाएको थियो त्यो क्लासेस धेरै नै हेल्पफुल पाएको थियो कतिजनाले घरमै बसेर अब थाहै नभए गृहिणीहरूलाई त त्यो बारिस्ताको क्लास नै ठुलो कुरा भइसक्यो नि त अब जहाँ कहाँ अब कहाँ केही नलेजै नभए मान्छेलाई बारिस्ताको अब भनौँ न कफीको बारेदेखि लिएर कफीको हिस्ट्रीदेखि लिएर कफीको त्यहाँ भेराइटीसम्म थाहा हुनु भयो नि त अब बाहिर जाँदा पनि कतै पनि लाभ नमानिकनु मलाई यो अर्डर गर्नु पर्यो पनि त्यो अर्डर गर्नु पर्यो पनि अब नर्मली मान्छेहरूले ब्ल्याक कफी र मिल्क कफी मात्रै भन्छ होइन अब त्यो त्यो जुन सिपमा सिकेको मान्छेले बाहिरमा एक्सप्रेसो खाने अमेरिकामा खाने कापचिनो खाने मक्का खाने त भन्न सकिनँ एटलिस्ट नाम भए पनि थाहा भएन नाम र त्यो त्यसको गुण त थाहा भयो नि त्यो भनेको नि ऊ आफ्नो आफूलाई नि सेल्फ ठुलो कुरा भयो नि त मैले यति थाहा छु भन्नु नि मलाई त्यति थाहा हुनु भनेको मलाई आफ्नो सेल्फ कन्फिडेन्स बढ्नु हो त कतै गएर ब्ल्याक कफी मिल्क कफी मात्र भन्नु नसकिनँ म एक्सप्रेसो खाने भन्दाखेरि एउटा सेल्फ कन्फिडेन्स लेभल पनि हाई हुन्छ नि त त्यो चाहिँ धेरै राम्रो गरे हो कि
0: सर अब त्यो अलिकति पृष्ठभूमि जाँदाखेरि तपाईँले यो होइन यो बारिस्ता ट्रेनिङ लिउँ भन्ने खालको सोच चाहिँ कसरी आयो
1: सोच चाहिँ अब हाम्रो भयो भने यो खासमा त कस्तो हुने पसल पनि मेरो व्यवसाय पनि को होटल नै यो क्याफे नै हो
2: पहिलेदेखि
1: नै अब भनौँ न अब त्यो त्यो ब्याकग्राउन्ड भएकोले पनि अब आफ्नै क्याफे खोलिसकेको थियो म आफ्नो क्याफे खोलिसकेपछि अब यो ट्रेनिङले चाहिँ अब कति भरिले मैले भने बेसी मेरो लेभलै थाहा छैन अब बारिस्ता ट्रेनिङ गर्नलाई त मलाई थाहा छ त्यो कति कस्ट पर्छ होइन नर्मल बेसिक लिँदा पनि त कस्ट पर्दैन त्यो चाहिँ जुन चाहिँ त्यो वडाले नै सजिलो बनाइदिएछ नि त नि शुल्क त्यो पनि होइन नि शुल्क गरेर 12-15 दिनको त्यो पनि धेरै त्यो हो कि राम्रो एकदमै फाइदाको चिज हो मान्छेलाई सिक्नेहरूलाई जान्न बुझ्न खोज्नेलाई चाहिँ धेरै राम्रो भयो त्यो हिसाबले पनि एकदमै राम्रो भयो
0: बाहिर तालिम लिँदाखेरि त सायद 15-20 हजार
1: पर्छ मिनिमम बेसिकको चाहिँ पर्छ अब त्यसमा नि लेभल लेभल हुन्छ कोही बेसिक हुन्छ एडभान्स हुन्छ तर बेसिकै थाहा पाउनु नभए पनि मान्छे एडभान्स हुन्छ कोही कहाँ आउँदैन बेसिकमै धेरै कुरा छ कि अब बेसिकलाई नै हो त्यसलाई एडभान्समा जाने बेसिकले नै त्यो धेरै हेल्प गर्छ नि त जुन जुन त्यो बेसिकमा चाहिँ धेरै हेल्पफुल भएको छ हाम्रो क्लासमा चाहिने
0: तपाईँले बेसिक लिनुभयो अनि बेसिक लिएपछि
1: उहाँहरूतिर एकदमै हेल्प भयो मलाई
0: त्यो अलिकति बताइदिनुहोस् न पहिला चाहिँ के थियो व्यवसाय होइन अनि पछि चाहिँ के सहयोग मिल्यो त्यसले गर्दाखेरि चाहिँ
1: अब मैले अघि नै भने जस्तो तपाईँले अब एक्सप्रेसो कस्तो हुन्छ अब कफीको भेराइटी कति हुन्छ तपाईँको भेराइटी अफ कफी हुन्छ नि त मोका हुन्छ अब भनौँ न एउटा रेस्टिटो हुन्छ एक्सप्रेसो हुन्छ अमेरिकानो हुन्छ क्यापाचिनो हुन्छ अनि त्यसपछि लाटे हुन्छ मोका हुन्छ क्याफे मोका हुन्छ त्यो बारेमा नलेज पाउनु त मलाई त सजिलो भयो नि त त्यो भनेको मैले कसैलाई सोधेर अब मलाई यो के हो मैले यो के हो भनेर सोध्ने ठाउँमा मलाई आफूलाई आफै गएर आफै क्लास लिएर मैले ढक्क साथ गर्नु त्यो चिजमा मलाई चाहिँ एकदम प्रश्न भएको अनि उहाँको सरहरू अब हाम्रो वडाको मान्छे प्रतिनिधिहरू पनि आएर टाइम टाइममा सोधिराख्नुहुन्थ्यो व्यवसाय गर्दा पनि व्यवसाय कस्तो छ के छ कस्तो छ त्यो भनेको खुसीको कुरा हो नि त त्यो नै राम्रो हो हाम्रो लागि त
0: भनेपछि तपाईँको लागि
1: प्रभावकारी नै छ भन्नुभयो अब त्यो भनौँ न मैले अघि भने जस्तै कतै गएर पैसा तिरेर खर्च गरेर लिनुपर्ने क्लास मलाई स्वतः अब वडाले निशुल्क गरिरहेको छ नि त त्यो भनेको त धेरै राम्रो हो होइन कतै त्यो भनेको एकदमै राम्रो हो
0: भनेपछि सन्तुष्टि मिलेको
1: छ धेरै नै सन्तुष्टि
0: खुसी पनि हुन्छ
1: खुसी त अब हुनुपर्ने भइहाल्यो त्यो खुसी नै अब आफूले थाहा नभएको कुरा थाहा पाउनु नै थियो ठुलो कुरो भइसक्यो नि त त्यो खुसीमा त अब गर्न नै गर्न सकिँदैन त्यो खुसी
0: त्यसपछि एडभान्स लेभलको तालिमहरू पनि लिनुभयो कि
1: एडभान्स लेभल भन्दा पनि एडभान्स लेभलको लिनै परेन त्यसबारे त्यो अब त्यो बेसिकै सिकिसकेपछि अब त यो थुप्रै छन् नि अब युट्युब छन् कति चिजहरू प्लेटफर्महरू छन् त सिक्ने प्लेटफर्म अब त्यसरी बेसिक थाहा पाउनु पर्यो कि मान्छेले बेसिक थाहा भएपछि बेसिकै थाहा नभएसम्म बेसिक त कतैबाट पनि बेसिक सिकेर चाहिँ सिकिँदैन मेरो विचारमा ट्युटोरियल यताउता हेरेर बेसिक पनि सिकिँदैन बेसिक सिकिसकेपछि बरु त्यसलाई बेसिकको नलेज भइसकेपछि चाहिँ बरु एडभान्स कोर्स चाहिँ कतैबाट हेरेर सिकेर चाहिँ गर्न सकिन्छ अरे
0: अब अर्को महत्वपूर्ण कुरो भनेको पैसा है अब व्यवसाय गरिसकेपछि पैसा कमाउनु पर्ने हुन्छ होइन जेसी अब जति ठुल्ठुलो आधारसँग कुरा गर्यो भने होइन अब लास्टमा जोडिनु भने पैसा अब सिप सिकेपछि तपाईँले त्यसलाई उपयोगितामा प्रयोग गर्नु भयो कि भएन होइन उपयोगी भयो कि भएन र आफ्नो त्यो इन्कम अथवा आय आर्जनमा चाहिँ अलिकति सपोर्ट कि मिलेन
1: त्यो त एकदमै मिल्यो अब यो मैले भने नि अब त्यो सिकिसकेपछि अब मैले मेरो एक त सेल्फ कन्फिडेन्स बढिसक्यो म जुन काउन्टरमा बस्छु अगाडि फ्रन्ट फेसमा बस्दाखेरि त मलाई अब अमेरिकानो चाहियो कि एक्सप्रेसो चाहियो भनेर मेरो सेल्फ कन्फिडेन्स बनाएको थियो त्यो अगाडिको मान्छेले पनि म कस्तो लेभलको भन्ने थाहा भइसक्यो नि त त्यसमा पनि सेल्फ त्यो सेल्फ रेस्पेक्ट त बढिसक्यो सेल्फ कन्फिडेन्स बढ्यो अगाडिको मान्छेको नजरमा पनि मलाई थाहा धेरै कुरा थाहा रहेछ भन्ने भयो नि त त्यसमा पनि मेरो बिजनेसमा हेल्प गर्छ त्यो बिजनेसमा हेल्पपछि मान्छेहरू घुलमिलिन्छ घुलमिलिसकेपछि मान्छे अभियसली त्यो मान्छे मलाई थाहा धेरै कुरा थाहा भयो अनुसार त्यो मान्छे मसँग घुलमिलिन्छ त्यो बिजनेस व्यवसाय त बढ्ने स्वतः कुरा नै भयो त्यसमा म त सन्तुष्ट नै छु राम्रो व्यवसाय पनि भइरहेछ चलि नै रहेछ अहिलेसम्म पनि
0: कति कमाइ हुन्छ
1: कमाइको त त्यस्तै हो
0: अप्ठ्यारो कुरो हो होइन अर्पत
1: व्यवसायहरूको होइन कमाइको कुरा भन्दा पनि कसो भने आफूलाई पुगिरहेछ कसैसँग मागेर चलाउनु परिरहेको छैन त्यो नै ठुलो कुरो हो नि त अब कसैको पसल अहिले अहिलेको त्यो कन्डिसनहरू आर्थिक अवस्था हेर्दा त कतिको व्यवसाय त चलिरहेको छैन मान्छे मेरो त व्यापारै भएको छैन भन्ने कन्डिसनमा पनि मेरो चाहिँ चलिरहेको छ
0: मासु कति दुई तिन लाख
1: त्यस्तै होला भाडा हारिन भनौँ न अहिले त अब जस्तो अवस्था त्यस्तो छ नि आर्थिक अवस्था त्यस्तो भएको कन्डिसनमा चाहिँ राम्रो चलिरहेको छ
0: हुन त अघि मैले यहाँ सदस्यजीसँग कुराकानी गर्दाखेरि नेवार समाज हो वैदेशिक रोजगारीमा त्यति बढी आकर्षण छैन भन्ने कुरा गर्नुभएको थियो तपाईँ हेर्दाखेरि पनि देखिरहेको छु मैले होइन तपाईँलाई त्यस्तो ख्याल आयो आएन अब त्यसो जाउँ भन्दामा अथवा रोजगारीको सिलसिलामा उतासित भनौँ
1: यही राम्रो भइरहेको र अब यही कन्डिसन राम्रो छैन त्यस्तो कन्डिसनमा चाहिँ हो सोच आउन सक्ला अब सबै परिवारै हेर्छ परिवारको सपोर्ट मिलिरहेछ सब टोल छिमेकीबाट सबैले हेरिरहेछन् भन्दा त्यो कन्डिसनमा आउनै पर्दैन त्यो लास्ट त्यो कन्सेप्ट आउनु भनेको केही भएन कि गाह्रो साह्रो पर्यो कि वे आउट नै भएन भने सोच्ने अवस्था हुने त्यो सोच नै त्यो सोचसम्म पनि पुगेको छैन कि त्यही भएर त्यही सोच आएन
0: यही
1: ठिक छ कमाइया छ बसिरहेको छ परिवारसँग बस्न पाइरहेको छ होइन अब त्यही नै ठुलो कुरा हो नि त
0: अनि जुन 18 नम्बर वडाबाट तपाईँले तालिम लिनुभयो सिप सिक्नुभयो होइन त्यसलाई व्यावसायिक तरिकाले पनि प्रयोग गरिरहनु भएको छ अर्को भनेको पालिकाहरूले पनि तालिम लिइरहेका हुन्छन् त्यो पालिकाहरूको तालिमहरूमा सहभागी हुनु भएको छ कि छैन
1: त्यस्तो तारे पालिकाको म चाहिँ गएको छैन हाम्रो हाम्रो सोमा भनेर मात्रै म हो बाह्रसम्म त्यो पनि उहाँले नै बोलाउ इन्भाइट गरेरै हो वडा नम्बर गरेर बोला गर्नुपर्छ तिमीलाई काम आउँछ पछि धेरै काम लाग्छ भनेर बोलाउनु भएकोले पनि हामी सहभागिता भएको त्यो बेला थियो हाम्रो थुप्रै यङ्स्टरहरू थियो त्यो बेला चल्ने त्यो क्लासमा चाहिँ थियो देखेँ मैले देखेँ अनुसार चाहिँ धेरै युवाहरू नै थिए अब फ्रिमियरदेखि लिएर युवाहरूसम्म पनि थियो युवाको जमात चाहिँ धेरै थियो त्यो बेला
0: वडाहरूले तालिम यो 18 नम्बरमा मात्रै होइन समग्र देशभरि नै वडाहरूले विभिन्न युवाहरूलाई चाहिँ प्रोत्साहन गर्नुको लागि भनौँ रोजगार सृजना गर्नुको लागि महिलाहरूलाई अलि नेतृत्व विकास गर्नको लागि अभिवृद्धि बढाउन अनि र सँगसँगै आयोजनको विभिन्न बाटाहरू खोल्नको लागि स्वावलम्बी बनाउनको लागि थुप्रै कुराहरू छन् जोडिएका छन् रोजगारी सृजनाको लागि छ होइन कतिको महत्वपूर्ण हो जस्तो लाग्छ एउटा वडा अन्तर्गत तपाईँले तालिम लिनुभएको छ तपाईँले यो हेर्दाखेरि चाहिँ 18 नम्बरमा मात्र नभएर सबै वडाहरूको कुरा जोड्दाखेरि चाहिँ कति महत्वपूर्ण हो कुरा हो जस्तो लाग्छ यो चाहिँ
1: मलाई लाग्छ यो महत्वपूर्ण कुरा नै हो किनभने अहिले काम सबैको व्यवसाय एउटा व्यवसायमा जोड्नु स्वाभाविक हुनै पर्छ कि त्यो अब जुन चाहिँ जुन काम वडाले गरिरहेछ कि हामीले 18 वडाले गरिरहेछ कहिले भनौँ न तपाईँको बिक्री ट्रेनिङ भनेर बोलाउन भइरहेछ कहिले व्यक्तित्व हाम्रो उद्घोषक उद्घोषकवाला छ त्यो फिटनेसवाला छ तपाईँको मैले देखे अनुसार नै ब्युटी पार्लरको पनि गरेका छन् होइन अनि यो हाम्रो अब यो बारिस्ता त भइहाल्यो फेरि बेकरीवाला पनि छ यहाँ बाजा बजाउने यता ट्रेनिङहरू बेकरी के डिफ्रेन्ट भइरहेको त्यो अनुसार पनि कतिले भने कतिले त काम पाइने गरिने घरबारै काम भइरहेछ त्यो भनेको सेल्फ आफ्नो सेल्फ रेस्पोन्सिबिलिटी धेरै बढेको छ क्या त्यो कसैको भरमा नपरेकोमा चाहिँ यो चाहिँ एकदम गर्नु जरुरी नै छ कोही महिला पनि अब सबै अब भनौँ न प्रायः अब अहिलेको जमातमा त काम गर्न जान्छ जे भेट्नु जान्छ जो जुन चाहिँ हामीभन्दा पहिलो पुस्ता हुनुहुन्छ नि उहाँहरू त घर बसी बसी काम गर्नु पाएन नि कसैको कसैमा माथि डिपेन्डेन्ट हुनु परेन अहिलेसम्ममा मैले देखाएअनुसार चाहिँ अहिले उहाँको हाम्रो हामी यहाँ किलाहरूको मिसा पूजा भनेको छौँ उनीहरू आफ्नै काम गर्छौँ जुन खाना बनाने देखि लिएर भनौँ पनेस देखियो साबुन बनाउने देखि लिएर तपाईँको यो एप्रोन बनाउने बेकरी बनाउने सबै इन्भल्भ छन् क्या. त्यो भनेको सो सो सेल्फ त्यो कन्फ्लिङ बन्नु एकदम स्वाभाविक हो. त्यो त्यो चाहिँ हुनैपर्छ क्या. हरेक वडामा हुनुपर्छ. किनकि हाम्रो वडामा त छ. मैले देखे अनुसार हाम्रो मेरै मिसेस पनि यही वडामा छन् र उहाँले पनि ब्युटी पार्लर ट्रेनिङ ल्याएछ अनि त्यसपछि ऊ दोसोकोवाला ट्रेनिङ ल्याएछ. उसलाई बोल्नलाई कन्फिडेन्ट भयो. ब्युटी पार्लरको कसैमा कसैको लागि गएर गरिदिने काम चाहिँ एकदम भयो. त्यो एकदमै राम्रो हो यो भनेको.
0: अब अझै हुन त अब वडाले पनि लागिरहेको छ. अझै बढी प्रभावकारी गराउन अझै निरन्तरता दिनको लागि चाहिँ के गर्नुपर्छ. एउटा सामान्य व्यक्ति भएर भन्दाखेरि अझै यो गरिदियो भने अझै राम्रो हुन्थ्यो भन्ने खालको चाहिँ त्यस्तो केही छ.
1: अब हाम्रो वडामा वडाको अनुसार चाहिँ गरेन त धेरै गरिराख्नु भएको छ. अब त्यो व्यक्ति अब भनौँ साधारण व्यक्ति बाहिर आउटसाइडर भएर हेर्ने हो भने पनि धेरै नै गरिराख्नु भएको छ. कहिले केही न केही चिजमा इन्गेज भएका छौँ भएको छ. कहिले के प्रोग्राम कहिले के प्रोग्राम कहिले के ट्रेनिङ कहिले के कहिले के कहिले यो ट्रेनिङ कहिले ट्रेनिङ त गराइराख्नुहुन्छ. मैले थाहा भए अनुसार पनि अब मेरो मिसेस पनि त यो दुचमा सहभागी छन् होइन. उसलाई उसको मार्फत पनि थाहा भइरहेको हुन्छ कि कहिले यो ट्रेनिङ भइरहेछ कहिले यो ट्रेनिङ भइरहेछ. अहिले अब पछि अहिले बुवाले मेरो बुवाले पनि भनियो हाम्रो सोनामा पनि भन्नुहुन्छ अहिले बेग्री ट्रेनिङ भइरहेछ बेग्री ट्रेनिङ दिनहरू त्यसलाई पनि हेल्प हुन्छ भनेर उहाँले हरेक टाइम हामीलाई इन्फर्म चाहिँ गराइराख्नुहुन्छ. मलाई मात्र होइन कि समग्र वडामा चाहिँ यो यो मेसेज चाहिँ प्रो भइरहेको हुन्छ. ट्रेनिङहरू भइरहेछ भाउनु आऊ ट्रेनिङ लिऊ भन्ने चाहिँ नि हरेक टाइम भन्नुहुन्छ. त्योभन्दा त्योभन्दा
0: अझै अझै बढी यो
1: त्यो त्यति नै धेरै भइसक्यो सर. अब त्यो कुन भने त्यो मान्छे गर्नु मान्छे गर्ने मान्छेहरूलाई त यो अपर्च्युनिटी यसलाई लिन सक्यो भने धेरै ठुलो अपर्च्युनिटी हो नि त. त्यो त्यति भन्दा भन्दै पनि सहभागिता छैन. अब भनिरहेछ कि भनिराख्नुहुन्छ भनिराख्नु भन्छ भनिराखेका छन् पनि अनि भनिराख्नु पनि हुन्छ कि. अब थोरै थाहा भएको कुरा भन्ने हो मैले होइन. अब त्यो भन्दा थियो त्यति गर्नु ठुलो कुरा भइसक्यो नि त. अब एउटा ट्रेनिङमा कमसे कम पाँचजनाको दसजनाको सहभागितामा दुई तिनजनाले मात्र रोजगारी पाएर त्यसलाई त्यो अपर्च्युनिटीको रूपमा लिएर के सिप सिकेर गर्यो भने त्यो एउटा पर्व चार पाँच तिन चारवटा पर्व त पर्यो नि. त धेरै राम्रो गरिराख्नु. मलाई त यही चिजलाई निरन्तर दिउँ भन्ने चाहन्छु कि म चाहिँ.
0: एउटा सहभागी भएर जति पनि तालिम लिन चाहने अरू व्यक्तिहरू पनि हुनुहुन्छ अथवा अरू वडाका जति व्यक्तिहरू हुनुहुन्छ उसलाई चाहिँ आफ्नो वडाले पनि यस्तै खालको कार्यक्रम गरिदियोस् भन्ने सोच थियो छ. उहाँहरूलाई चाहिँ के सुझाव सल्लाह दिनुहुन्छ.
1: यो कस्तो सुझाव चाहिँ म के भन्न चाहन्छु भने जब वडाले गरिरहेछ वडाले पनि धेरै मिहिनेत गरिरहेछ नि त. अब यो प्रशिक्षकहरू ल्याएर भनौँ कति प्रशिक्षकहरूलाई त टाइम हुँदैन ल्याएर हाम्रो मेरैमा पनि अब उता लाजिम पार्कको त्यत्रो ठुलो कोठीमा मिठो छ भन्ने क्याफेमा लगेर ट्रेनिङ गर्नु त्यो शान्तिको कुरा होइन नि. लाजिम कोठीमा मिठो छ भन्ने त एउटा एकदम ठुलो एउटा कफीको लागि यो क्याफेको लागि एकदम राम्रो ट्रेनिङ बेग्रिस कि सबै ट्रेनिङ दिने एउटा राम्रो प्लेटफर्म थियो. जहाँ त्यहाँसम्म गए पनि उहाँहरूले गरिदिनु भयो होइन. त्यस्तो प्रोग्राम गरिदिनु हुन चाहिँ सहभागी चाहिँ भइदिनुहोस् एटलिस्ट 10-15 दिनलाई भए पनि टाइम निकाल्दा धेरै हुँदैन. दिनभरि हुँदैन. दुई तिन घन्टाको टाइम हुन्छ. दुई तिन घन्टा निकालेर वडालाई पनि सहयोग गरौँ कि. वडाले जति जति गरिरहेको छ वडाले त्यसमा गरेर आफूलाई सहभागिता चाहिँ भइदिउँ होइन. अब मैले जस्तो काम गरेर अब सेल्फ भनौँ न दिनु न भन्ने
0: उहाँ हुनुहुन्थ्यो. काठमाडौँ महानगरपालिका वडा नम्बर 18 बारिस्ताको तालिम लिएर उद्यमी बन्नुभएका बद्री महर्जन. देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले काठमाडौँ महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता अहिला संस्करणको परिणाम सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर संघ प्रदेशसँगको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा कुराकानी गर्यौं. देश परदेशको आजको समय सकिन लाग्यो. सुन्नुभएकोमा तपाईंलाई धन्यवाद. भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो online.com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु. नमस्कार. We'll be right back.
3: सुनत मेरो कपड़ा प्याकिंग कर दू तो श्यामजी को मिसेस लाई कैंसर उपचार करा इंडिया संगे लानु पर्ने
4: अनि सुन्नु त अब क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
3: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
5: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 4-93-555
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 0-42-38-88 अन्ठानब्बे 12-38-88

0: एक दिन उपहार छ।
1: यस दशैँतिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। रकी फ्लोमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37272 एसएमएस गरौँ।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oajnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट

0: सी भाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट फाइटिंग सोल्युशन्स

नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता। महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक। केन्द्रीय कार्य समिति 297 सदस्य रहने। देशका धेरैजसो ठाउँमा आज र भोलि पानी पर्ने। पर्सिदेखि मौसम क्रमिक सुधार हुने। कालीगण्डकी करिडोरको बेनी जोङसुङ कोरोला सड़क मर्मत कार्य तीव्र। 5737 परिवारलाई लाल पूर्जा वितरण। भूमिहीनको समस्या समाधानमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। थाइल्याण्डमा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 31 जना पुग्यो। 35 लाख भन्दा धेरै मानिस प्रभावित। र युरोपियन नेशन्स लीगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ। सभापति उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ़नेछ। मतदाता नामावली प्रकाशन, नामावली उप दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो सकिएको छ। आज दिउँसो 4 बजेसम्म मनोनयन दर्ता, त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। त्यसै गरी भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। पर्सि 22 गते बिहान 7 देखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको पार्टी केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशको लागि सभागृह र गण्डकी र लुम्बिनी प्रदेशको लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुला मंचलाई मतदान स्थल तोकिएको हो। पछिल्लो पारित संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 297 सदस्य रहनेछ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित व्यवस्था अनुसार केन्द्रीय कार्य समितिमा वरिष्ठ उपसभापति सहितका पदाधिकारीको व्यवस्था गरिएको छ। केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुनेछन्। निर्वाचन हुने पदमा सभापति 1, वरिष्ठ उपसभापति 1, उपसभापति 4, महामन्त्री 3, सहमहामन्त्री 11 तथा विभिन्न समूह र क्षेत्रबाट केन्द्रीय सदस्य पद रहेका छन्। सभापतिले मनोनित गर्ने सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा अन्य मनोनित सदस्य भने निर्वाचनबाट चयन हुने छैनन्। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सरकारवालालाई निर्वाचन हुने पद, समूह र संख्याबारे जानकारी गराएको छ। कांग्रेसको 15 महाधिवेशन अस्ति आइतबारदेखि काठमाण्डको खुल्ला मंचमा चलिरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली पनि प्रकाशित गरिसकेको छ, जसमा कुल 7114 जना मतदाता रहेका छन्। थप छुटपुट भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जनाएको छ। प्रकाशित नामावलीमा कुनै दावी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ। देशका धेरैजसो ठाउँमा आज र भोलि पानी पर्ने भएको छ। हिजोभन्दा आज र भोलि केही ठाउँमा अझै ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहालले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले मनसूनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरैजसो भागमा मध्यम तथा 1-2 ठाउँमा ठूलो पानी परेको छ। भोलिसम्म 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने महाशाखाले जनाएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भागका पश्चिमी वायुको प्रभाव कायम छ। कोशी, मधेश र बागमती प्रदेशको सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागमा मनसूनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। पर्सिदेखि क्रमिक रूपमा मौसम सुधार हुने अनुमान छ। गैराती, बागमतीदेखि पश्चिमका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। दैलेख, कैलाली, बर्दिया, जाजरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की आसपास क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको हो। यी क्षेत्र भई बहने ससाना नदीमा जलसतह बढ़न सक्ने भएकोले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पछिल्लो पटक गएको असोज 9-11 परेको ठूलो वर्षाले छेदविच्छेद बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोङसुङ कोरोला अन्तर्गत म्याग्दी खण्डको मर्मत थालिएको छ। पर्वतको कुस्मा नगरपालिका 1-5 देखि म्याग्दीको बेनी हुँदै चीनको सिमानामा रहेको कोरोला नाका जोड्ने 202 किलोमिटर दूरीको बेनी जोङसुङ कोरोला सड़क बाढ़ी पहिरोले 50 भन्दा धेरै ठाउँमा अवरूद्ध भएको थियो। विभिन्न ठाउँमा कालीगण्डकीले कटान गरेर बगाएको र भत्काएको छ। बेनी जोङसुङ कोरोला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले आउँदो सोमबारसम्म
गाड़ी संचालन गर्न सकिने गरी म्याग्दीको रघुगंगा गाउँपालिका दुई कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरी बगर खण्डको झण्डै 12 किलोमिटर दूरीमा अहिले मरम्मत कार्य चलिरहेको जानकारी दिनुभयो। मालडुङ्गातर्फ बेनी भइसरी हुँदै कुनौटासम्म झण्डै 25 किलोमिटर सड़क हिजो बेलुकासम्म मरम्मत सकिएको छ। कुनौटामा काली गण्डकी नदीको बाढ़ीले झण्डै 250 मिटर सड़क कटान गरेको छ। अन्नपूर्णको पोखरी बगर रातोपानीमा सड़कको नयाँ ट्र्याक खोलेर महावीर र भीरकाटे खण्डमा पनि काम भइरहेको छ। सड़क विभाग र निर्माण व्यवसायका 15 वटा एक्सकाभेटर 12 वटा टिप्पर र 15 वटा लोडर सहित जनशक्ति परिचालन गरेर सड़क निर्माणको कामलाई तीव्रता दिएको संघीय सड़क सुपरिवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो। रसुवा र तातोपानी नाका बन्द रहेको चीनसँगको व्यापारका लागि कोराला नाका महत्वपूर्ण बनेको उहाँले बताउनुभयो। कोराला नाका जोड्ने सड़कलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको पनि जनाएको छ। मुस्ताङको स्याउ र भेडचाङ्रा बजारमा पठाउने समय मुख्य चाड़पर्व अनि पर्यटकीय याम समेत शुरू भएकोले बेनी चुम्सुङ सड़क छिटो सञ्चालनमा ल्याउन दबाव पनि बढ़ेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सटल सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। संशोधन मार्फत केन्द्रीय बैंकले व्यवसायी तथा सेवा गराइने गर्न पाउने विदेशी मुद्रा सटाईको सीमा बढ़ाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र 2082 संशोधन गर्दै आयात सेवा भुक्तानी हवाई जहाजका पार्ट पूर्जा सेटेलाइट सेवा भारतमा गरिने भुक्तानी लगायत विभिन्न कारोबारमा विदेशी मुद्रा भुक्तानी लगायतमा सटाईको सीमा बढ़ाएको हो। संशोधित एकीकृत निर्देशन अनुसार हवाई जहाजका इन्जन वा पार्ट पूर्जा विदेशमा लगेर मरमत गरी ल्याउने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट गर्न सकिने अग्रिम भुक्तानीको सीमा अमेरिकी डलर 1 लाखबाट बढ़ाएर 5 लाख पुर्याइएको छ। त्यस्तै विदेशका अस्पतालमा उपचार गर्न जानको लागि नेपाली नागरिकलाई वार्षिक 30,000 अमेरिकी डलर बराबरको सटाई सुविधा हुने भएको छ। यसअघि यस्तो सुविधा 16,000 अमेरिकी डलरसम्म थियो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सटाई सुविधा उपलब्ध गराउन सक्ने वार्षिक सीमा पनि बढ़ाएको छ। यसअघि वार्षिक 15,000 अमेरिकी डलरसम्म रहेको यस्तो सीमा अब 30,000 डलर ल्याएको छ। त्यसै गरी विदेशी सेवा प्रदायकसँग सम्झौता गरी सेटेलाइट सेवा भाड़ामा लिने नेपाली दूरसंचार सेवा प्रदायकले सेवा शुल्क बापत बैंक तथा वित्तीय संस्था मार्फत गर्न सक्ने वार्षिक भुक्तानीको सीमा 1 लाख अमेरिकी डलरबाट बढ़ाएर 5 लाख डलर पुर्याएको छ। नियामक निकायबाट सम्झौता सहमति वा सटाई सिफारिश प्राप्त भएका कारोबारमा पनि प्रतिपटक सटाई सुविधा उपलब्ध गराउन सकिने सीमा 15,000 डलरबाट बढ़ाएर 30,000 डलर पुर्याएको छ। यस्तै नियामक निकायको सिफारिश आवश्यक पर्ने निश्चित प्रकृतिको भुक्तानी समेत सीमा बढ़ाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बजे भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।

0: ಕಡೆ ಸೆಪ್ಪಾಲಿ ಪೈನಿ ಜೋಡಿ ಲೈ ಕುಟ್ಟಿ
1: यू चार पर्व में यूरोपेंस प्रस्तुत कर रंगीन से घर बरसिंग से उपहार रू 50,000 को यूरोपेंस को खरीद पाओगे लकी ड्रॉ कूपन यानी पाउडर हो 3% एसी 1 टन डबल डोर फ्रीज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक यानी बम्पर प्राइस में पाउडर हो एक जोड़ी को लागी बाली टूल यूरोपेंस घर मात्र ही ना रंगाउन हो सपना
2: राकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू सरकारले अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गरेको जनाएको छ विभिन्न जिल्लामा सुवासी भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी 5,737 परिवारलाई जग्गादानी दर्ता प्रमाण पूर्जा वितरण भइसकेको प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको र अहिलेसम्म 5,337 परिवारलाई लाल पूर्जा वितरणको काम भइसकेको उहाँले उल्लेख गर्नुभएको छ भूमि समस्या समाधान समिति मार्फत देशभरका तथ्याङ्क एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको र अहिलेसम्म 13,11,197 निवेदन प्रविष्ट भइसकेका छन् ती निवेदनको अध्ययन र प्रमाणीकरणको काम भइरहेको सरकारले जनाएको छ सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाल संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको आरोपमा निलम्बनमा पर्नु भएको छ गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल नेपालबाट कार्यवाहीका लागि मन्त्रालयमा सिफारिश प्राप्त भएको आधारमा निलम्बन गरिएको हो दाहाललाई निलम्बन गरेर 3 दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा पेश गर्न समिति बनाइएको छ एआईजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले भएको बुधबार मन्त्रालयमा सिफारिश गरेको थियो उहाँ यही असोज 27 4 वर्ष पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा हुनुहुन्थ्यो अब विदेशको खबर पछिल्लो बाढ़ीबाट थाइल्याण्डमा 31 जनाको ज्यान गएको छ थाइल्याण्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढ़ीको जोखिमबारे चेतावनी पनि दिएका छन् थाइल्याण्डको मौसम विज्ञान विभागले भोलिसम्म चट्याङसहितको ठूलो वर्षा हुन सक्ने जनाएको छ राजधानी बैंकक सहित मध्य पूर्वी र दक्षिणी क्षेत्रका केही भागमा धेरै ठूलो वर्षाको सम्भावना रहेको छ भएको हप्ता लगातारको मुसलधारे पानीपछि बैंककका धेरै क्षेत्र डुबानमा परेका थिए बाढ़ीका कारण हजारौं मानिस विस्थापित हुनुका साथै जनजीवन गम्भीर प्रभावित बनेको थियो विपद रोकथाम तथा न्यूनीकरण विभागका अनुसार हिजोसम्म देशभर 35 लाख भन्दा धेरै मानिस बाढ़ीबाट प्रभावित भएका समाचार संस्था एपीले जनाएको छ अब खेल खबर युएफए नेशन्स लीग फुटबल अन्तर्गत समूह एको खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ बेल्जियम 4-1 पराजित भयो बेल्जियमले खेलको 35 मिनटमा डोडी लुका बाहियोको गोलबाट अग्रता बनाएको थियो तर बेल्जियमले अग्रतालाई जोगाउन सकेन जितसँगै फ्रान्स चाल खेलमा 10 अंकसहित समूह एकको शीर्ष स्थानमा छ बेल्जियम 6 अंकसहित तेस्रो स्थानमा छ अर्को खेलमा इटालीले टर्कीलाई 3-1 हराउँदै दोस्रो स्थानमा उक्लिएको छ चारभन्जा मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक केन्द्रीय कार्य समिति 297 सदस्य रहने देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने पछिदेखि मौसम क्रमिक सुधार हुने कालीगण्डी करिडोरको बेनी जंक्सन कोरेला सड़क मरम्मत कार्य तीव्र 5,737 परिवारलाई लाल पूर्जा वितरण भूमिहीनको समस्या समाधानमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई थाइल्याण्डमा बाढ़ीबाट ज्यान गुमानेको संख्या 31 जना पुग्यो 35 लाख भन्दा धेरै मानिस प्रभावित र युएफए नेशन्स लीगमा फ्रान्सले बेल्जियमलाई 4-1 हरायो
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू 3 करोडसम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड

0: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
0: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ

0: Lucky. Sponsored by Bursa Electronic and Service Center. Sunu dut kundu nagar palika pass solleri sunu khubo. Lucky.
1: गुड मॉर्निंग नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित बनिसकेका सम्पूर्णलाईको मित्रको साथमा म वासमुसु रेबका राई र सुन्दरी उसै यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकी र आज पनि हामी उपस्थित बनिसकेका छौँ र कार्यक्रम लकीमा चाहिँ लकी सुन्दै हुनुहुन्छ भने कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ सम्पर्क 2469570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे तपाईँको लागि पनि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ फटाफट कल गर्नुहोला भन्न चाहन्छु 9064570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन पनि एकदम खुल्ला रहेको छ है र विशेष त अहिलेको समयमा कतिजना साथीहरू चाहिँ है कामतिर हुनुहुन्छ होला र स्कूलतिर पनि जाँदै हुनुहुन्छ होला स्कूल कलेज जाँदै हुनुहुन्छ होला अनि कतिजना साथीहरू चाहिँ खाना बनाउँदै खाना खाँदै पनि हुनुहुन्छ होला जस्तो सुकी अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई चाहिँ ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भन्न चाहे हिज टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार
2: नमस्कार
1: हजुर नमस्कार नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दैछ
2: म सबिन तामाङ खोटाङको बडापोखरीबाट
1: सबिन तामाङ खोटाङको बडापोखरीबाट ओके सबिनजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ यहाँलाई स्वागत छ अनि सबिनजीको नानौलो खबर के छ नि कस्तो छ सुनाउनुहोस् हाम्रो पनि सुलकुमतिर एकदम ठिकठाक छ भन्नु पर्ला सबिनजी अनि खोटाङको वेदर के कस्तो छ नि अहिलेको समयमा सबिनजी ठिक छ त कार्यक्रममा सहभागिता जनाउनु भएको छ सबिनजी सबिनजीको लागि म प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त सबिनजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ नर्वेका राजा हेराल्डको निधन कहिले भएको हो नर्वेका राजा हेराल्डको निधन कहिले भएको तपाईँले सन्मा पुरा मिति भन्नुहोला है हजुर तपाईँको टाइम सकियो
2: सेप्टेम्बर 2025
1: भन्नुहुन्छ के एन्सर हामी ल गर्छौँ यसको सही उत्तर रहेको छ सन् 2026 अगस्त 28 रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ वर्ष 2082 मदन पुरस्कारबाट सम्मानित हुने कृति तथा कृतिकार को हुनुहुन्छ वर्ष 2082 मदन पुरस्कारबाट सम्मानित हुने कृति तथा कृतिकार को हुनुहुन्छ के भन्नुभयो बानी जोशी भन्नुहुन्छ फ्री एन्सर हामी ल गर्छौँ बानी जोशी नभएर बिना जोशी रहेको छ है सबिनजी ओके अहिले पनि हामी छुट्टौँ साथ हुनुहुन्थ्यो खोटाङबाट सबिन तामाङ सुबिनजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ प्युठानबाट ऋषिरामजी ऋषिरामजीको हाल खबर के छ नि नयाँ खबर सुनाउनुहोस् हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला सोलखुम्बुतिर चाहिँ अलिक चिसो चिसो भोलिरहेको छ यस्तै छ भन्नु पर्ला है ऋषिरामजी सुन्छ भइहाल्छ नि ल ठिक छ त कार्यक्रममा सहभागी जनाउनु भएको छ ऋषिरामजी ऋषिरामजीको लागि प्रश्न राख्न चाहे पहिलो प्रश्न यसो रहेको छ विश्व फोटोग्राफी दिवस कहिले मनाइन्छ अगस्त अठार तारिक भन्नुहुन्छ हामी लग गर्छौँ अगस्त अठार नभएर 19 तारिक रहेको छ है के तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे गोरही पर्व कुन समुदायमा प्रचलित पर्व हो गोरही पर्व कुन समुदायमा प्रचलित पर्व हो बधाई छ तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे प्रोफेसनल मिक्स मार्शल आर्ट्स एमएमए मा विजेता निकाल्ने पहिलो नेपाली महिला खेलाडी को हुन् प्रोफेसनल मिक्स मार्शल आर्ट्स एमए मा विजेता निकाल्ने पहिलो नेपाली खेलाडी को हुन् प्रोफेसनल मिक्स मार्शल आर्ट्स एमएमए मा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी को हुन् ओके साथी थियो प्युठानबाट ऋषिराम पाण्डे ऋषिरामजीले हाम्रो आवाजलाई अलिक सुन्न सकिरहेको छैन भनिदिनुहुन्थ्यो पूर्ण प्रयास गर्नुहोला भनेर चाहे र टिम्पलाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दैनुहुन्छ ओके एमसी राई कुन ठाउँबाट बोल्दैनुहुन्छ कुन ठाउँबाट बोल्दैनुहुन्छ एमसीजी ओके एमसुजी कार्यक्रममा सहभागिता सुनाउनु भएको छ तपाईँको लागि म प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त प्रोफेसनल मिक्स मार्शल आर्ट्समा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी को हुन् एकपल्ट फेरि प्रश्न सुन्नु होला प्रोफेसनल मिक्स मार्शल आर्ट्समा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी को हुन् सुस्मिता चौधरी हो क्या हामी लग गर्छौ यसको सही उत्तर रहेको छ सुस्मिता थापा मगर रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको निधन कहिले भएको हो साउन बाह्र हो क्यान्सल हामी लगर्छौ बधाई छ पहिलो प्रश्नको दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न तेस्रो प्रश्न राख्न चाहे राष्ट्रिय बाघ सर्वेक्षण 2082 अनुसार हाल नेपालमा बाघको संख्या कति पुगेको छ
3: ओके
1: तपाईँको लकी नम्बर 4 रहेको छ है ओके साथी हुनुहुन्थ्यो खुट्याङबाट एन्सु राई एन्सुजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97 64 49 70 को लाइनमा कल ट्राई गर्दै गर्नुहोला भन्न चाहिँ अहिलेलाई भने हामी कार्यक्रम लकीको पहिलो नि छुट्टो विश्राम जानेछौ विश्रामको साथ फेरि उपस्थित हुनेछौ
3: माउन्ट एभरेज इंग्लिश सेकेन्डरी स्कूलको सूचना नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलु दुतकुण्ड नगरपालिका 5 स्थित माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अल्नाइ कप 7A साइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ एकताका लागि खेलौ सँगै अगाडि बढौ भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुकुण्डका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन् खेल हुने मिति समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि युङ स्टार क्लबको प्राङ्गण पुरस्कारहरू प्रथम पुरस्कार नगद 10,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र तृतीय पुरस्कार नगद 3,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनुहोला माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको सूचना यस माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक भव्यताका साथ मनाउन लागेको सहस्र जानकारी गराउँदछौ यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशीप समेत आयोजना गरिएको जानकारी गराउँदछौ कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलमा जम्मा भई फाप्रोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ स्थान यंग स्टार क्लबको प्राङ्गण सोलु दुतकुण्ड नगरपालिका 6 सल्लेरी सोलुखुम्बु
4: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ प्रधान अध्यापक दिवस मुखिया माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु
5: हेलो
6: हेलो बहिनी सन्चै छौ
5: हजुर सन्चै छु हजुरलाई कस्तो छ
6: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
5: अनि हुलाकमा पो जानु
6: हो नि हुलाकमा जाऊ न
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
6: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
5: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
6: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
5: ए सहरमा मात्र होला नि
6: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
5: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: next to your heart. Go to FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Sunu with Kundinagar Palika Pass for Lady Sunu Kumbo. Lucky. कार्यक्रम लोकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा बसिसकेका छौ। सुनिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोनी एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लोकीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 97.5 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भने चाहिँ आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। विशेष त लोकसेवा शिक्षक सेवा विभिन्न तयारी गरिदिनुहुन्छ भने कार्यक्रम लोकीले तपाईँलाई धेरै मात्रामा सहयोग गर्ने सकिने कि हामीले सोधिरहेको प्रश्नहरू चाहिँ एकदम सम्भावित प्रश्नहरू पनि रहेको छ र कार्यक्रममा सहभागिता जनाउनुहोला। र कार्यक्रमको अन्तिममा पक्कै पनि कार्यक्रममा सहभागिता जनाउनुभयो लकी नम्बर प्राप्त गर्नुभयो भने महिनाको अन्तिममा लक्की विजेता बन्ने सम्भावना पनि धेरै मात्रामा रहेको हुन्छ। कार्यक्रममा सहभागिता जनाउनुहोला, आफ्नो बौद्धिक क्षमताको पनि विकास गराउनुहोला भन्ने चाहे। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ है, साथीलाई स्वागत गरी हालो। हेलो, नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दैछ? सन्देश राई खोटाङबाट। सन्देश जी, यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। ल ठिक छ त, सन्देश कार्यक्रममा सहभागिता जनाउनु भएको छ, यहाँलाई स्वागत छ। तपाईँको लागि म प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। ओके, प्रश्न यस्तो रहेको छ तपाईँको लागि, सन्देशीको लागि प्रश्न यस्तो रहेको छ तपाईँको लागि, नेपाल क्रिकेट संघ क्यानले नेपाली एक दिवसीय टोलीको नयाँ कप्तानमा कसलाई नियुक्त गरेको हो? सन्दीप लामिछाने। ओके, तपाईँको लागि एन्सर हामी लग गर्छौं। बधाई छ, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, वरिष्ठ साहित्यकार तथा भाषाविद डाक्टर राजेन्द्र विमलको निधन कहिले भएको हो? भदौ कति भन्नुहुन्छ?
2: भदौ 31
1: भन्नुहुन्छ। ओके, हामी सलामी लग गर्छौ। यसको सही उत्तर रहेको छ विक्रम सम्मत 2083 साल साउन 26 गते रहेको
2: छ।
1: ओके, तेस्रो प्रश्न राख्न चाहे, सन्देशीको लागि तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, साहस र समर्पणका पर्या विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूजा निम्सराई सहित छ नेपाली आर्मीको दुःखद निधन कहिले भएको हो? तपाईँले विक्रम सम्मतमा पूरा मिति भन्नुहोला है त।
2: विक्रम सम्मत 2083 साउन 14 गते।
1: साउन 14 गते। ओके, आन्सर हामी ल गर्छौं। बधाई छ सन्देश, तपाईँको लकी नम्बर 5 रहेको छ है। ओके, नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो खुटाङबाट सन्देश राई। सन्देश सिले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। ओके, म तपाईँको लागि म अर्को प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। ओके, तपाईँको लागि म प्रश्न राख्न चाहे, ऋषिरामजीको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धदशक प्रहार गर्ने खेलाड़ीको कीर्तिमान कायम गर्न सफल क्रिकेटर को हुन्? सन्दीप लामिछाने। ओके, आन्सर हामी ल गर्छौं। ओके, यसको सही उत्तर रहेको छ वैभव सूर्यवंशी रहेको छ है। ओके साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषिरामजी ऋषिरामजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ टेलिफोनमा कोही मित्र हुनुहुन्थ्यो साथीको फोन पनि डिस्कनेक्ट भइसकेको छ प्रयास गर्न चाहिँ नभुल्नु होला भने चाहिँ वैभव सूर्य वंशी हुनुहुन्थ्यो जुन चाहिँ भारत देशको हुनुहुन्छ है जुन चाहिँ सन् 2026 जुलाईमा जिम्बाब्वे विरूद्धको टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा पन्ध्र वर्ष एक सय अठार दिनको उमेरमा अर्धशतक प्रहार गर्दै वंशीले नयाँ कीर्तिमान बनाएका थिए है यसभन्दा अगाडि चाहिँ यो रेकर्ड नेपालका कुशल मल्लको नाममा रहेको थियो भने सन्

0: ले ठीक छ त अनि दसैँको तयारी के कस्तो हुँदैछ नि प्रेम प्रसाद जी?
1: हजुर अब यो दसैँको विषयमा अब यस्तै हो, सालमै आउने हो, अनि सकेको आफ्नो औकातले अब कार्डै तयार गर्नुपर्छ, अब घर लिपोट अब यस्तै गर्ने हो नि, अनि अब आर्थिक अनुसारले अब चाँचो गर्नुपर्छ, यस्तै हो हजुर, त्यस्तै चलन अब चलिराखेकै छ।
0: ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र तपाईँको लागि म प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। ओके, तपाईँको लागि पहिलो प्रश्न यस्तो भएको छ, विश्व युवा दक्षता दिवस कहिले मनाइन्छ? विश्व युवा दक्षता दिवस कहिले मनाइन्छ? यसको चाहिँ उत्तर भएको छ जुलाई 15 रहेको छ है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, प्रेम प्रसादजीको लागि दोस्रो प्रश्न यस्तो रहेको छ, विश्वको सबैभन्दा सानो गणतान्त्रिक मुलुक नाउरूको संसदले देशको नाम परिवर्तन गरे नाउ एरो राख्ने प्रस्ताव कहिले पारित गरेको हो? 2026 भन्नुहोस्। ओके, सलामी लगर सम। बधाई छ, तपाईँले पहिलो प्रश्नको दोस्रो प्रश्नको उत्तर दिनुभएको छ। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ है, तेस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, साइकलको आविष्कार कसले गरेका हुन्? बधाई छ प्रेम प्रसाद जी, तपाईँको लकी नम्बर 6 रहेको छ है, 7 हुनुहुन्थ्यो उदयपुरबाट, प्रेम प्रसाद भण्डारी, प्रेम प्रसाद जीले पनि लकी नम्बर प्राप्त गरेर भने 7 छुटिसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 9764950570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि भने टेलिफोन लाइन एकदम खुला रहेको छ। र बसी भने हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइसकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरू लाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेनको साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेनछेन साङ्गे राङजुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268669 र 9841130094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक सम्बन्ध तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
0: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
1: अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
0: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
1: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
0: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97 68 63 77 34 अध्यक्ष पासाङ शेर्पा
1: चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मात्रु एक चेरेम सोलुखुम्बु।
2: जहाँबाट चल्किन्छ सगरमाथा जहाँबाट चल्किन्छ दुधकोशी त्यहीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज
3: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज
4: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्डे नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु।
5: लक्की

0: कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम हामीलाई भने पार गरेर भने फेरि पनि तपाईँको रेडियो सिटीमा उपस्थित भइसकेका छौ। सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुने एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र सुन्दैनुहोस् भने कार्यक्रममा सहभागिता पनि सुनाउन सक्नुहुनेछ। 9956 5970 को लाइन हुँदै कार्यक्रममा सहभागिता पनि जनाउनुहोला भन्न चाहे र विशेष तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सिटमा उपस्थित भइसकेका छौ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्कार भन्दै थिए, साथीको फोन भने डिस्कनेक्ट भइ नै सकेको छ, प्रयास गर्न चाहिँ नभुल्नुहोला भनेर साई र कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। हेलो, नमस्ते। नमस्ते भन्दै थिए, साथीको फोन भने फेरि डिस्कनेक्ट भइ नै सकेको छ है र कार्यक्रमको अन्तिम चरणमा पनि छौँ। साथीहरूको कललाई पनि हामी लिन्छौ, नभए हामी कार्यक्रमबाट विदा माग्नेछौ है। एक दुईवटा प्रश्नलाई म निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भनेर चाहन्छु। प्रश्न यस्तो रहेको छ है त, नेपाल सम्बत कुन राजाको पालादेखि शुरू भएको हो? नेपाल सम्बत कुन राजाको पालादेखि शुरू भएको? यसको सही उत्तर रहेको छ राघव देव को पालाबाट चाहिँ नेपालमा चाहिँ नेपाल सम्बतको शुरूआत भएको मानिन्छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यसो रहेको छ, तपाईँ सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहन्छु है। प्रश्न यस्तो रहेको छ, कुन महादेशमा प्रश्नलाई राख्न चाहे प्रश्न यसो रहेको छ, युरोपको महत्वपूर्ण नदी कुन हो? यसको सही उत्तर रहेको छ डे न्युज नदी भएको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यसो रहेको छ, सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला, चन्द्रमामा लेखेको एकमात्र खेल कुन हो? चन्द्रमामा खेलेको एकमात्र खेल कुन हो? यसको सही उत्तर रहेको छ गल्फ रहेको छ। र अवश्य पनि हामी कार्यक्रमबाट विदा माग्ने समयमा हामी आइ नै सकेका छौँ। अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है, किनकि कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइ नै सकेका छौँ। कार्यक्रमले निर्धारित गरेको समय भने सकिसकेको छ र दुईवटा प्रश्नलाई निरन्तरता दिँदैछ बाट विदा माग्नेछु। प्रश्न सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्ने चाहे, राजेन्द्र विक्रम शाह कति वर्षको उमेरमा राजा भएको थियो? प्रश्न चाहे अर्को प्रश्नलाई राख्न चाहन्छु है, नेपालको इतिहासमा राजमाता भनेर कसलाई चिनिन्छ? नेपालको इतिहासमा राजमाता भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर रहेको छ राजेन्द्र लक्ष्मी। र अर्को प्रश्न यसो रहेको छ, भिसा र पासपोर्टको चलन कसले चलाएका छन्? भिसा र पासपोर्टको चलन कसले चलाएका हुन्? यसको सही उत्तर रहेको छ भीमसेन थापाले चाहिँ भिसा र पासपोर्टको चलन चाहिँ चलाएको थियो है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहिए प्रश्न यस्तो रहेको छ, हजारौं तालको देश भनेर कुन देशलाई चिनिन्छ? हजारौं तालको देश भनेर कुन देशलाई चिनिन्छ? यसको सही उत्तर रहेको छ फिनल्याण्ड रहेको छ। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यसो रहेको छ, राणा तालको कुल क्षेत्रफल कति रहेको छ? यसको सही उत्तर रहेको छ 10.8 वर्ग किलोमिटर रहेको छ। र अवश्य भने हामी कार्यक्रमबाट विदा माग्ने समयमा हामी आइ नै सकेका छौँ। साथीहरूको फोन लाइन हामी लिन सक्दैनौ र सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिन चाहन्छु। आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, ट्राई गर्नुभयो, अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज धेरैजना साथीले ट्राई गर्नुभएको थियो, कल ट्राई गर्नुहुने, प्रयास गर्नुहुने, सहभागिता जनाउनुहुने साथी मध्ये आज तीनजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ है। खुटाङबाट हुनुहुन्थ्यो एमसी राई, एमसीजीको लकी नम्बर 4 रहेको छ। खुटाङबाट हुनुहुन्थ्यो सन्देश राई, सन्देशजीको लकी नम्बर 5 रहेको छ भने उदयपुरबाट हुनुहुन्थ्यो प्रेम प्रसाद भण्डारी, प्रेम प्रसाद भण्डारीको लकी नम्बर 6 रहेको छ। असोज महिनाको सम्पूर्ण साथीले कविमा सुरक्षित साथी पोर गरेर राख्नुहोला भन्न चाहे, हामी भदौ र असोज महिनाको हामी लकी नम्बर चाहिँ हामी लकी ड्र चाहिँ हामी कार्तिक महिनाको हामी 3 गतेभित्र चाहिँ हामी गर्नेछौ भन्न चाहे। र सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिँदै लकी ड्र मार्फत विजेता हुने साथीले चाहिँ पुरस्कार के पाउन सक्नुहुनेछ भने है थोरै मात्रामा तपाईहरुले पुरस्कार भन्ने सानो ठूलो हुँदैन पक्कै पनि तपाईले है पुरस्कार जित्नु मात्र सबैभन्दा ठूलो कुरा होइन तपाईले सिक्नु चाहिँ सबैभन्दा ठूलो कुरा हो प्रयास गर्नु नै सबैभन्दा ठूलो कुरा हो है भनसाई र लकी ड्र मार्फत तपाईले पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ है यो पनि मैले जानकारी गराए र सम्पूर्ण श्रोतालाई विशेष धन्यवाद दिँदै विशेष धन्यवाद दिन चाहन्छु कार्यक्रम बन्दी समयसम्म मलाई प्राविधिक मित्रबाट मलाई साथ दिनुभएको थियो सरस्वती पुरीलाई पनि विशेष धन्यवाद दिँदै हजुरको कार्यक्रम लकीको गुसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि विदा हुन्छु नमस्ते नमस्कार शुभ दिन
1: लकी स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलुदुत कुण्डु नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु

एग्रेसिव न्यूट्रियल रेस्ट प्रतियोगिता संस्करण संचालन होने संबंधी सूचना। एक हाथी दुतोषी गांव पालिका को आयोजना में गांव पालिका को पर्यटन प्रबंधन प्रकृति संरक्षण तथा खेलकूद को विकास करने उद्देश्य ने आगामी 2083 मंगसिर 17 गते तद अनुसार सन 2026 दिसंबर 3 तारीख का दिन खुला तथा उमेरगत समूह में संचालन होने अंतर्राष्ट्रीय स्तर को एग्रेसिव न्यूट्रियल रेस्ट 48 किलोमीटर प्रतियोगिता में खिलाड़ी सहभागी भईदिनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खिलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खिलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खिलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंगसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेशलाई सम्पर्क नम्बर 98-42-81-40, सदस्य राजकुमार राई सम्पर्क नम्बर 98-31-37-40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंगसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंगसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापी दुतोषी गाउँपालिका गाउँ कार्य

स्तूपको सूचना नेपालीहरूको महान पर्व विजय दशमीको पावन अवसरमा सोलु दुधकुण्ड नगरपालिका पाँच स्थित माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अलुमनाई कप 7A साइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ। एकताका लागि खेलौं सँगै अगाडि बढौं भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्। खेल हुने मिति समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि युङ स्टार क्लबको प्राङ्गण। पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 3,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनुहोला। माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूल सल्लेरी सुन।

प्रत्येक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू धर्मगुरू

रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 0094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

कृषि ज्ञान केन्द्र सुनकुण्डुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनकुण्डुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक सम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि। आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि। कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि। स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता। निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि। आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र। प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-120-130 वा 98-69-9845-76 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: आवास श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिक्षा तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsansar.gov.na। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म।
1: तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु।
0: दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता

0: अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-91-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुरूङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुरूङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गतिभित्र जिल्ला हुलाक कार्यालय सन्दर्भमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-44 र 98-52-82-24-29।
1: आयोजक जिल्ला हुना कार्यालय सल्लेरी सोलुखुम्बु। माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूलको सूचना।
2: यस माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक्स भव्यताका साथ मनाउन लागेको सहस्त्र जानकारी गराउँदछ। यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
1: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी, शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशीप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
2: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलमा जम्मा भई फाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्रांगण सोलु दुधकुण्ड नगरपालिका 6 सल्लेरी सोलुखुम्बु।
1: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।
2: माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको सूचना।
1: नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलु दुधकुण्ड नगरपालिका 5 स्थित माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अल्मनाई कप 7A साइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ।
2: एकताका लागि खेलौं, सँगै
1: अगाडि बढ़ौ भन्ने मूल नाराका साथ आयोजन हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्। खेल हुने मिति, समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि युङ स्टार क्लबको प्राङ्गण। पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 को साथमा ट्रफी, मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार 5,000, ट्रफी, मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद 3,000 को साथमा ट्रफी, मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनुहोला। माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुल, सल्लेरी, सोलुखुम्बु। माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुलको सूचना। यस माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक्स भव्यताका साथ मनाउन लागेको सहस्र जानकारी गराउँदछौ। यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
3: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी, शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशीप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कूलमा जम्मा भई फाप्रोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्राङ्गण, सोलु दुधकुण्ड नगरपालिका 6, सल्लेरी, सोलुखुम्बु।
3: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कूल, सल्लेरी, सोलुखुम्बु।
4: न अस्ति भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
5: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
4: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
6: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
4: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
5: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
6: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
7: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
10: ए बाबु, मैन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, तिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
11: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824747718, 9843449096 र 9861314372। आमजी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
12: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
13: हो र, के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
12: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोप्राइटर श्रीराम सहनी, सम्पर्क 9821129990 र 9746853487।
5: आज मेरो

0: ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867350620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9858870353 र 9816034।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुतकुण्ड नगरपालिका, वडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
3: हटेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो समानामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
4: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ?
4: म त खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका, वडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000।
2: सोलु दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले

0: पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
1: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
2: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
3: नेपाल सरकार विज्ञापन
4: बाबा म आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
5: होइन
4: यतिकै जाने मन लागेन
5: यतिकै पनि हुन्छ
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
5: ए कुरा त्यस्तो थियो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
6: नमस्ते कति टाइमले पाल्नुभयो
5: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कण्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
6: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: साथी हेर न क्या खतरा समाचार आइसक्यो मेरो फ्रेन्ड अब चाहिँ के हुने हो
9: खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्न यसो त जल्ले पनि लेखिहाल्छ नि
8: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
9: तिमीलाई थाहा थिएन
8: थाहा थिएन
9: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
8: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
9: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
10: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
1: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनुहोस्
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज बहुमेर श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो लो यो त लागौसो कोलकातामा देखिने जस्तो लक्षण छ त कतै लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि
3: बारिशमा लज सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालो गरौं लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि
5: के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: खै जन्मदर्ता दिनुहोस् त
8: जन्मदर्ता गरेको छैन नि म्याडम
4: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
8: मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
8: पहिला कसैले भन
9: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
10: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धूम्रपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
11: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: के भयो, के को हल्ला खल्ला हो यो?
16: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
17: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
15: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
17: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
16: हो त है, हामीले त ध्यानै नदिएको।
17: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
14: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
18: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार खोला खाँदा हिँड्ने व्यवस्था भएको छ।
19: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनु।
20: किन खोज्नु भएको होला हजुर?
19: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
20: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
19: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
20: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
17: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
14: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भन्ने रहेछ के भयो
2: भन्नुहोस् त ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869545476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

0: संस्करण संचालन हुने सम्बन्धी सूचना। यस नाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्युचर रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वास्तु भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश्वर, सम्पर्क नम्बर 98,42,52,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरपु रङ्गशाला, रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरपु रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,57,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापी दुतोसी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास साफ।

0: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूलो जनधन को क्षति प्रति हमी गहिरो सकारात्मक छौ। सही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण।

0: जीवमान्यता सबै देखिसकेका छन्। आत्मीयता
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिनु, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: ओए साथी हेर न के खतरा समाचार आइछ त भाइ अब चाहिँ के हो
1: कतै के आयो त्यस्तो हे यतिको पत्याछ रोहन सामाजिक सञ्जालमा आउँदैन यतिको पत्याउनु पर्छ त मिथ्याले भ्रामक सूचना हुन सक्छ यसो नआत्न यसो त जल्ले नै लागिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ

0: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्तव्य वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियाद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जन सन्देश।

0: मानव देश विघटन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन्दमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघटन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संखोसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ प्रणाली लुम्बू नेटवर्क प्रणाली एभरेस्टलिङ प्रणाली सम्पर्क नम्बर 97-68-63-77-34 अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरे

0: 아야, 아야, 보내라고 버셔서도 미란이 뭐야, 어?
1: 3일째 다 두개로 못다 하이란 와이니 उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको केको काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
3: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन भने बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873 5 र 9816034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
8: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामानमा काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत दह, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
9: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
8: ल सुन बहिनी, सुलु दुखुम्बा नगरपालिका वडा नम्बर 5 मा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
9: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
8: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000। सुनु दुखुम्ब नगरपालिका 5 सोलिरी सुनुखुम्बु।
10: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

यस विधानको नयाँ व्यवस्था अनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ। उपसभापतिको संख्या 4 पुगेको छ, महामन्त्रीको संख्या 3 पुगेको छ। एक महिला महामन्त्री अनिवार्य गरिएको छ, त्यस्तै 2 खुला सह महामन्त्री थपिएका छन्। यससँगै सह महामन्त्रीको संख्या पनि 11 पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ। आवश्यकताका आधारमा सह प्रवक्ताको संख्या थप हुने पनि पार्टीले जनाएको छ। सरकारले भोटेकोशीको बाढ़ीमा बेपत्ता भएका नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी गरेको छ। गृह सचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशुली नदी क्षेत्रमा गएको भदौ 10 आएको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन 2 ऐन संशोधनको प्रस्ताव अघि बढ़ेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा गृह सचिव शर्माले विपदको शुरूआती चरणमा भौगोलिक जटिलता र विषम परिस्थितिका कारण उद्धारमा केही चुनौती देखिए पनि अहिले सरकारी संयन्त्र, सुरक्षा निकाय र पालिकाको समन्वयात्मक प्रयासबाट प्रभावकारी काम भइरहेको बताउनु भएको छ। पुनर्निर्माणका विषयमा वहाँले राष्ट्रिय योजना आयोगको ऱ्यापिड ड्यामेज एण्ड निड एसेसमेन्ट अनुसार तत्कालका लागि 7 खर्ब 23 अर्ब रूपियाँको क्षति अनुमान गरिएको बताउनुभयो। गृह सचिव शर्माले विपदको यो घटना नेपाल अनुभव गरेको अहिलेसम्मकै भयावह र अकल्पनीय क्षति भएको भन्दै यस्तै सरकारको पूर्व तयारी क्षमतामा पनि प्रश्न खड़ा गरेको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरूपयोग गरी गोप्य वा संवेदनशील सूचना चुहाए कार्यवाही हुने चेतावनी दिनुभएको छ। उहाँले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको र पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरूपयोग गर्ने अधिकार नदिने बताउनु भएको छ। गृहमन्त्री गुरूङले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गर्नु भएको छ। उहाँले लेख्नु भएको छ, राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ। सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाल हिजो निलम्बनमा पर्नु भएको थियो। काठमाडौँ उपत्यकाको विद्युत आपूर्तिलाई थप सुदृढ भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थामकोट चापागाउँ भक्तपुर 132 केभी प्रसारण लाइन आयोजना अन्तर्गतको माता तीर्थ चोभार खण्डको निर्माण सम्पन्न भएको छ। माता तीर्थ सब स्टेशनबाट चोभार सब स्टेशनसम्मको झण्डै 6 किलोमिटर लामो 132 केभी प्रसारण लाइन यही शुक्रबारदेखि चार्ज गरिने भएको छ। लाइन चार्ज भएपछि माता तीर्थ चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत प्रभाव हुनेछ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले माता तीर्थ चोभार प्रसारण लाइन र चोभार सब स्टेशन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका तथा आसपासको क्षेत्रमा विद्युत माग र आपूर्ति बीचको सन्तुलन कायम गर्न थप सहज हुने बताउनुभयो। उहाँले चोभार सब स्टेशनबाट पाटनसम्मको झण्डै 4.5 किलोमिटर 132 केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढ़ाइएको जानकारी दिनुभयो। प्राधिकरणले आउँदो हिउँद याममा काठमाडौँ उपत्यकाको बढ़दो विद्युत माग व्यवस्थापन गर्न गएको असोज 8 गते माता तीर्थ चोभार प्रसारण लाइनलाई 15 दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12 बजेको नेपाल खबरमा तनहुँको करुवाचार र नवलपरासीको बौद्धिक काली जोर्डी पुलमा क्षति पछि आवत जावतमा समस्या, आज सुनको भाव घटबड भएन, चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: प्रतिशत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिमपाट काठमाडौं।
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
2: स्थापना को पहिलो बैचमें इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों बैच में गोल्ड मेडल प्राप्त करने सफल ग्रीनविच विश्वविद्यालय लंदन कॉलेज रीडर्स नेपाल द्वारा सम्मानित नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश के उत्कृष्ट इस कॉलेज में बीबीए बीसीए बीई कंप्यूटर और बीई सिविल कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरंत संपर्क गर्नुहोला।
1: संपर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
2: फोन नंबर 082-562-601 98578-35990 98578-31-84। 3 वर्षे डिप्लोमा इन कंप्यूटर इंजीनियरिंग र 18 महीने अमीन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।
3: सीधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। एथिन्जेल हामीले कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया शुरू। भुटेकोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको तयारी लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। गएको असोज 9-10 र 11 गते काली गण्डकी नदीमा आएको बाढ़ीले तनहुँको घिरिङ गाउँपालिका 4 करुवा चार मौतीघाट र नवलपुरको बौद्धी काली गाउँपालिका 1 मचेडी जोड्ने झुलुङ्गे पुलमा क्षति पुगेपछि आवत जावतमा समस्या भएको छ। पुलमा क्षति भएपछि करुवाटार बटौली टार लगायत क्षेत्रका स्थानीय बासिन्दालाई नदी वारपार गर्न समस्या भएको हो। झुलुङ्गे पुल अवरूद्ध हुँदा सबैभन्दा धेरै असर विद्यार्थीलाई परेको छ। करुवाटार र बटौली टार क्षेत्रबाट नदी पारी रहेको बौद्धी काली 1 मचेडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने 15 देखि 20 जना विद्यार्थी विद्यालय जान पाएका छैनन्। काली गण्डकी नदीमा पानीको बहाव उच्च हुँदा जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका 4 का वडाध्यक्ष भीम बहादुर कुमारले बताउनु भएको छ। यसैबीच चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ़ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्। नदीको कटान र बाढ़ीका कारण नारायणगढ़ बजार सहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनको टोलीले सभापति लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन तटबन्धन सहित तत्काल आवश्यक पहल गर्न माग गरेका हुन्। टोलीले चितवन क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ़ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो। आज सुनको भाव घटबढ़ भएको छैन, चाँदीको भाव भने घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज हिजो सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। यसै गरी आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,430 रूपियाँ रहेको चाँदी आज घटेर तोलाको 4,415 रूपियाँमा झरेको महासंघले जनाएको छ। अब विदेशको खबर। नाइजेरियामा सैन्य विमान दुर्घटना भएको छ। राष्ट्रपति बोला टिनुबुले दक्षिण पश्चिमी ओन्डो राज्यमा हिजो भएको सैन्य विमान दुर्घटनामा विमानमा रहेका 32 जनाको ज्यान गएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस केयामी का अनुसार 25 जना यात्रु र 7 जना चालक दलका सदस्य रहेको सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको 9 सैनिक आधार नजिक दुर्घटना भएको हो। नाइजेरियाका राष्ट्रपति टिनुबुले यो दुर्घटना सैन्य बल तथा सम्पूर्ण देशवासीका लागि अत्यन्तै दुःखद क्षण भएको बताउनु भएको छ। नाइजेरियाली वायुसेनाका अनुसार शुरूमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको भए पनि यो विमान 2 इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ। विमान दक्षिणी नाइजेरियाको बेनिन शहरबाट लागोसतर्फ नियमित उडानका क्रममा दुर्घटना भएको हो। अब खेल खबर घरेलू टोली भारत र वेस्ट इण्डीज बीचको पाँच खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला आजदेखि शुरू हुँदैछ। पहिलो खेल आज राति सवा सात बजे लखनऊको एकाना रंगशालामा शुरू हुनेछ। टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र वेस्ट इण्डीज बीच अहिलेसम्म 31 पटक प्रतिस्पर्धा भएकोमा भारत 20 र वेस्ट इण्डीज 10 खेलमा विजयी भएको छ। खेल नतिजा विहीन रहेको छ। भारतले एकाना रंगशालामा टी ट्वेन्टी क्रिकेटमा अहिलेसम्म हार बेहोरेको छैन। यहाँ भएका तीनवटै खेल भारतले जितेको छ। यसअघि भएको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला भारतले 2-1 जितेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ता प्रक्रिया शुरू। 7114 जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने। भोटे कोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी। अहिलेसम्म 7 खर्ब 23 अर्ब रूपियाँको क्षति अनुमान। माता तीर्थ चोबार 132 केबी प्रसारण लाइन निर्माण सम्पन्न। काठमाण्डु उपत्यकाको विद्युत आपूर्ति व्यवस्थापन थप सहज हुने। नाइजेरियामा सैन्य विमान दुर्घटना 32 जनाको ज्यान गयो। राष्ट्रपति टिनुबुद्वारा दुःख व्यक्त। र घरेलु टोली भारत र वेस्ट इण्डीज बीचको पाँच खेलको टी ट्वेन्टी श्रृंखला आजदेखि शुरू हुँदै 212 बजेको नेपाल खबर सकियो। 203 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: किन के भयो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
1: कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कण्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: ओए साथी हेर न के खतरो समाचार आइसक्यो भ्याप्रे अब चाहिँ के हो
1: कसै के आयो त्यस्तो यत्तिकै पत्याइस रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्यालाई भ्रामक सूचना हुन सक्छ यसो नआथ्यो न यसो त जल्ले नै लगिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ

0: सुन्न सुन, हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
1: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
2: के भएन मिस
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनुहोस् है एकचोटि तोलेर अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: साथी भाई बनो। नेपाल सरकार विज्ञापन बोर्ड।
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन,
2: के भएछ त?
1: दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त। कोटेसी लागौसो त भाइ के भएको तिमीलाई? निधाती भन त।
3: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि न भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छाड्नु पर्छ।

0: तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुन तयार गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लज सृजना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालो गरौं। नागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुख र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार।

I'm sorry.

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
1: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
4: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
1: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भयो. म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वास नै समस्या देखियो. धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ. नेपाल सरकार विज्ञापन बोर्ड.
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन.
5: होइन किन माइले भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ. बाटो मात्र भएर के गर्ने
6: हो त है, हामीले त ध्यानै नदिएको.
7: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
8: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.
9: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदा हुने व्यवस्था गर्छ.
10: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनु.
11: किन खोज्नु भएको होला हजुर?
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने.
11: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
10: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ. हिँड्नुहोस्
11: हजुर. होइन कसले उजुरी गर्यो, मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर.
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ.
12: प्रस्ताव आह्वान सम्बन्धी सूचना. कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान 4 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात
2: असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नाघी आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्गको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3,00,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी 50%, लागतको अधिकतम, बजेट 5,00,000। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुताउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भोचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301404 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5,00,000 वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-58-46-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
13: हेलो
14: हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
15: हजुर,
14: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
15: हेलो भन्नुहोस् त।
13: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले?
0: मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
14: ए नानी, के भने के हो के भयो?
0: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउँ।
2: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेत नपुगे वा म्याच नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869545376 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र।

विशिष्ट घिउ खेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू खेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,30,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र 14 स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेशलाई सम्पर्क नम्बर 98 42 81 46, सदस्य राजकुमार राई सम्पर्क नम्बर 98 60 33 37। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60, अनुराज बस्नेत 98 51 17 24 19, विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासन।

0: बचेगा भन्ने त सबले बुझिसके आजकल आफ्नो त
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
2: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: ए साथी हेर न के खतरा समाचार आइसक्यो भयो ट्रेन अलचे चाहिँ हो
1: कतै के आयो त्यस्तो यत्तिकै पत्ते हाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआथेन यसो त जल्दै लगिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको दुःखमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञान

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिए।
2: देश विखण र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082/29 मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल, तार उपकरण, टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति, स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित

0: सीधा कुरा प्रश्न विचार यह हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू काठमाण्डु नगरपालिका चारमा रहेको 112 रोपनी जग्गा नेपाल सरकारको नाममा आएको छ। सार्वजनिक तथा सरकारी जग्गा छानबिन तथा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग 2052 सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यो जग्गा सरकारको नाममा आएको हो। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्न सिफारिश गरेका जग्गा मध्ये यो क्षेत्रफलको जग्गा सरकारको नाममा दाखिला गर्ने कार्य भूमि प्रशासन कार्यालय दिल्ली बजारले सम्पन्न गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरेका कित्ताबाट अतिक्रमित भनिएका क्षेत्रफल एकमुष्ट कट्टा गरी सरकारको नाममा लड्ने प्रक्रिया अघि बढ़ाएको हो। ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ। नेपालमा खाना पकाउने ग्यासको अभाव बढ़दै गएको र उपभोक्ताले स्वास्थ्य खेप्नु परेको भन्दै महासंघले आज नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले बजारमा आवश्यकता भन्दा बढ़ी सिलिण्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताउनु भएको छ। तर ग्यास उद्योगले 2500 देखि 2700 रूपियाँसम्म लिएर नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ। अब विदेशको खबर। अमेरिकाको न्यूयर्कमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा भएको छ। न्यूयर्कका गवर्नर क्याथी होकुनले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। यस वर्ष न्यूयर्कमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाएका ग्रामीण क्षेत्रका मानिस रहेका छन्। न्यूयर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ। छिमेकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1004 जनामा दादुरा पुष्टि भएको खबरमा उल्लेख छ। दादुरासँग सम्बन्धित 5 जनाको ज्यान गएको छ। न्यूयर्क सरकारले दादुरा विरूद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्य कर्मीको संख्या बढ़ाएको छ। साथै नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। घोषणा गरेका आपतकाल आउँदो नोभेम्बर 4 लागू हुने भनिएको छ। अब खेल खबर। भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखि कप्तान रहँदै आएकी हरमनप्रीत कौरले कप्तानीबाट राजीनामा दिएकी छन्। 37 वर्षीय कौरले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फर्म्याटको कप्तानबाट राजीनामा दिएकी हुन्। उनको नेतृत्वमा भारतले गएको वर्ष घरेलु मैदानमा पहिलो पटक आईसीसी महिला एक दिवसीय विश्वकपको उपाधि जितेको थियो। जापानमा भएको विश्व संस्करणको एसियन खेलकुदमा भारतलाई स्वर्ण पदक जिताएको 2 हप्तापछि कौरले आज सामाजिक सञ्जाल मार्फत कप्तानी छाडेको बताएकी हुन्। जिम्मेवारी सम्हालेपछि उनी 1 दशक भन्दा धेरै समयसम्म टी20 टोलीको कप्तानमा रहेकी थिइन्। चार भन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप बेलुकी 6 बजेसम्म उम्मेद्वारी दर्ता। एमाले गर्यो 26 पेज लामो अन्तरपार्टी निर्देशन जारी। दशैंको यात्राका लागि अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि पर्ने निर्णय। लामो दूरका गाड़ीमा 2 जना चालक अनिवार्य राख्नुपर्ने। विपत्र कारण देश र पूर्वाधार संरचनामा मात्र 2 खर्ब 27 अर्बको क्षति। यस वर्ष आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपमा। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयर्कमा आपतकाल घोषणा। र भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीतले राजीनामा दिए।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क।

0: छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तो चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाली जापान सेवा सेन्टरले।
1: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ फोन नम्बर 44282042 44282042।
3: कम ऑन, यू सच विल बी बेनिफिटेड।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले पठन संस्कृतिको विकास गर्न महानगर पुस्तकालय सञ्चालन गर्ने भएको छ। धरोहर पत्रमा सञ्चालन गर्न लागेको पुस्तकालयलाई अत्याधुनिक सुविधा सम्पन्न र सबैको पहुँच पुग्ने ज्ञान तथा सूचना केन्द्रका रूपमा विकास गर्ने महानगरको योजना छ। महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले पठन संस्कार विकास गर्नु महानगरले आफ्नो सुविधा सम्पन्न पुस्तकालय आवश्यक रहेको बताउनु भएको छ। विश्व हिन्दू परिषदले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षित तथा अनुगमन प्रणाली सुदृढ़ बनाउने माग गरेको छ। मन्दिरको धार्मिक परम्परा आस्था संस्कार तथा विशिष्ट पूजा पद्धतिको संरक्षण र सम्मानका लागि आवश्यक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन परिषदले आग्रह गरेको छ। पछिल्लो समय सार्वजनिक भएका भिडियोप्रति ध्यान आकर्षण भएको जनाउँदै परिषदले धार्मिक स्थलको मनोहर प्रचलित नियम तथा परम्पराको सम्मान हुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिएको छ। आकर्षक तलबको प्रलोभन पारेर विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउको अधिकारमा काठमाडौँ ताराकेश्वर नगरपालिका 5 वर्षीय 33 वर्षीय दिपेन्द्र दाहाल, धादिङका 27 वर्षीय रमेश दमी, बागलुङका 26 वर्षीय युवराज रिजाल र रोल्पाका 50 वर्षीय देवसिंह बाठा रहेका छन्। दिपेन्द्रले स्पेन पठाइदिने भन्दै 3 जनाबाट 35,94,000, रमेशले रोमानिया पठाइदिने भन्दै 1 जनाबाट 2 लाख, युवराजले न्यूजील्याण्ड पठाइदिने भन्दै 1 जनाबाट 4 लाख र देवसिंहले बेलायत पठाइदिने भन्दै 16,78,000 रूपियाँ लिएर सम्पर्क दिनुभएका थिए। यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका 9 चकडोल पानी ट्याङ्कीबाट लागौसत सहित खोटाङको दिपेन्द्र रूपाकोट नजागढ़ी नगरपालिका 13 का 19 वर्षीय डबाङ सुनाम शर्मा पक्राउ परेका छन्। पानी प्रभाग गोकर्णबाट खटेको टोलीलाई पक्राउ गरेको हो। यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका 5 टिकाथलीबाट लागौसत सहित त्यही ठाउँका 29 वर्षीय रवि खड्का सहित 2 जना पक्राउ परेका छन्। प्रहरीचौकी टिकाथलीबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्जेन भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंको अग्रिम टिकट बुकिङ आउँदा शुक्रबारदेखि खुल्ने निर्णय, लामो दूरीका गाड़ीमा 2 जना चालक अनिवार्य। आफ्नो महानगरले पुस्तकालय सञ्चालन गर्दै पठन संस्कृति बढ़ाउने उद्देश्य, र विदेश पठाइदिने भन्दै ठगी गर्ने चारजना पक्राउ। हामीलाई चार भन्जेन भित्रका खबर यति मिलेको छ र नेपाल दर्पण लिएर फेरि हामी छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु प्रशस्त

0: दिन उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। रकेटमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर 5 गरी 37273 एसएमएस गर्नु।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको रूपमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।
3: आउँछ तलब जान्छ तलब खल्ती खाली छैन बचत।
4: सो वाट नेक्स्ट?

0: आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआरसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआइपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9853145131 वा व्हाट्सएप र वाइबर नम्बर 9803655678 मा सम्पर्क गर्नुहोस्।
0: एनआरसी एसिया क्यापिटल।

0: Sakura Kastabijan, VAMU Radio Network.
1: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अगस्त

0: लक्ष्यले मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
0: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-63-77-34 अध्यक्ष पासाङ शेर्पा। सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ एक सेरेम।

0: हार्दिक निमन्त्रणा। हाम्रो पवित्र गाउँ खिचिदिम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरु जीवहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरु रिन्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुङ्कु रिन्पोछे टुङ्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268669 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक सम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-4546 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुपकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfire.shramsanshar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति।
थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-51-1079 कार्यालय प्रमुख 9849-51-2156 र कार्यालय सहयोगी 9862-76-57-57 जिल्ला खेलकुद विकास समिति सोलु।

अहिलेको दसैँमा बस्तरको नम्बर कम्बानी मानिसको साथी अहिलेको दसैँमा सात पर्वमा सहर

0: जिल्ला हुना कार्यालय सोलुखुम्बुको सूचना
1: यही असोज 23 गते 14 अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पोसिबिलिटीज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुरूङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुरूङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय भूम। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सन्धिमा पत्र मार्फत टीम दर्ता गराई सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813144 र 9852842429।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु। माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूलको सूचना
3: यस माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक्स भव्यताका साथ मनाउन लागेको सहस्त्र जानकारी गराउँदछौ। यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
1: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशिप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
3: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूलमा जम्मा भई फाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्रांगण सोलु दुधकुण्ड नगरपालिका 6 सल्लेरी सोलुखुम्बु।
1: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।
3: माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको सूचना
1: नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलु दुधकुण्ड नगरपालिका 5 स्थित माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अल्मनाई कप 7A साइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ।
3: एकताका लागि खेलौं, सँगै अगाडि बढ़ौं भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्।
1: खेल हुने मिति, समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि यंग स्टार क्लबको प्रांगण।
3: पुरस्कारहरू प्रथम पुरस्कार नगद 10,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 3,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र, आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढ़ाउने उत्कृष्ट अवसर नगुमा।

0: होला
1: माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूलको सूचना
2: यस माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक्स भव्यताका साथ मनाउन लागेको सहस्त्र जानकारी गराउँदछ। यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
3: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौं। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशीप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
2: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलमा जम्मा भई फाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्रांगण सोलु दुधकुण्ड नगरपालिका 6 सल्लेरी सोलुखुम्बु।
3: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलु।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
1: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
0: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिफ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863868418
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
2: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त हवस् दिदी अरू सँगै जाउँ
0: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछोक दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417 18 9843449096 र 9861313472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Time check. Studio time. Studio time.
2: It's 4 PM. अपराह्नको को 4 बजे.
3: Time check को साथमा New Star Digital Color Lab तथा ध्वलामय Offset Press. सोलु दुतुन नगरपालिका 5 सोलु कुम्बु.

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरुवात FM 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suruwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सरकारले भुटेकोशीको बारेमा बेपत्ता भएका नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको तयारी गरेको छ। गृह सचिव केदारनाथ शर्माले भुटेकोशी र त्रिशुली नदी क्षेत्रमा गएको भदौ 10 आएको बारेमा बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन दुईवटा ऐन संशोधनको प्रस्ताव बढ़ेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भुटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा गृह सचिव शर्माले विपदको शुरूआती चरणमा भौगोलिक जटिलता र विषम परिस्थितिका कारण उद्धारमा केही चुनौती देखिए पनि अहिले सरकारी संयन्त्र सुरक्षा निकाय र पालिकाको समन्वयात्मक प्रयासबाट प्रभावकारी भइरहेको बताउनुभयो। पुननिर्माणका विषयमा वहाँले राष्ट्रिय योजना आयोगको ऱ्यापिड ड्यामेज एण्ड मेन्ट अनुसार तत्कालका लागि 7 खर्ब 23 अर्ब रूपियाँको क्षतिको अनुमान गरिएको पनि जानकारी दिनुभएको छ। गएको असोज 9-10-11 गते काली गण्डकी नदीमा आएको बाढ़ीले तनहुको घेरिङ गाउँपालिका 4 करुवाटार मौती घाट र नवलपुरको बौद्धी काली गाउँपालिका 1 मचोडी जोड्ने झुलुङ्गे पुलमा क्षति पुगेपछि आवत जावतमा समस्या भएको छ। पुलमा क्षति भएपछि करुवाटार बोटौली टार लगायत क्षेत्रका स्थानीय बासिन्दालाई नदी वार पार गर्न समस्या भएको हो। झुलुङ्गे पुल अवरूद्ध हुँदा सबैभन्दा धेरै असर विद्यार्थीहरूलाई परेको छ। करुवाटार र बटौली टार क्षेत्रबाट नदी पारी रहेको बौद्धी काली 1 मेचोडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने 15 20 विद्यार्थी विद्यालय जान पाएका छैनन्। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ता शुरू भएको छ। पार्टीको केन्द्रीय नेतृत्वमा आसीन हुन चाहने आकांक्षीहरूले आफ्नो उम्मेद्वारी दर्ता गराउन शुरू गरेका हुन उम्मेद्वारी दर्ता अहिले बेलुका 6 बजीसम्म तोकिएको छ। काठमाडौँको खुल्ला मंचमा रहेको निर्वाचन स्थलमा बिहानैदेखि कार्यकर्ता तथा नेताहरूको बाक्लो उपस्थिति देखिएको छ। विभिन्न पदका लागि उम्मेद्वारी दिने नेताहरू आफ्नो समर्थकहरूसहित निर्वाचन समितिको कार्यालय पुगिरहेका छन्। गृहमन्त्री सुदन गुरूङले गृह मन्त्रालय र माथहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रति हैसियतको दुरूपयोग गरी गोप्य वा संवेदनशील सूचना चुहाई कार्यवाही हुने चेतावनी दिनुभएको छ। वहाँले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्तिमा भई सार्वजनिक जिम्मेवारी भएको र पर्ने सूचनामा पहुँच दिए पनि त्यसको दुरूपयोग गर्ने अधिकार नदिने बताउनु भएको हो। गृहमन्त्री गुरूङले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा गृह मन्त्रालय र माथहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो प्रदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियाली रहेको पनि उल्लेख गर्नुभयो। अब देश बाहिरका समाचार। नाइजेरियामा सैन्य विमान दुर्घटना भएको छ। राष्ट्रपति बोला तिनुबुले दक्षिण पश्चिम ओन्दो राज्यमा हिजो भएको सैन्य विमान दुर्घटनामा विमानमा रहेका 32 जनाको ज्यान गएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सुनहाले जनाएको छ। उड्डयन तथा एरोसी स्पेस विकास मन्त्री फेस्टस के मायोमाका अनुसार 25 जना यात्रु र 7 जना चालक दलका सदस्य रहेको सैन्य विमान ओन्दो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको नौसैनिक आधार नौचेक दुर्घटना भएको थियो।
अन्तिममा खेल समाचार। भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखि कप्तान रहँदै आएकी हरमन प्रीत कौरले कप्तानीबाट राजीनामा दिनुभएको छ। 37 वर्षीय कौरले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फर्म्याटको कप्तानबाट राजीनामा दिनुभएको हो। कप्तानी छाडे पनि खेललाई निरन्तरता दिने उहाँले बताउनु भएको छ। कौरको नेतृत्वमा भारतले गएको वर्ष घरेलु मैदानमा पहिलो पटक आईसीसी महिला एक दिवसीय विश्वकपको उपाधि जितेको थियो। जापानमा भएको विश्व संस्करणको एसियाली खेलकुदमा भारतलाई सुवर्ण पदक जिताएको दुई हप्तापछि कौरले आज सामाजिक सञ्जाल मार्फत कप्तानी छाडेको बताउनु भएको हो। उहाँकै कप्तानीमा भारतले 19 संस्करणको एसियाली खेलकुदमा पनि सुवर्ण जितेको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038520016 फोन वा solwafamnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल को सूचना।
1: यस माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल ले वार्षिक रूप में मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गते देखि 25 गते सम्म स्पोर्ट विक्स भव्यता का साथ मनाउन लागेको सहस्त्र जानकारी गराउँदछौ। यस कार्यक्रम को उद्घाटन सत्र में शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
0: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशिप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलमा जम्मा भई फाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्रांगण सोलु दुधकुण्ड नगरपालिका छ सल्लेरी सोलुखुम्बु।
0: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।

0: जिल्ला हुला कार्यालय सुलुखुम्बु को सूचना
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टूबर 9 तारीख का दिन वन पोस्टल नेटवर्क इन्फिनिट पॉसिबिलिटीज नारा का साथ 152 विश्व हुलाक दिवस निम्न अनुसार को कार्यक्रम का साथ मनाइने संबंधित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहान को 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5000 3000 र 2000 रुपैयाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813144 र 9852842429।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु। माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको सूचना
3: यस माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक भव्यताका साथ मनाउन लागेको सहस्र जानकारी गराउँदछौ। यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
1: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशिप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
3: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलमा जम्मा भई फाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्रांगण सोलु दुधकुण्ड नगरपालिका छ सल्लेरी सोलुखुम्बु।
1: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।
3: माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको सूचना
1: नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलु दुधकुण्ड नगरपालिका 5 स्थित माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अल्मनाई कप 7A साइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ।
3: एकताका लागि खेलौ अगाडि बढ़ौ भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्।
1: खेल हुने मिति, समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि यंग स्टार क्लबको प्रांगण।
3: पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 साथमा ट्रफी मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 3,000 साथमा ट्रफी मेडल र प्रमाण पत्र, आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनुहोला।
1: माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।
4: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना।
2: प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सुलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति।
4: थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57।
2: जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुलो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संगालो।

गुड आफ्टरनून गुड आफ्टरनून नमस्ते नमस्कार है सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत कार्यक्रम गीती गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ प्राविधिक मित्रको साथमा म वासमसु रेणुका राई र सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.3 मेगाहर्ज कार्यक्रम गीती गीतलाई सुनिराख्नु भएको छ र आज पनि हामी कार्यक्रममा पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौं ढिला नगरी सुनौ आज बस्ने गीतका क्लिप्सहरू

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।

கதை மாயா கதை. அனி கதை ஆஃப்னை ठाउँ का कुरा.

एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्मगुरू ज्यूहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरु रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268669 र 9841130094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

कृषि ज्ञान केन्द्र सुलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रही इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@

0: @gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नु हुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण, कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम, उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत, लागतको अधिकतम 50%-85%, प्रस्ताव पेश गर्न सक्ने साझेदार, कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारी, कार्यक्रमको लक्ष्य 1, बजेट 10 लाख,
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू, कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना, सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष, स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र, प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि।
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9045-76 सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: आवास श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलु तुतकुण्ड नगरपालिकाको क्षेत्रमा सिप तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfire.shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म।
1: तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलु तुतकुण्ड नगरपालिका 5 कलेरी सोलुखुम्बु।
0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना।
2: प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारम लिई यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाले खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति।
0: थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57।
2: जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
3: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पछि बिलेटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय। समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
3: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-13-44 र 98-52-82-24-29।
3: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।
0: माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको सूचना।
4: यस माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक्स भव्यताका साथ मनाउन लागेको सहस्त्र जानकारी गराउँदछौ। यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनका निम्ति
1: हार्दिक निमन्त्रणा गर्दछौ।
3: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशिप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलमा जम्मा भई फाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्रांगण सोलु दुतकुण्ड नगरपालिका 6 सल्लेरी सोलु खुम्बु।
3: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलु।

0: चालन हुने भएको छ।
1: एकताका लागि खेलौ सँगै अगाडि बढौ भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुमका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्। खेल हुने मिति समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि यङ स्टार क्लबको प्राङ्गण। पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 3,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनु होला।
0: माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुल, सल्लेरी, सोलुखुम्बु। माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलको सूचना।

नमस्कार, पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनेफिम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunefm.com संसारभरि एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सुरु समाचार लिएर आइपुगे म रेविका राई। काठमाडौँ महानगरपालिका 4 को 112 रोपनी जग्गा नेपाल सरकारका नाममा फिर्ता आएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आएको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने क्रममा यो जमीन सरकारका नाममा आएको हो। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका सरकारको नाममा काम गर्ने निर्णय अनुसार भूमि प्रशासन कार्यालय डीबी दिल्ली बजारले सरकारको नाममा जग्गा दखिला गर्ने कार्य सम्पन्न गरेको हो। भूमि व्यवस्था सरकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरेको किताबबाट अतिक्रमित भनिएको क्षेत्रफल एक पुस्तक कट्टा गरी सरकारका नाममा ल्याउने कार्य शुरू गरेको मन्त्री प्रतिभा रावलले जानकारी दिनुभएको छ। प्रतिवेदन कार्यान्वयनका लागि प्रबन्धनाथी अधिकृत रमेश गेवालीको संयोजकत्वमा समिति गठन भएको छ। समितिमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव, सम्बन्धित भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुख, स्थानीय तह सामान्य शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत तथा नापी विभागका नापी अधिकृत सदस्य सचिव रहेका छन्। रसुवा फुटे कुशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083/84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अत्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ी बाधा भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। बाढ़ीका कारण जल विद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा स्थिति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आकलन रहेको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। पुननिर्माण तथा पुनर्स्थापनाका काम अघि बढ़ेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084/85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व बैंकको अनुमान रहेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सट्टही सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। संशोधन मार्फत केन्द्रीय बैंकले व्यवसायी तथा सेवाग्राहीले गर्न पाउने विदेशी मुद्रा सट्टैको सीमा बढ़ाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र 2082 संशोधन गर्दै आयात सेवा भुक्तानी, हवाईजहाजका पार्टपुर्जा, सैटेलाइट सेवा, भारतमा गरिने भुक्तानी लगायतका विभिन्न कारोबारमा विदेशी मुद्रा भुक्तानी लगायतका सट्टैको सीमा बढ़ाएको छ। संशोधित एकीकृत निर्देशन अनुसार हवाईजहाजका इन्जिन वा पार्टपुर्जा विदेशमा लगेर मरमत गरी ल्याउने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट गर्न सकिने अग्रिम भुक्तानीको सीमा अमेरिकी डलर 1,00,000 बढ़ाएर 5,00,000 पुर्याएको छ। त्यस्तै विदेशका लागि अस्पतालमा उपचार गर्न जानका लागि नेपाली नागरिकलाई वार्षिक 30,000 अमेरिकी डलर बराबरको सट्टै सुविधा हुने भएको छ। यसअघि यस्तो सुविधा 16,000 अमेरिकी डलरसम्म रहेको थियो। जिल्ला अदालत काठमाण्डुले दुर्गा प्रसाईलाई 2,00,000 धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश उमेश लुइटेलको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो। आपत्तिजनक अभिव्यक्तिका कारण सांसद रचना खतौदाको जाहिरपछि प्रसाईलाई पक्राउ परेका थिए। अब अन्तर्राष्ट्रिय समस्या ड्रोन आक्रमणबाट बस्न पाकिस्तानको खैबर
पक्तो नाखा प्रान्तमा रहेको हाँगो शहरका प्रहरीले एउटा अनौठो र कम लागतको उपाय अपनाएका छन्। उनीहरूले ड्रोन आक्रमण रोक्न सुरक्षा चौकीहरूमा माछा पार्ने जालीहरू छटान गरेका हुन्। प्रहरीले चौकीका छाना र बाहिरी पर्खालहरूका बीचमा केही मिटर माथि छाना माछा मार्ने जालीहरू टाकेर आकाशमा एउटा किसिमको छाना तयार पारेका समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय प्रहरीका अनुसार माछा मार्नेहरूले आफ्नो काममा प्रयोग गर्ने जालीसँग मिल्दोजुल्दो र बनावटमा सरल यो जाली पहिलो पटक दुई महिना अघि छटान गरेको थियो। प्रहरी अधिकारी फैयाज खानका अनुसार त्यस यता हाँगो शहरको सड़के पियालामा कुनै पनि ड्रोन आक्रमण भएको छैन। जाँच चौकीमाथि कुनै ड्रोन आइपुगे भने ती जालीमा अल्झेर निष्क्रिय वा नियन्त्रण पर्न सक्ने सम्भावना हुने प्रहरी अधिकारी खानले जानकारी दिनुभएको छ। यदि ड्रोन नजिकन जालीभन्दा माथि नै विस्फोट भए पनि त्यसबाट हुने क्षति निकै कम हुने अपेक्षा गरेको छ, किनभने विस्फोटबाट निस्कने धेरै जसो छर्रा र टुक्राहरू प्रहरी तैनात रहेको जमीनमा सिधै खस्नुको सट्टा हावामै छरिनेछन्। उहाँले बताउनु भएको छ। हाँगो जिल्लाका प्रहरी अधिकारी तारिक हबीबका अनुसार एउटा सामान्य जाँच चौकीलाई झण्डे 1,433 अमेरिकी डलर अर्थात 2,20,000 रूपियाँसम्म यस्ता जालीहरूले ढाक्न सकिन्छ। भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखि कप्तान रहँदै आएकी हरमनप्रीत कौरले कप्तानीबाट राजीनामा दिएकी छिन्। 37 वर्षीय कौरले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फर्म्याटको कप्तान राजीनामा दिएकी हुन्। कप्तानी छाडे पनि खेललाई निरन्तरता दिने उहाँले जानकारी दिनुभएको छ। कौरको नेतृत्वमा भारतले गएको वर्ष घरेलु मैदानमा पहिलो पटक आईसीसी महिला एक दिवसीय विश्वकप उपाधि जितेको थियो। जापानमा भएको विश्व संस्करणको एसियाली खेलकुदमा भारतलाई स्वर्ण पदक जिताएको दुई हप्तापछि कौरले आज सामाजिक सञ्जाल मार्फत कप्तानी छोडेको बताउनु भएको छ। उनले कप्तानीमा भारतले 1900 संस्करणको एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी थियो। सन् 2016 जिम्मेवारी सम्हालेपछि उनी एक दशक भन्दा धेरै समयसम्म T20 को टोली कप्तान रहिन्। त्यसपछि उहाँले सन् 2022 एक दिवसीय र टेस्ट टोलीको कप्तान सम्हाल्नु भएको छ। सन् 2009 भारतका लागि टी20 र एक दिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेकी गौरवको कप्तानको रूपमा उत्कृष्ट करियर रहेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 0016 फोन वा सोलिफिन न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारी हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् तैलेलाई सुनुहाल सकियो। साँझ 7 बजेको सोलिफिन समाचारमा फेरि भेटिनेछ।

0: माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल को सूचना।
1: यस, माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल ने वार्षिक रूप में मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गते देखि 25 गते सम्म स्पोर्ट वीक भव्यता का साथ मनाउन लागेको सहस्त्र जानकारी गराउँदछौ। यस कार्यक्रम को उद्घाटन सत्र में शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
2: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स वीक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशीप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलमा जम्मा भई फाप्रोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्रांगण सोलु दुतकुण्ड नगरपालिका 6 सल्लेरी सोलुखुम्बु।
2: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधानाध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।
3: जिल्ला हुलाक कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते

0: जिल्ला हुना कार्यालय सोलुखुम्बुको सूचना
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुरुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सन्धिमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813144 र 9852842429।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

Thank you.

विश्व भू खेल रेस प्रतियोगिता पेशको संस्करण संचालन हुने सम्बन्धी सूचना। यस नाटो वित्तोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज ब्लू खेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 को साथमा मेडल

50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,30,000 साथमा मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युकेश राई, सम्पर्क नम्बर 98 42 81 46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98 60 80 37। उपस्थित विश्वको पनि मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। सब जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60, अनुराज बस्नेत 98 51 17 24 19, विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आपूर्ति परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे विश्वकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास साफ सुन्दू।

0: विशेषज्ञ की आजकल आत्मता यति कार्पेटको विगतिन वर्षदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबुझ्नु होला यति कार्पेट कार्पेटको शेरनशा
1: बत्तीको तार
2: नेपाल विद्युत प्राधिकरण सोलुखु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। उसले दुर्घटना भञ्जन सुकी तथा विद्युत सेवामा अपरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
3: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारा सन्देश।

पूर्वाधार विकास मंत्री सुनील अंसालले तात्वारी नाका संचालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनु भएको छ। सिंह दरबारमा आयोजित हिमालयमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेको क्षेत्र सुन विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा

0: संचालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनस्थापनाका लागि काम गरिएको उहाँको भनाइ छ। मन्त्री लम्सालले तातोपानी नाका संचालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चीनिया पक्षबाट अझै अनुमति प्राप्त नभएको बताउनुभयो। रसो भुटेपछि क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक भन्ने उल्लेख गरेको छ। बाढ़ीका कारण जलविद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको अनुमान छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकहरूको जनजीविकामा भने उल्लेखनीय असर गर्ने विश्व बैंकले जनाएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि काम अघि बढ्नेछले आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व बैंकको अनुमान छ। यसैबीच पछिल्लो बाढ़ी पहिरो तथा जलवायुले विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2 खर्ब 27 अर्ब रूपियाँ बराबरको क्षति पुगेको सरकारले अनुमान गरेको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भुटेपछि त्रिशूली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्म कुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभएको हो। सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। पुनर्निर्माणका लागि तत्काल 63 अर्ब रूपियाँ आवश्यक पर्ने उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर फोनिङ वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बानुआ बीच अमेरिकाको वाशिङटनमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंक अध्यक्षको निमन्त्रणामा अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्ले र अध्यक्ष बानुआ बीचको भेटमा रसुवाको भेटेको समितिमा आएको बाढ़ीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण विगत आर्थिक सुधार तथा बीमा र सामाजिक संरक्षणका लागि झण्डै 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा विश्व बैंक अध्यक्ष ले नेपालमा बाढ़ीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढ़ाएका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र स्वदेशमा रोजगारी सृजना गर्नुपर्ने जोड़ दिनुभएको छ। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मौसमी प्रणालीले दर्शनको मौसममा पार्ने प्रभावका बारेमा मौसमविदसँग कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू 3 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिबेल हामीले सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश संसदीय सुनवाई समितिले प्रस्तावित 13 जना राजदूतको संसदीय सुनवाई दशैं अघि नै सम्पन्न गर्ने काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन

0: प्रक्रिया चल्दै एमालेले 26 पृष्ठलामो अन्तरपार्टी निर्देशन जारी गर्यो। तातो पानी नाका सञ्चालन बारे चीनसँग निरन्तर संवाद भइरहेको सरकारको भनाई। भुटेपछि बाढीको कारण नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण लगायतका खबर प्रस्तुत गर्यो।
1: यस वर्षको दशमी घर जाने यात्राका लागि आउँदो शुक्रबार असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुनु भएको छ। यता व्यवस्था विभागमा आदि वर्षको सरकारवालाहरूको बैठकले संघीय राजधानी काठमाडौँबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चापलाई मध्यनजर गर्दै यो निर्णय गरेको हो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यात्रुलाई सहज, सुरक्षित र

0: टर बुकिंग संग यात्रुलाई थप सहज बनाउन सरकारले यातायातमा सहजता ल्याउनु भएको छ। त्यही अनुसार घटस्थापनादेखि पुण्यसम्म नेपालभरका लागि रूट परमिट खुला गर्ने निर्णय पनि भएको छ। यसले गर्दा काठमाडौँबाट पूर्वी मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्ला राख्न जाने सारा गाड़ीहरूलाई आवाजात गर्न सहज हुनेछ। साथै चाडपर्वका बेला सड़कमा हुने अत्याधिक भीड़भाड़ र सम्भावित जानलाई ध्यानमा राख्दै विशेष सुरक्षा र नियमनको व्यवस्था समेत गरेको छ। निर्णय अनुसार दशैंको घटस्थापनादेखि पूर्णसम्म नयाँगढ मुन्देन सड़क खण्डमा अत्यावश्यक बाहेका ठूला मालवाहक गाड़ीहरू सञ्चालनमा रोक लगाइएको छ। यसले यात्रुवाहक गाड़ीहरूको आवागमनलाई झन द्रुत र सुरक्षित बनाउने विश्वास लिएको छ। यसका साथै दशैंअघि बिग्रेका सड़कहरू मरम्मत गर्ने, सम्भावित अवरोध तत्काल हटाउने तथा मुख्य नाकाहरूमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी समेत पूरा भएको सम्बन्धित निकायहरूले जनाएका छन्।
1: यसैबीच मनसून बाहिरले गर्दा काठमाडौँ लगायत देशका धेरै ठाउँमा हिजो दिउँसोदेखि वर्षा भइरहेको छ। आज पनि दिउँसो काठमाडौँमा असिना सहितको वर्षाले सड़क तथा तल्लो क्षेत्रमा सामान्य डिमान्ड पनि भयो। एक्कासी असिना सहितको वर्षा हुँदा केही समय जनजीवन प्रभावित भएको छ। छोटो समयमै ठूलो मात्रामा पानी परेपछि काठमाडौँ उपत्यका मुख्य सड़क तथा तल्लो भेगमा पानी जम्दा गाड़ीको आवागमन र पैदल यात्रा प्रभावित भएका छन्। कतिपय ठाउँमा सड़कमा पानी जम्दा गाड़ी चलाउन कठिनाई भएको थियो भने पैदल यात्रा समेत आवाजातमा समस्या भएको छ। मौसममा आएको यो परिवर्तनका कारण जोखिमयुक्त क्षेत्रहरूमा छोटो अवधिमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदहरूको अनुमान रहेको छ।
0: यसरी मनसून तथा पश्चिम वायुको प्रभावले देशका धेरैजसो भेगमा मध्यम तथा एक दुई ठाउँमा ठूलो पानी पर्ने क्रम भोलिसम्म रहनेछ। भोलिसम्म एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भन्नुमा पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभाव र मनसून प्रभावले वायुमण्डल अस्थिर रहने भएकाले केही ठाउँमा मेघगर्जन चट्याङ र असिना सहित छोटो समयका लागि एक दुई ठाउँमा वर्षा हुन सक्ने महाशाखाको भनाइ छ। अहिले देखिएको मौसमी प्रणालीले दशैंमा कस्तो असर पर्ला भन्ने आम चासो बढ़ेको छ भने धान बाली के गर्ने भन्ने चिन्ता पनि बढ़ेको छ। अहिले देखिएको मौसमी प्रणालीले दशैंको मौसममा पार्ने प्रभावका बारेमा जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद तथा प्रवक्ता विभूति पोखरेललाई साथी सम्मेलन महरवनले कुराकानी गर्नुभएको छ।
2: तत्काललाई चाहिँ यो पश्चिमी वायुको प्रभाव देखिया छ होइन, पश्चिमी प्रणालीको प्रभाव तथा यो मनसुनी वायुको पनि प्रभाव देखिएको हुनाले चाहिँ होइन वर्षा भएको छ। र बेलुकाकै कुरा गर्ने हो भने पनि यो सुदूर पश्चिम प्रदेशका केही एक दुई स्थानमा भनौँ न यो भारीसम्म वर्षा देखिया छ होइन। अब हामीले केही अगाडि केही दिन अगाडिदेखि चाहिँ अब यो मध्यमसम्म अल्पदेखि मध्यमसम्म चाहिँ वर्षा हुन सक्नेछ भनिरहेको थियौँ होइन, तर अब यो पछिल्लो अवस्थामा चाहिँ अलिकति यो पनि राम्रै देखिया छ हाम्रोमा होइन।
3: यस्तो
2: ठुलो चाहिँ हुँदैन, आइसोलेटेड सबै ठाउँमा हुँदैन होइन, त्यो एक दुई ठाउँमा चाहिँ सम्भावना चाहिँ देखियो होइन। त्यस्तो ठुलो त्यो एकदमै ठुलो प्रणाली पनि होइन, लगातार वर्षा हुने पनि होइन होइन। अब जस्तो एकछिन घाम पनि मजासित लाग्ने अनि त्यसपछि फेरि बदली भएर यो प्रणाली रहिरहेको भएर बदली भएर एक दुई ठाउँमा चाहिँ यो भारीसम्म वर्षा हुने सबै ठाउँमा चाहिँ हुँदैन, एक दुई ठाउँमा चाहिँ त्यो सम्भावना चाहिँ देखिया छ।
3: पानी पर्ने रुकिने खालको मौसम छ नि अहिले, कहिलेसम्म चाहिँ यस्तो खालको वर्षा भइरहने देखिन्छ?
2: दुई तीन दिनलाई चाहिँ अझै पनि देखिया छ होइन, पश्चिमी वायुको भनौँ न ट्रफ चाहिँ बसिरहने भएको भएर दुई तीन दिनलाई चाहिँ यस्तै देखिन्छ। र सबै ठाउँमा पनि हुँदैन, फेरि अब यो हल्कादेखि मध्यमसम्म कुनै अब राति हुने हुन्छ होइन, कुनै अब एक समयमा चाहिँ वर्षा राम्रै हुने चाहिँ देखिया छ।
3: मनसुन बाहिरिनको लागि पनि यस्तो खालको प्रणालीहरू विकसित हुने हो?
2: मनसुन बाहिरिनलाई विकसित भन्दा पनि एक दुई दिन अगाडि त एक्टिभिटीहरू एकदम कम भइसकेको अवस्था हो होइन, तर अब पछि चाहिँ पश्चिमी वायु पनि भयो र सँगसँगै चाहिँ मोइस्चर पनि आइरह्यो क्या, पश्चिमी वायुको प्रभावले बन्ने प्रणाली र त्यसमा चाहिँ हल्का जुन मोइस्चर आइरहेको छ त्यसले चाहिँ एड गरेको हो।
3: मनसुन कहिलेसम्म बाहिरिने भनेर त्यस्तो केही प्रक्षेपण गरिसक्नु भएको छ?
2: केही स्थानहरूमा त हामीले दिइसकेको अवस्था पनि छ होइन, बाँकी स्थानहरूमा चाहिँ केही समय लाग्छ
3: भन्नाले
2: अब जस्तै अब हामीले गण्डकीदेखि पश्चिमतिर होइन मुनिदेखि पश्चिमतिर चाहिँ अब दिइसकेको अवस्था छ भने बाँकी स्थानहरूमा कृषि प्रदेश बागमती गण्डकीका बाँकी विभाग सुनिका बाँकी विभाग हुन्छन् अहिले चाहिँ हामीले एक्टिभिटीहरू दुई दिन गर्ने भएको भएर होइन एकछिन चाहिँ
3: पूर्वतिर चाहिँ अब बिस्तारै मनसुनी गतिविधि घट्दै गएको
2: गतिविधि चाहिँ घट्दै गएको अहिले पनि अब पश्चिमी वायु चाहिँ जुन छ होइन प्रभाव नै बढी छ अहिले हेर्ने हो भने पनि यद्यपि अब मनसुनले पनि त्यसमा एड गरिरहेको
3: ठुलो पानी पर्ने रोकिने क्रम चाहिँ भइरहेछ दसैँमा घर जाने कि नजाने अथवा दसैँ कस्तो रहला भन्ने भइरहेछ होइन केही पूर्वानुमान गरिसक्नु भएको छ मौसमको
2: दसैँलाई चाहिँ अब अहिलेसम्म हेर्दा यो जुन पश्चिम वायुको प्रभाव छ यो पनि त्यति लामो चाहिँ बस्दैन होइन दुई तिन दिन चाहिँ अब बर्साउने जाने चाहिँ गराउँछ नै अब अर्को प्रणाली तत्काल नआउँदासम्मलाई चाहिँ खासै त्यस्तो चाहिँ देखिया छैन वेदर डिस्टर्ब हुने होइन तर अब वेदर त फेरि यसपालि एकदमै अनसर्टेनिटी र चेन्ज भइरहेको हिसाबले चाहिँ यो अध्यावधि जोडै रहनु चाहिँ हामी अनुरोध गर्दछौँ होइन
3: धान काट्ने र यात्रा गर्ने सुझावै दिनु पर्दाखेरि चाहिँ यो केही दिन कस्तो सतर्कता अपनाउने
2: वर्षा पनि हुन सक्छ भन्ने टाइपको चाहिँ प्रिपेरेसन गर्नुपर्ने चाहिँ लेखिया छ वर्षाको त्यही अनुसार हामीले प्रिपेयर गरेर हामी हिँड्नुपर्ने हुन्छ
0: जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेल नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला सरकारले भूगतबाट प्रभावित महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई लक्षित गर्दै समुन्नति कार्यक्रम अघि बढ़ाएको छ महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मंत्रालयले विगत प्रभावित तत्काल राहतमा मात्र सीमित नराखी संरक्षण जीविकोपार्जन पुनस्थापना शिल्प विकास रोजगारी र उद्यमशीलता मार्फत आर्थिक रूपमा पुनस्थापित गर्ने उद्देश्यले कार्यक्रम शुरू गरेको जनाएको छ कार्यक्रमको प्रारम्भिक कार्यान्वयन ह्रस्व त्रिशुली बाढ़ी प्रभावित क्षेत्रबाट शुरू गर्ने सरकारको तयारी छ प्रभावितको आवश्यकता जोखिम क्षमता र सम्भावनाका आधारमा संरक्षण जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ युरिया मलको प्रयोग नगरौं

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एडमिनिस्ट्रेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। धनुषाको धनौजी गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आर्थिक वर्ष 2077-78 ड्युक बोरिङ कोल्ड स्टोरको कम्पाउण्डिङ वाल र विद्यालय भवन निर्माणका लागि भूपत्र आधार गर्दा राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्नेमा सूचना नै सार्वजनिक नगरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल, सहलेखापाल विनोद कुमार मण्डल तथा जनकपुर टुडे मीडिया ग्रुप र अमृत मीडियासँग सम्बन्धित व्यक्तिहरूको गुणवत्तामा पत्रिकाको फरक फरक प्रति तयार गरी अभिलेख र लेखा परीक्षण गर्ने कार्यलाई झुक्क्याएको अख्तियारको दावी छ। एकै विज्ञापनलाई दुई छुट्टा छुट्टै योजनाको विज्ञापन देखाई 3,80,000 रूपियाँ भुक्तानी लिएको आरोपमा उनीहरू विरूद्ध कानून बनाउन सलाहको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
3: शेयरबजार दुई कारोबार दिनपछि आज बढ़ेको छ। शेयरबजार परिषद नेप्सी आज 11.9 अंकले बढ़ेर 2,578.73 बिन्दु पुगेको छ। आज माइक्रो फाइनान्स र रेजिमेन बिमा बाहेक सबै संघको उपसूचक बढ़ेको छ। आज नेप्सी बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 3,27,00,000 रूपियाँ कारोबार भएकोमा आज 359 कम्पनीका 99,55,000 किता सेयर 3,13,00,000 रूपियाँमा किनबेच भएको छ।
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 रहेको 112 रोपनि जग्गा नेपाल सरकारको नाममा आएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानिन तथा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको 252 प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यो जग्गा सरकारको नाममा ल्याइएको हो। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने सिफारिस गरेका जग्गा मध्ये यो क्षेत्रफल जग्गा सरकारको नाममा आएको भूमि प्रशासन कार्यालय दिल्ली बजारले जनाएको छ। रावल आयोगको 2052 सालमा सरकारी तथा सार्वजनिक जग्गा व्यवस्था गरेर अध्ययन गरी अतिक्रमित तथा व्यक्तिगत नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझाव सहित प्रतिवेदन दिएको थियो।
3: सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरेको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अधिकृत डाक्टर संजीव पण्डितले जानकारी दिनुभयो। परिचय पत्र प्राप्त गर्ने किसानलाई कृषि बीमा अनुदान राहत उत्पादन प्रोत्साहन कृषि यान्त्रीकरण प्रविधि हस्तान्तरण सहुलियत कृषि कर्जा तथा अनुलक्षित कृषि सेवा प्रदान गरिनेछ।
4: ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था गर्ने माग गरेको छ। नेपालमा खाना पकाउने ग्यासको अभाव बढ़दै गएको र उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै महासंघले आय निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढ़ी सिलिण्डर हुने ग्यास अभावको प्रमुख कारण रहेको बताउनु भएको छ। तर विभिन्न ग्यास उद्योगले 2,500 देखि 2,700 रूपियाँसम्म लिएर नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भुटेकोशी बाढ़ीबाट प्रभावित व्यवसायीलाई राहत तथा बेल आउटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। सिंहदरबारमा आज आयोजित हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भुटेकोशी त्रिशूली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले बाढ़ीका कारण विशेष गरी साना तथा मझौला व्यवसायको पूँजी नै गुमेको बताउनुभयो। महासंघको सर्वेक्षण अनुसार बाढ़ीबाट प्रभावित उद्योग मध्ये 85% साना तथा मझौला उद्योग रहेका भन्दै उहाँले व्यवसाय पुनर्संचालनका लागि बिजनेस रिभाइभल प्लान र बेल आउटको आवश्यकता रहेको उहाँको भनाइ छ।
4: बाघको संख्या वृद्धिसँगै बढ़दै गएपछि समस्याग्रस्त बाघको दीर्घकालीन समस्या समाधान गरी मानव बाघ द्वन्द नियन्त्रण गर्न सरकारले टाइगर सेन्चुरी स्थापनाको प्रक्रिया अघि बढ़ाएको छ। सरकारको प्राथमिकता प्राप्त नीति तथा योजनालाई कार्यान्वयन गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकामा रहेको संस्था द वाइल्ड एनिमल सेन्चुरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा नेपालमा कम्तीमा 50 हेक्टर क्षेत्रफलमा खुला तथा प्राकृतिक वातावरण मंत्री आधुनिक बाघ संरक्षण निर्माण गर्ने संवेदारी पत्र में कोष का सदस्य सचिव डाक्टर चिरंजीवी प्रसाद पोखरेल र टीडीडब्ल्यूएस एस का कार्यकारी निर्देशक प्राटी क्रेड ने हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ।
3: जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसादलाई 2 लाख रूपियाँ दरौजिमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेश लोचनको इजलासले प्रसाईलाई 2 लाख रूपियाँ दरौजिमा रिहा गर्न आदेश दिएको हो। सांसद रचना खतिवडाले दिएको जाहिरका आधारमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाई पक्राउ पर्नु भएको थियो। अदालतको आदेशपछि आवश्यक प्रक्रिया पूरा गरेर उहाँ रिहाई हुनु भएको छ।
4: मध्य प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि नीतिगत परिवर्तन आवश्यक रहेको सरकारवालाहरूले बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले 12 को सिंगरामा आयोजन गरेको विभिन्न उच्चस्तरीय सम्वादमा सहभागीहरूले विद्यालयदेखि विश्वविद्यालय तहसम्म सुधार आवश्यक रहेको बताएका हुन्।
3: दर्पणमा अब विदेशको खबर। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक फ्रान्सिस हाउजेनले पाउनुहुने भएको छ। अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्युट्रिनोको खोज तथा आइस क्युब न्युट्रिनो अब्जर्भरीको स्थापनामा निर्णायक योगदान पुर्याए बापत नोबेल समितिले 82 वर्षका हाउजेनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँले 1 करोड़ 10 लाख स्विडिस कर्नर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। आइस क्यूब न्यूट्रोनी अब्जर्भेटरी ने सुदूर ब्रह्माण्डमा उत्पन्न भएका न्युट्रिनोहरूको निगरानी गर्छ। न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन्। हिजो यस वर्षको पहिलो नोबेल पुरस्कार अन्तर्गत चिकित्सा शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब रसायन शास्त्र बिहिबार, साहित्य शुक्रबार, शान्ति आउँदो सोमबार, अर्थशास्त्रको विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कारबाट सम्मानित गरिन्छ।
4: नेपाल दर्पणमा अब खेल खबर। युरोपेली फुटबलको नियामक निकाय युएफएले आइतबार भएको नेशन्स लीग अन्तर्गत आयरल्याण्ड र इजरायल बीचको खेलमा थुकेको घटनाबारे अनुशासनात्मक अनुसन्धान शुरू गर्ने जनाएको छ। तनावपूर्ण खेलका क्रममा इजरायली खेलाड़ीले आयरल्याण्डको प्रशिक्षक टोलीका एक सदस्यमाथि थुकेको आरोप लागेको छ। सर्बियामा भएको खेलका क्रममा खेलाड़ीबाट भएका सम्भावित दुर्व्यवहारको विषयमा छानबिन गर्ने युएफएले जनाएको छ। आयरल्याण्डका प्रशिक्षक टोलीका सदस्य डेमियन डोयलले मध्यान्तरको स्थिति भएपछि इजरायली खेलाड़ीले आफूमाथि थुकेको आरोप लगाएका बारे आयोजित संचार माध्यमले समाचार प्रकाशित गरेका थिए। पत्रकार सम्मेलनमा थुकेको घटनाबारे सोधिएको प्रश्नमा आयरल्याण्डका मुख्य प्रशिक्षक हेमिरी हेल्ग्रिमसनले विस्तृत विवरण दिन अस्वीकार गरेका थिए। उनले यस विषयमा टिप्पणी नगर्ने तथा अनुशासन समितिले नै छानबिन गर्ने बताएका छन्।
3: नेपाल दर्पणको अन्त्यमा आइपुगेका छन्। आजका मुख्य मुख्य खबरका शीर्षक
4: कांग्रेस महाधिवेशनमा नेतृत्वका लागि चुनावी सरगर्मी बढ़ेर सभापतिमा गगन थापा निश्चित, जस्तै महामन्त्रीमा प्रदीप पौडेल, सुनील शर्मा, नयन सिंह मोहर लगायतको उम्मेद्वारी।
3: चालू वर्ष नेपालको आर्थिक वृद्धि दर 3.7% सिमित भने विश्व बैंकको प्रक्षेपण। वृद्धि दर खुम्चनेमा भटेपछि बाँकीको असर मुख्य कारण।
4: दशैंको यात्राका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने, घटस्थापनादेखि पूर्णिमासम्म नेपालका रोड परमिट खुला।

0: आज हामी त्यस्तो संस्थामा रहेका छौ जुन अन्धकारलाई पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छ, यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकोण जीवन जिउन आत्मीय शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्छौं।
1: यसले भन्नुभयो प्रोग्राम टाइटल सिरिज टू श्रृंखला दुई। आज यस मार्गदर्शन रेडियो कार्यक्रममा तपाईंलाई म हार्दिक स्वागत गर्दछु। मानिस अरू कुनै कुराले भन्दा पनि बढ़ी उसको जीवनको आचरणले गर्दा महत्वपूर्ण हुन्छ, प्रभावशाली हुन्छ र असल आचरणको व्यक्तिलाई मृत्युपछि पनि मानिसहरूले सम्झना गर्छन्, स्मरण गर्छन्। यी विषयलाई लिएर आज हामी केही महत्वपूर्ण कुराकानी गर्नेछौ। प्रभु यीशुले भन्नुभयो अरूको न्याय नगर र तिनीहरूको पनि न्याय गरिने छैन, अरूलाई दोषी नठहराओ र तिनीहरू पनि दोषी ठहराइने छैन। मत्तीको सुसमाचार छ अध्यायको 37-42 खण्ड म पाठ गरिरहेको छु। क्षमा गर र तिनीहरूलाई पनि क्षमा गरिनेछ, देऊ र तिनीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदै खाँदै बेसरी हल्लाएर पोखिने गरी तिनीहरूका पोल्टामा राखिदिनेछन्, किनकि जुन नापले तिनीहरू दिन्छौ त्यही नापमा तिनीहरूले पनि फिर्ता पाउनेछ। अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, के दृष्टिहीनले दृष्टिहीनलाई डोर्याउन सक्छ र के तिनीहरू दुवै खाडलमा पर्दैनन् र? चेला आफ्नो गुरूभन्दा श्रेष्ठ हुँदैन, तर पूर्ण शिक्षा पाएपछि ऊ आफ्ना गुरू जस्तै हुनेछ। आफ्नो भाइको आँखामा भएको छेसको तिमी किन देख्दछौ, तर आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ? तिमी आफ्नो आँखामा भएको मुढा देख्दैनौ भने आफ्नो भाइलाई, ए भाइ तिम्रो आँखामा भएको छेसको मलाई निकाल्न देऊ भने तिमी कसरी भन्न सक्छौ? ए कपटी, पहिला आफ्नै आँखाबाट मुढा निकाल र तब तिमीले भाइको आँखामा भएको छेसको निकाल्नलाई छर्लङ्ग देख्न सक्छौ। हो, प्रभु येशूले दिनुभएको शिक्षा मत्तीको सुसमाचार 6:37-42 खण्ड। अरूको न्याय गर्नु भनेको के हो? यसको अर्थ हो अरूको जीवनको चियो चर्चा गरी उनीहरूलाई दोषी वा निर्दोष ठहराउने काम। न्याय के हो भन्ने कुरा हामी राम्ररी जान्दछौ। हाम्रो देशमा पनि न्यायालयहरू छन्, प्रत्येक देशमा न्यायालय हुन्छन्, जिल्लामा क्षेत्र वा राज्यमा पनि न्यायालयहरू हुन्छन्। त्यहाँ के गरिन्छ? त्यहाँ विभिन्न मुद्दा मामिलाहरूको सुनवाई हुन्छ, वादी र प्रतिवादी हुन्छन्, अधिवक्ताहरू हुन्छन्, न्यायाधीश हुन्छ, त्यहाँ बहस हुन्छ, दोषीलाई दण्ड दिइन्छ, निर्दोषलाई छुटकारा दिइन्छ। न्यायालयले देशमा कानून व्यवस्था ठिकठाक राख्न सहायता गर्दछ, अपराधहरू कम गराउँछ। कसैलाई दोषी वा निर्दोष ठहराउने अधिकार न्यायालयसँग मात्र हुन्छ, तर कति मानिसको व्यवहार र स्वभाव विचित्रकै हुन्छ। उनीहरू न्यायाधीश जस्तै बनेर घुमिरहेछन्, वास्तवमा उनीहरूले के गर्छन्? उनीहरू अरूको निन्दा चर्चा गर्दै हिँड्छन्। कसले के गर्यो, कसले के खायो, कसले के लगायो, कसले के भन्यो, यस्तै यस्तै यस्तै कुराहरू बटुल्दै बटुल्दै बटुल्दै बटुल्दै उनीहरू अरूको जानकारीहरू लिँदै हिँड्छन्। वा कसै कसैले त गुप्तचर विभाग नै खोलेका हुन्छन्, त्यति मात्र गरे त ठिकै हुन्थ्यो, तर उनीहरू त कसैले गरेको काम कुरा ठिक के बेठिक सो सम्बन्धमा आफ्नो न्याय पनि सुनाउँदै हुन्छन्। मलाई लाग्छ प्रभु येशूको समयमा पनि यस्ता मानिसहरू थिए, अरूलाई दोषी ठहराउँदै अरूको न्याय गर्दै हिँड्ने मानिसहरू। आज हाम्रो समयमा पनि छ नि त, होइन त? कसैले अधिकार नदिए पनि अरूको न्याय गर्दै हिँड्छन्। प्रभु येशूले भन्नुभयो कि हामीले कसैको न्याय गर्नु हुँदैन, हामीले अरूको न्याय गर्यौं भने हाम्रो पनि न्याय गरिनेछ। कसैलाई कुनै कुराको निम्ति हामी दोषी ठहराउँछौ तर पछिबाट हामी पनि त्यही कुराको दोषी ठहरिन सक्छौ। अरू केही नभए पनि अरूलाई दोषी ठहराएकोमा हामी दोषी ठहरिन सक्छौ। प्रभु येशूले फेरि हामीलाई देऊ भन्नुभएको छ। हामीले के दिनुपर्छ? हामीसित जुन थोकहरू प्रशस्त छन् ती थोक हामीले अरूलाई दिनुपर्छ भनी प्रभु येशूले भन्नुभएको छ। हुन सक्छ कसैसित धेरै रुपियाँ पैसा होला, उसका आवश्यकताहरू पूरा गरेपछि पनि उसका पैसा रुपियाँहरू उब्रन्छन्। केही पैसा उसले आफ्नो भविष्यका निम्ति सञ्चय पनि गर्छ, ठीक हो, तर उसले आफ्नो प्रशस्त धन सम्पत्तिबाट आफ्नो वरपरका गरी आवश्यकतामा परेकाहरूलाई सहायता गर्न सक्छ। हामीले अरूलाई दियौं भने हामीलाई पनि दिइनेछ भनी प्रभु येशूले भन्नुभयो। दिनु भनेको कुरा पैसामा मात्र सीमित छैन, अर्थात धन मात्र दिनुपर्छ भनेको होइन, तर हामी अरू थोक पनि दिन सक्छौ, हाम्रो समय अरूलाई दिन सक्छौ, आफ्नो फुर्सदको समयमा रोगी बिमारीहरूलाई भेट्न जान सक्छौ, उनीहरूको लागि प्रार्थना गरिदिन सक्छौ, शिक्षा पाउन नसकेका यता उति भौतारिरहेका बाल बालिकाहरूका गएर उनीहरूलाई हामीले पढाउन सक्छौ, एक्लै जीवन बिताउने वृद्ध मानिसहरूलाई भेट्न जान सक्छौ, हामी आफ्नो प्रशस्त भोजनबाट भोकाहरूलाई भोजन दिन सक्छौ, नाङ्गाहरूलाई वस्त्रहरू दिन सक्छौ। यस्ता धेरै धेरै कुराहरू दिएर हामी अन्य मानिसहरूलाई सहायता गर्न सक्छौ। येशूले भन्नुहुन्छ, यदि हामीले दियौं भने परमेश्वरले हामीलाई पनि दिनुहुनेछ। कति रहस्यको कुरा होइन त? हामीले स्वार्थी जीवन जिउनु हुँदैन भन्ने शिक्षा प्रभु येशूले दिनुभएको हो। हामी जति मात्रामा दिन्छौं परमेश्वरले त्यही मात्रामा हामीलाई पुर्याउनुहुन्छ। बारीमा खेतमा मकै वा कोदो छरिन्छ, अरू बिउहरू पनि छरिन्छन् वा रोपिन्छन्। हामी जति धेरै छर्छौ त्यति धेरै फल्छ, होइन त? थोरै रोप्यौं भने थोरै पाउँछौ। अरूलाई दिने कुरामा पनि यही परम्परा र नियम लागू हुन्छ। धेरै दिन्छौ भने धेरै पाउँछौ। पवित्र बाइबलले भन्छ, परमेश्वरका छोरा छोरीले स्वार्थी जीवन जिउनु हुँदैन, तर अरूलाई पनि वास्ता राख्दै अरूलाई पनि विचार गर्दै जिउनु पर्छ। यो ठूलो आशिष हो। एउटा दृष्टिहीनले अर्को दृष्टिहीनलाई सही बाटोमा डोर्याउन सक्दैन। यदि डोर्याउने प्रयास गर्यो भने पनि दुवैजना खाडोमा पर्न सक्छन्। तर अचम्मको कुरा यो छ कि आज शारीरिक आँखाले देख्न सक्नु भएर पनि कति व्यक्तिहरू दृष्टिहीन जस्तै छन्। उनीहरू बेठिक बाटोमा हिँडिरहेका छन्। कसरी बेठिक बाटोमा हिँडिरहेका छन् त? यो प्रश्न तपाईँको मनमा हुन सक्छ। उनीहरू स्वार्थी जीवन जिइरहेका छन्, अरूलाई दोष लाउँदै हिँड्छन्, अरूको न्याय गर्दै हिँड्छन्। परमेश्वरलाई चिन्छु भनेर पनि यस्तो व्यवहार आचरण गर्नु के दृष्टिहीन नै होइन र? धर्म कर्म त गर्छन्, पवित्र परम्परा पनि पालन गर्छन्, दान पुण्य पनि गर्छन्, तर आफ्ना वरपरका गरीब असहाय मानिसहरूलाई कुनै सहायता गर्दैनन्। आफ्नो वरपर छेउछाउका मानिसहरूको दुःख कष्टलाई नदेख्नु वास्तै नराख्नु के दृष्टिहीनता होइन? तपाईँ के भन्नुहुन्छ? प्रभु येशूले भन्नुभयो, यस्तो मानिसको पछि लाग्यो भने एक दिन खाडलमा झाकिनु पर्नेछ। एक व्यक्तिले भनेको कुरा म सधैँ सम्झन्छु। तिमीले भन्थे, स्कूल कलेज पढ्यो भन्दैमा कोही शिक्षित हुँदैन। निश्चित उसले केही जानकारी पाएको हुन्छ, तर उसको समझमा ज्ञानको ज्योति जल्दैन भने त्यो व्यक्ति जत्तिकै पढेको होस् तापनि अशिक्षित सरह नै हो। शिक्षाले हामीलाई उद्धार हृदयको बनाउनु पर्छ। शिक्षाले मानिसलाई सही कार्य गर्ने बनाउनु पर्छ। शिक्षाले अन्धविश्वास हटाउनु पर्छ। शिक्षाले मानवताको माझमा एउटा सम्बन्धको महत्वपूर्ण भूमिका खेल्छ। एउटा उदाहरण, चन्द्र ग्रहण लाग्दा शिक्षित मानिस थाल बजाउँदै टिम बजाउँदै ठटाउँदै कराउँदैन, किनकि त्यो चन्द्रमामा पृथ्वीको छाया परेको हो भने उसले बुझेको हुन्छ। ज्ञानले मानिसलाई यसरी परिवर्तन गर्नुपर्छ। प्रभु येशूले प्राय मानिसमा हुने एउटा बानीलाई संकेत गर्दै शिक्षा दिनुभयो। उहाँले भन्नुभयो, आफ्नो भाइको आँखामा भएको छेसको तिमी किन देख्दछौ, तर आफ्नै आँखामा भएको मुडा चाहिँ थाहा पाउँदैनौ, छेसको सानो हुन्छ। अनि मुडो चाहिँ उत्री मानिसले हल्याउनु नसक्ने जत्रो ठूलो हुन्छ। प्रभु येशूले वास्तवमा यो भन्न खोज्नु भएको हो कि हामी आफ्नो ठूलो गल्ती वा कमजोरी देख्दैनौ, तर अरूको सानो गल्ती भनी देखिहाल्छौ। धेरै मानिसमा यस्तै बानी हुन्छ, आफ्नो गल्तीलाई गल्ती मान्न नचाहने।

0: हामीले अरूलाई दोष लगाउँदै हिँड्नु भन्दा बरू आफूलाई असल बनाउने कुरामा ध्यान दिउँ भने कति राम्रो हुनेछ। अरूको निन्दा चर्चा गर्दै हिँड्दा, अरूको दोष देखाउँदै हिँड्दा हाम्रो समय मात्र नष्ट पार्छौं। त्यो समय बरू अरूलाई सुधार्ने कार्यमा लगायौं भने हाम्रो जीवन असल बन्नेछ। त्यति मात्र होइन, परमेश्वरको दृष्टिमा पनि हाम्रो जीवन असल हुनेछ। हामी धार्मिक जीवन जिउने बाटोमा साँच्चै पाइला बनाइरहेका हुन्छौं। एक धार्मिक मानिसले परमेश्वरसँग सम्बन्ध राख्ने प्रयास मात्र नगरेर मानिसहरूसँग पनि असल सम्बन्ध राख्ने प्रयास गर्नुपर्छ, किनकि सबै मानिसहरू परमेश्वरका सन्तान हुन्। परमेश्वरले कसैसँग भेदभाव गर्नुहुन्न, उहाँले कसैलाई दोषी पनि ठहराउनुहुन्न, किनकि उहाँले मानिसको निम्ति जिउने एउटा मापदण्ड तोकिदिनु भएको छ। त्यो मापदण्ड अनुसार नजिउने व्यक्ति आफै दोषी ठहरिएको हुन्छ। बाइबलको यो वचन सुन्नुहोस्, योनाको सुसमाचार 3:17-18 खण्ड। परमेश्वरले संसारलाई दोषी ठहराउनु भने पुत्रलाई अर्थात प्रभु येशु ख्रीष्टलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनकि उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। जी परमेश्वरको वचनले तोकेको मापदण्ड यही नै हो। एक दिन सबै मानिसको न्याय परमेश्वरले गर्नुहुन्छ। हामी सबै न्यायको सिंहासनको अगाडि खड़ा हुनेछौं। लेखाजोखा सबै हुनेछ। आज हामीले अरूलाई दोष लाउँदै, अरूको निन्दा गर्दै, आफ्नो कुर्सी जोगाउँदै, आफ्नो मान सम्मान जोगाउँदै हिँडिरहेका छौं भने त्यसको पनि उहाँले न्यायको दिनमा विचार गर्नुहुनेछ। प्रभु येशूमा विश्वास गरेका छौं कि छैन, त्यस अनुसार उहाँले मानिसलाई दोषी वा निर्दोष ठहराउनुहुनेछ। तपाईँको जीवन कसरी तपाईँले जिइराख्नु भएको छ? प्रभु येशूमा विश्वास गरी उहाँलाई मनपर्ने किसिमको जीवन, उहाँको शिक्षा अनुरूपतामा आफैलाई समर्पण गर्दै आजदेखि जिउने प्रयत्नमा हामी अघि बढौं। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छु निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामी पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ता को लागि मोबाइल नम्बर 9847-03-5679 भने, एन्सर प्रयोगकर्ता को लागि मोबाइल नम्बर 9813-30-06-90, फोन नम्बर 01-55-91-053, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
2: माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलको सूचना। यस माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक्स भव्यताका साथ मनाउन लागेको सहस्त्र जानकारी गराउँदछ। यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
3: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी, शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशीप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
2: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कूलमा जम्मा भई फाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्राङ्गण सोलु

0: मुन्ना नगरपालिका छ सल्लेरी सोलुखुम्बु।
1: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।
0: माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको सूचना। नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलु दुथुण्ड नगरपालिका पाँच स्थित माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अलुमनाई कप सेभेन ए साइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ। एकताका लागि खेलौं, सँगै अगाडि बढ़ौं भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्। खेल हुने मिति, समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि युन स्टार क्लबको प्राङ्गण। पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 साथमा ट्रफी मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 3,000 साथमा ट्रफी मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढ़ाउने उत्कृष्ट अवसर नगुमाउनुहोला। माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-83-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको सूचना।
2: यस माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक्स भव्यताका साथ मनाउन लागेको सहस्त्र जानकारी गराउँदछ। यस कार्यक्रमको उद्घाटन सत्रमा शिरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
1: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी, शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अलुमनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशीप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
0: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलमा जम्मा भई फाप्रोबाट मिनी म्याराथन प्रतियोगिता युन स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान युन स्टार क्लबको प्राङ्गण, सोलु दुतकुण्ड नगरपालिका 6 सल्लेरी सोलुखुम्बु।
1: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।
0: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पक्षी बिलेटिस नाराका साथ 152 विश्व हुला दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे। स्थान हुला कार्यालय, महाकुरुङ गाउँपालिका, अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी स्कूल जवाब प्रतियोगिता सोताङ र महाकुमुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय भूम। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुला कार्यालय सन्दर्भमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872272, 9862813044 र 9852842429।
1: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
2: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकेको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
3: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
2: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुमुङ गाउँपालिका सोलुखुम्बु।
3: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली लुम्बु मेटो प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा
2: चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मात्र एक

हार्दिक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिबिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू धर्म गुरू जीवहरू आमा बुबा दाजु भाई दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खिन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सिङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुमखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

0: खाना बेच्ने तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेपिका राईसँगै सरस्वतीपुरी
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू
0: अल्पसंख्यक सह महामन्त्रीमा आंगेलु शेर्पा र कंग्रेस सह महामन्त्रीमा शुभराम बस्नेतको मनोनयन दर्ता फाप्लो विमानस्थलमा 1 महिनामा 640 टन कार्गो स्याम गोचे ढुवानी सोलु खुम्बुमा 4470 पशुलाई खोरेत विरूद्धको खोप लगाइयो
1: राष्ट्रिय वाणिज्य बैंक सोलु खुम्बुमा 50 बाहेक अन्य दरका सुकिला नोट पर्याप्त सोलु दुकुण्डका 3 बस्तीमा डेंगू सचेतना कार्यक्रम सोलु दुकुण्ड 4 फाप्लेलाई बालमित्री वडा घोषणा गरिदे
0: चार पर्व नजिकैसँगै ओखलढुङ्गामा मासु पसल र एग्रो भेट अनुगमन यसपालिको दशैं घमाइलो हुने मौसमविदको पूर्वानुमान आफू खुशी भाडा असुल्दै आएका खोटाङका यातायात व्यवसायीलाई नियमन गर्न भाडा दर निर्धारण
1: कांग्रेसको बन्द सत्रको छलफल बुधबार बिहान पूर्ण हुने सर्वोच्च अदालतमा 4 जना न्यायाधीश सिफारिश भोटे कुर्सीको बाढीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी दशैंको टीकाको उत्तम समय 10:26
0: अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयोर्कमा आपतकाल घोषणा पाकिस्तानले ड्रोन आक्रमण रोक्न सुरक्षा चौकीमा माछा मार्ने जाली चढ़ान गर्यो
1: र हरमनप्रीतले स्वाधीन भारतीय महिला क्रिकेट टोलीको कप्तानी
2: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि केकी हो केके खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979852 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नेता आंगेलु शेर्पाले अल्पसंख्यक सह महामन्त्री पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ कंग्रेसको केन्द्रीय महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ताको कार्यतालिका अनुसार शेर्पाले मंगलबार अल्पसंख्यक तर्फबाट सह महामन्त्री पदमा उम्मेद्वारी दर्ता गराउनु भएको हो शेर्पा हाल नेपाली कंग्रेसको केन्द्रीय कार्य सम्पादन समिति सदस्य समेत रहेका हुनुहुन्छ उम्मेद्वारी दर्ता गरेपछि त्यसपछि सामाजिक सञ्जाल मार्फत शेर्पाले आफूले सबै साथीहरूको सल्लाह सुझाव अनुसार सहमहामन्त्री पदमा उम्मेद्वारी दिएको बताउनु भएको छ। वहाँले राजनीति सामुदायिक अभियान भएकाले मित्र शुभचिन्तक तथा सहयात्रीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आफ्नो निर्वाचन अभियानमा साथीहरूको सहभागितामा तीव्र गतिमा अघि बढ़िरहेको भन्दै अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयो। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि राष्ट्रिय सभागृहमा उत्साहजनक रूपमा मनोनयन दर्ता कार्य भइरहेको छ। निर्वाचन समितिले संचालन गरिरहेको उक्त मनोनयन प्रक्रियामा पदाधिकारी पदहरूमा उम्मेद्वारहरूको उल्लेख्य संख्या र चाप देखिएको छ। यस्तै नेपाली कंग्रेसको सहमहामन्त्री पदमा शुभराम बस्नेतले आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ। वहाँले खस आर्य समूह तर्फबाट उम्मेद्वारी दर्ता गराउनु भएको हो। वहाँ सोलुखुम्बु क्षेत्र नम्बर 1 महाधिवेशनमा प्रतिनिधि निर्वाचित भएर जानु भएको हो। शीर्ष नेतृत्व अग्रज तथा साथीहरूको सरसल्लाह र सुझावलाई आत्मसात गर्दै आफू सहमहामन्त्री पदमा अघि बढ़ेको उहाँको भनाई छ। यस्तै नेपाली कंग्रेसकी 15 महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा प्रतिनिधि सभा सदस्य प्रकाशन कार्कीले खुल्ला समूहबाट केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराउनु भएको छ। पार्टीको विधान निर्धारित निर्वाचन प्रक्रिया बमोजिम मनोनयन दर्ता गराउँदै कार्कीले आफ्नो लामो राजनैतिक यात्राको अनुभवलाई वैचारिक स्पष्टता लोकतान्त्रिक संस्कार र सांगठनिक सुदृढीकरणमा समर्पित गर्ने संकल्प व्यक्त गर्नुभएको छ। यस्तै कंग्रेस नेता रामहरि खतिवड़ाले सहमहामन्त्रीमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। खतिवड़ाले कंग्रेसको खुल्ला सहमहामन्त्री पदमा उम्मेद्वारी दिनुभएको हो। आज राष्ट्रिय सभागृहमा पुगेर उहाँले खुल्ला सहमहामन्त्री पदमा उम्मेद्वारी दर्ता गराइसक्नु भएको छ। खतिवड़ा यसअघि कंग्रेस केन्द्र सदस्य हुनुहुन्थ्यो। उहाँ ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्य समेत भइसक्नु भएको छ भने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी पनि सम्हालिसक्नु भएको छ। यसै गरी वरिष्ठ उपसभापति पदमा नेता विश्व प्रकाश शर्माले अहिले समयकल उम्मेद्वारी परेको छ। शर्माले आफ्नो उम्मेद्वारी दर्ता गराइसक्नु भएको हो। सभापति पदतर्फ भने श्याम कृष्ण खड्के र नेपाली कंग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेद्वारी दर्ता गराइसक्नु भएको छ। भिकुटी मण्डपमा जारी महाधिवेशन अन्तर्गत थापाले सभापति पदका लागि आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको हो।
1: सोलुखुम्बुको प्रमुख हवाई प्रवेशद्वारको रूपमा रहेको फाब्लो विमानस्थलबाट सेप्टेम्बर महिनामा 22 उडान सञ्चालन भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण फाब्लोको तथ्याङ्क अनुसार उक्त अवधिमा 21 आगमन र 21 प्रस्थान उड्डयन भएका हुन्। उक्त महिनामा फाब्लो विमानस्थल हुँदै कुल 266 जना यात्रुले आवतजावत गरेका छन्। जसमध्ये 138 जना फाब्लोबाट बाहिरिएका छन् भने 128 जना विमान मार्फत फाब्लो आएका छन्। यसै सेप्टेम्बरमा फाब्लोबाट स्याङबोसेतर्फ 640 टन कार्गो सामग्री ढुवानी गरेको तथ्याङ्कमा उल्लेख गरेको छ भने आगमनतर्फ कार्गो ढुवानी शून्य रहेको छ। फाब्लोबाट स्याङबोसेमा निर्माण सामग्री खाद्यान्न तथा अन्य आवश्यक सामग्री ढुवानी हुने गरेको छ। सदरमुकाम सलिरी नजिकै रहेको फाब्लो विमानस्थल सोलुखुम्बुको हवाई यातायातका लागि महत्वपूर्ण केन्द्र मानिन्छ। विशेष गरी खुम्बु क्षेत्रमा मौसमका कारण लुग्ला विमानस्थलको उड्डयन प्रभावित हुने अवस्थामा फाब्लोलाई वैकल्पिक हवाई गन्तव्यका रूपमा प्रयोग गर्ने गरेको छ। फाब्लोमा अवतरण गर्ने कतिपय पर्यटक तथा यात्रुहरू त्यसपछि सड़क मार्ग हुँदै खुम्बु क्षेत्रतर्फ जाने गरेका छन्। फाब्लोबाट सड़क मार्ग प्रयोग गरी खुम्बु पसाङलामो गाउँपालिका 1 खरी खोलासम्म जीप मार्फत पुगेर त्यसपछि आफ्नो गन्तव्य जाने व्यवस्था पनि रहेको छ। यसरी हवाई तथा स्थल यातायातलाई जोड्ने भएकाले फाब्लो विमानस्थल सोलुखुम्बुको पर्यटन स्थानीय आवश्यकता तथा खुम्बु क्षेत्रमा आवश्यक सामग्री आपूर्तिका लागि महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ। विमानस्थलको नियमित संचालनले जिल्लाको सदरमुकाम तथा खुम्बु क्षेत्र बीचको यातायात सम्पर्कलाई समय सहज बनाउने गरेको छ।
0: सोलु खुम्बुका आठवटी स्थानीय तहमा आर्थिक वर्ष 2083-84 को प्रथम चरण अन्तर्गत खोरेप रोग विरूद्धको निशुल्क खोप अभियान संचालन भइरहेको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका पशु सेवा प्राविधिक राम विनोद पण्डितका अनुसार सोमबारसम्म जिल्लाका 7 स्थानीय तहमा 14,470 पशुलाई खोरेप विरूद्धको खोप लगाइएको हो। गत असोज 15 गतेदेखि शुरू भएको अभियान अन्तर्गत महाकुलुङ गाउँपालिकामा 205, सोपाङ गाउँपालिकामा 435, मापे दुखौसी गाउँपालिकामा 899, थुलुङ दुखौसी गाउँपालिकामा 1792, मेचा सोल्यान गाउँपालिकामा 251, सोलु दुधकुण्ड नगरपालिकामा 804 र लिखुपीकै गाउँपालिकामा 84 पशुलाई खोप लगाइएको केन्द्रले जनाएको छ। यसैबीच जिल्लाको खुम्बु पाचुङ लामो गाउँपालिकामा पनि आज मंगलबारदेखि प्रथम चरणको निशुल्क खोरेप खोप कार्यक्रम औपचारिक रूपमा शुरू भएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सल्लेरीको स्वीकृत कार्यक्रम तथा गाउँपालिकाको प्राविधिक सहयोगमा खोप अभियान संचालन गरिएको पशु सेवा प्राविधिक राम विनोद पण्डितले बताउनुभयो। खुम्बु पाशु लामो गाउँपालिकामा पहिलो चरणमा वडा नम्बर 1 र 2 का पशुलाई असोज 26 गतेसम्म खोरेप विरूद्धको खोप लगाइनेछ। कम्तीमा 4 महिना उमेर पुगेका र निरोगी पशुलाई मात्र खोप लगाइने केन्द्रले जनाएको छ। वडा नम्बर 3, 4, र 5 खोप लगाउने मिति तथा तालिका भने पछि सार्वजनिक गरिने गाउँपालिकाले उल्लेख गरेको छ। पशुधनमा गम्भीर आर्थिक क्षति पुर्याउन सक्ने खोरेप रोगको जोखिम न्यूनीकरण तथा पशु स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहमा खोप अभियान संचालन गरिएको कार्यालयले जनाएको छ। अभियान मार्फत किसानका पशुधनलाई खोरेप रोगबाट सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
1: राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बु शाखाले यस वर्षको दशैंलाई लक्षित गरी सर्वसाधारणका लागि सुकिला नोट सटही गरिरहेका छन्। केन्द्रीय कार्यालयबाट नयाँ नोट प्राप्त नभएकाले बैंकले नयाँ नोटको साटो प्रयोगमा ल्याउन सकिने सुकिला सफा नोट सटही गरिरहेको हो। शाखामा पर्याप्त भण्डारण क्षमता स्टोरेज नभएका कारण माथिल्लो निकायबाट यस वर्ष नयाँ नोट नपठाएको राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बुका शाखा प्रबन्धक सुमन सापकाईले जानकारी दिनुभएको छ। नयाँ नोट उपलब्ध नभए तापनि दशैंमा सर्वसाधारणका लागि संस्थाका लागि 100 रूपियाँ लगायतका अन्य विभिन्न दरका सुकिला नोटहरू भने पर्याप्त मात्रामा मौजदात राखेको छ। यद्यपि 50 रूपियाँ नोटको भने केन्द्रीय कार्यालयबाट प्राप्त नभएकाले ग्राहकहरूलाई उपलब्ध गराउन नसकेको बैंकले जनाएको छ। यस शाखाबाट दशैंका लागि सुकिला नोट साट्नका लागि राष्ट्रिय वाणिज्य बैंकका खातामा हुनुपर्ने कुनै बाध्यता राखेको छैन। जुनसुकै नागरिकले सार्वजनिक र विदाका दिन बाहेक अन्य दिनहरूमा बैंकिङ समयभित्र शाखामा पुगेर सहज रूपमा सुकिला नोट चाट्न सक्नेछन्। नागरिकलाई असुविधा नहोस् भनेर बैंकले विदाको दिन बाहेक कार्यालय समयका जुनसुकै समयमा पनि नोट चाट्न सकिने व्यवस्था मिलाएको प्रबन्धक सापगाईले जानकारी दिनुभएको छ।
0: सोलु दुधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्र डेंगू रोगको जोखिम नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक एवं स्क्रीनिङ कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले विशेष गरी धान खेती बढ़ी हुने र डेंगू संक्रमणको सम्भावना रहन सक्ने जोगरा सालमे र तीनलाखको बासी गाउँमा उक्त कार्यक्रम सञ्चालन गरेको हो। उक्त कार्यक्रमबाट बासी गाउँका 70 जना सालमेका 25 जना र जोगराका 20 जना गरी कुल 115 जना स्थानीय वासी प्रत्यक्ष रूपमा लाभान्वित भएका जनस्वास्थ्य निरीक्षक सुभाष तामाङले जानकारी दिनुभएको छ। कार्यक्रमका क्रममा लामखुट्टेको प्रजनन स्थल नियन्त्रण गर्ने र लामखुट्टे नष्ट गर्ने तरिकाहरूबारे स्थानीयलाई व्यवहारिक जानकारी गराइएको थियो। साथै घर वरपरको सरसफाई जनचेतना अभिवृद्धि र डेंगू रोगको रोकथाम तथा नियन्त्रणमा अपनाउनु पर्ने आवश्यक सावधानीका विषयमा पनि स्वास्थ्य टोलीले परामर्श दिएको तामाङले बताउनुभयो। सचेतना कार्यक्रमका साथसाथै ती बस्तीहरूमा डेंगू स्क्रीनिङ परीक्षण समेत सञ्चालन गरिएको थियो। परीक्षणका क्रममा सहभागी कसैमा पनि डेंगूको संक्रमणमा भेटिएको र सबैको रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखाले जनाएको छ।
1: सोलु दुधकुण्ड नगरपालिका 4 फाब्रुअरीलाई बालमैत्री वडा घोषणा गरिने भएको छ। यही असोज 25 गते बालमैत्री वडा घोषणा गरिने कार्यक्रम तय गरेको सुरुदितकुने नगरपालिका चारका वडा अध्यक्ष युवास तामाङले जानकारी दिनुभएको छ। बाल बालिकाको सर्वाङ्गीण विकास, बाल अधिकारको सुनिश्चितता तथा बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले विशेष कार्यक्रम आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गर्न लागेको हो। वडा अध्यक्ष तामाङका अनुसार बालमैत्री वडा घोषणाका लागि आवश्यक सूचक तथा मापदण्ड पूरा गर्ने प्रक्रिया अनुसार कार्यक्रम अघि बढ़ाएको हो। घोषणासँगै बाल बालिकाको सहभागिता, संरक्षण, विकास र अधिकारलाई स्थानीय तहको प्राथमिकतामा थप प्रभावकारी रूपमा अघि बढ़ाउने लक्ष्य राखिएको उहाँको भनाई रहेको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बाल बालिका अभिभावक, शिक्षक, विभिन्न संस्थाका सरकारवालाको सहभागिता रहने वडा कार्यालयले जनाएको छ।
0: चाडपर्व नजिकैसँगै ओखलढुङ्गामा मासु पसल तथा एग्रो भेटको अनुगमन गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाको आयोजनामा सोमबार सदरमुकाममा संचालित 18 माछा तथा मासु पसल र 2 एग्रो भेट पसलको अनुगमन गरिएको हो। केन्द्रको नियमित कार्यक्रम अन्तर्गत सदरमुकाम स्थित मिलन चोक रमाइलो डाँडा, जी विश्व हुलाक डाँडा र राम बजुवारका मासु तथा औषधिजन्य पसलहरूमा अनुगमन गरिएको केन्द्रका निमित्त प्रमुख गणेश प्रसाद भट्टराईले जानकारी दिनुभएको छ। चाडपर्वका बेला मासु जन्य पदार्थको खपत बढ़ने भएकाले व्यवसायीलाई मापदण्ड पालना गराउन तथा उपभोक्तामा सचेतना जगाउने उद्देश्यले अनुगमन गरिएको हो। अनुगमनका क्रममा केही मासु पसल दर्ता नगरी संचालनमा रहेको मासु काठको अछानो तथा फलामका खुकुरी मापदण्ड विपरीत प्रयोग भइरहेको पाइएको केन्द्रले जनाएको छ। केन्द्रका पशु चिकित्सक डाक्टर निरोज कुमार माझीका अनुसार मासु काट्ने स्थान, बिक्री कक्ष तथा फ्रिजमा समेत आवश्यक सरसफाईको कमी पाइएको छ। अनुगमनका क्रममा धेरै ठूलो समस्यामा भेटिए पनि सानातिना कमजोरीले पनि उपभोक्ताको स्वास्थ्य समस्यामा पर्न सक्ने हुनाले मापदण्ड पालना गर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ।
1: यसपालिको दशैं घमाइलो हुने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायुको प्रभाव लामो समय नरहने भएकाले यसपालिको दशैं घमाइलो हुने सम्भावना धेरै रहेको छ। अर्को प्रणाली तत्काल नआएसम्म दशैंमा पानी नपर्ने उहाँले उज्यालोलाई जानकारी दिनुभएको छ। तर यसपालिको मौसमी प्रणाली अनिश्चित र परिवर्तित देखिएकाले दशैंसम्मको पूर्वानुमान अहिले गर्न कठिन भएको उहाँले जानकारी दिनुभएको छ। यसपालिको दशैं आउँदो आइतबार घटना स्थापनादेखि नै शुरू हुँदैछ। केही दिन यता देशको पूर्वी र मध्यम भेगमा मनसूनी वायु तथा पश्चिमी भेगमा पश्चिमी वायु सक्रिय रहेको छ। पश्चिम भेगबाट मनसून बाहिरिसकेको छ भने मध्य र पूर्वी भेगबाट पनि केही दिनमै मनसून बाहिरिने सम्भावना रहेको छ। तर मनसून बाहिरे पनि स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने गर्छ। अहिलेलाई टाढाको यात्रा गर्दा मौसमको जानकारी लिएर आफ्नो ठाउँको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविद पोखरेलले जानकारी दिनुभएको छ।
0: आफू खुशी भाडा असुल्दै आएका यातायात व्यवसायीलाई नियमन गर्न जिल्लाभित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधनमा पहिलो पटक भाडा दर निर्धारण गरिएको छ। जिल्लाका प्रमुख व्यापारिक केन्द्र विक्टेल बजारदेखि स्थानीय तहका केन्द्रसम्म संचालन हुने यात्रुवाहक बस, मिनी बस र हाइसका लागि प्रति किलोमिटर प्रति व्यक्ति 13 तथा जीपसुमोका लागि प्रति किलोमिटर प्रति व्यक्ति 15 दरले भाडा दर निर्धारण गरिएको हो। जिल्ला प्रशासन कार्यालय खोटाङमा आयोजना गरिएको सर्वपक्षीय भेलाले निर्धारण गरेको यातायात भाडा दर अनुसार डिक्टल बजारदेखि जयराम घाटसम्म 10 मिनी बस र हाइसका लागि 374 तथा सुमो जीपका लागि 511 काम गरिएको छ। त्यस्तै डिक्टल बजारदेखि फ्री धार्मिक स्थल धलेसीसम्म बस, मिनी बस र हाइसको भाडा 212 तथा सुमो जीपको भाडा 290 निर्धारण गरिएको जनाइएको छ। यसै बीच नेपालीहरूको महान पर्व बड़ा दशैंको अवसरमा मौलिक संस्कृति परम्परा र चाड़ पर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेटिङ निर्माण तथा संचालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यका सहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटन सम्बन्ध संस्थाको सहकारीमा लिंगेपिङ निर्माण तथा संचालन गर्न लागेको हो।

0: आर्थिक समाचार।
1: नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सटै सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। संशोधन मार्फत केन्द्रीय बैंकले व्यवसाय तथा सेवाग्राहीले गर्न पाउने विदेशी मुद्रा सटैको सीमा बढ़ाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र 2082 संशोधन गर्दै आय सेवा भुक्तानी हवाई जहाजका अपार पूर्जा सेटेलाइट सेवा भारतमा गरिने भुक्तानी लगायतका विभिन्न कारोबारमा विदेशी मुद्रा भुक्तानी लगायतका सटैको सीमा बढ़ाएको हो। संशोधित एकीकृत निर्देशन अनुसार हवाई जहाजका इन्जिन वा पार्टपुर्जा विदेशमा लगेर मरमत गरी ल्याउने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट गर्न सकिने अग्रिम भुक्तानीको सीमा अमेरिकी डलर 1,00,000 बढ़ाएर 5,00,000 पुर्याएको छ। यस वर्षको दशाईको टीकाको उत्तम साइत कार्तिक 4 गते बिहान 10:26 जाँदा रोएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। विजया दशमीका दिन बिहान 8:49 जाँदा देवी विसर्जनको साइत 6 टीका लगाउँदा लगाई माग्ने पश्चिम दिशा फर्कन पर्ने जनाइएको छ। असोज 25 गते आइतबार नवरात्रान्त तथा घट स्थापना हुनेछ। घट स्थापनाको शुभ साइत बिहान 11:47 रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योग समेत परेकाले घट स्थापना गर्नु अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घट स्थापना गर्नु शास्त्र सम्मत देखिएको छ। असो 26 गते सोमबार बिहान 10:07 जाँदा झण्डा समय शुभ सायत रहेको छ। झण्डा पश्चिममा हुँडा फर्काएर फेर्नु पर्ने जनाइएको छ। असोज 29 गते बिहिबार श्री पक्षली भैरव यात्रा हुनेछ। असोज 31 गते शनिबार फूलपाती परेको छ। सो दिन श्री तुर्गा भवानी यात्राको शुभ साय बिहान 7:37 जाँदा र स्थरासनको शुभ साय बिहान 10:39 जाँदा रहेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक 3 गते मंगलबार महानवमी परेको छ। कार्तिक 4 गते बुधबार विजय दशमी देवी विसर्जन तथा टीका लगाउने दिन रहेको छ।
2: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकेको छ। बन्द सत्रको छलफल बुधबार पूर्ण हुने भएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पूर्ण जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको सर युगानुकूल रूपान्तरणको अघि भारत सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरू राज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोष अध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा 7 प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी हुनुभएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभएको छ।
1: सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश भएका छन्। आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि 4 नाम सिफारिश गरेको हो। बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्न बहादुर बागचन्द र उच्च अदालतका न्यायाधीशहरू चन्द्र बहादुर सारू, जनक तान्धे र गोकर्ण डाँगीलाई सिफारिश गरेको छ। अब संसदीय सुनवाईपछि उनीहरू नियुक्त हुनेछन्।
2: सरकारले फुटेकोशीको बाढ़ीमा विपत्ता भएका नागरिकको मृत्यु दर्ताका लागि 2 एन संशोधनका तयारी गरेको छ। गृह सचिव केदारनाथ शर्माले फुटेकोशी र त्रिशुली नदी क्षेत्रमा गएको भदौ 10 आएको बाढ़ीमा विपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन 2 ऐन संशोधनको प्रस्ताव अघि बढ़ेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा फुटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा गृह सचिव शर्माले विपदको शुरूआती चरणमा भौगोलिक जटिलता र विषम परिस्थितिका कारण उदारमा केही चुनौती देखे पनि अहिले सरकारी संयन्त्र, सुरक्षा निकाय र पालिकाको समन्वयात्मक प्रयासबाट प्रभावकारी काम भइरहेको जानकारी दिनुभएको छ।
1: अमेरिकाको न्यूयोर्कमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा भएको छ। न्यूयोर्कको गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्हाले जनाएको छ। यस वर्ष न्यूयोर्कमा अहिलेसम्म 108 जना दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 संक्रमित भएका हुन धेरै जसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा छन्। न्यूयोर्क शहरमा पनि सात जनामा दादुरा पुष्टि भएको छ।
2: ड्रोन आक्रमणबाट वस्तु पाकिस्तानको खैबर ओतो नखा प्रान्तमा रहेको हाङ्गो शहरका प्रहरीले एउटा अनौठो र कम लागतको उपाय अपनाएका छन्। उनीहरूको ड्रोन आक्रमण रोक्न सुरक्षा चौकीहरूमा माछा मार्ने जालीहरू छदान गरेका हुन्। प्रहरीले जहाज चौकीका साना र बाहिर पर्खालहरूका बीचमा केही मीटर माथि माछा मार्ने जालीहरू टागेर आकाशमा एउटा किसिमको साना तयार पारेका समाचार संस्था अल जजिराले जनाएको छ।
1: भारतीय महिला क्रिकेट टोलीले लामो समयदेखि कप्तान रहँदै आएकी हरमनप्रीत कौरले कप्तानीबाट राजीनामा दिएकी छन्। 37 वर्षीय कौरले अन्तर्राष्ट्रिय क्रिकेट काटिने उत्तर फर्नाटको कप्तानबाट राजीनामा दिएकी हुन। कप्तानी छाडे पनि खेला निरन्तरता दिने उनले बताएकी छिन्। कौरको नेतृत्वमा भारतले गएको वर्ष घरेलू मैदानमा पहिलो पटक आईसीसी महिला एक दिवसीय विश्वकपको उपाधि जितेको थियो। जापानमा भएको 20 संस्करणको एसियाली खेलकुदमा भारतलाई सुवर्ण पदक जिताएको दुई हप्तापछि कौरले आज सामाजिक सञ्जाल मार्फत कप्तानी छाडेको बताएकी छन्। उनकै कप्तानीमा भारतले 19 संस्करणको एसियाली खेलकुदमा पनि सुवर्ण पदक जितेको थियो।
2: खेल खबर सँगै सोलो समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: अल्पसंख्यक महामन्त्रीमा आंगेलु शेर्पा र कंग्रेस सह महामन्त्रीमा शुभराम बस्नेतको मनोनयन दलता। फाप्लो विमानस्थलमा एक महिनामा 640 टन कार्गो स्याङ्गोचे ढुवानी। सोलुखुम्बुमा 4470 पशुलाई खोरेत विरूद्धको खोप लगाइयो।
2: राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बुमा 50 बाहेक अन्य दरका सुकिला नोट प्रयत्त। सोलु भितकुण्डाका 3 बस्तीमा डेंगू सचेतना कार्यक्रम। सोलु भितकुण्डा 4 फाप्लेलाई बालमुत्र वडा घोषणा गरिदे।
1: चाड पर्व नजिकिएसँग ढुङ्गामा मासु पसल र एग्रो भेट अनुगमन। यसपालिको दशैं घमाइलो हुने मौसमविदको पूर्वानुमान। आफू खुशी भाडा सुन्दै आएका खोटाङका यातायात व्यवसायीलाई नियमन गर्न भाडा दर निर्धारण।
2: कांग्रेसको बन्द सत्रको छलफल बुधबार बिहान पूर्ण हुने। सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश। भोटेको सिको बारेमा देवता नागरिकको मृत्यु दर्ताका लागि 2M संशोधनको तयारी। दशैंको टीकाको उत्तम साइट 10:26।
1: अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयोर्कमा आपतकाल घोषणा। पाकिस्तानले ड्रोन आक्रमण रोक्न सुरक्षा चौकीमा माछा मार्ने जारी चढ़ान गर्यो।
2: र हरमनप्रीतले साधिन भारतीय महिला क्रिकेट टोलीको कप्तानी।
1: हवस्त, साँझ 7 सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवास्ताम सुन्दै रहनुहोला। नमस्कार।
0: माउन्ट एभरेज इंग्लिस सेकेन्डरी स्कूलको सूचना। नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलु दुतकुण्ड नगरपालिका 5 स्थित माउन्ट एभरेस्ट इंग्लिस सेकेन्डरी स्कूलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अल्नाई कप 7A स्वाइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ। एकताका लागि खेलौं, संघीय अगाडि बढ़ौं भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्। खेल हुने मिति, समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 युङ स्टार क्लबको प्राङ्गण। पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 साथमा ट्रफी मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद 3,000 साथमा ट्रफी मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढ़ाउने उत्कृष्ट अवसर नगुमाउनुहोला। माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी।

0: voice to your heart.
1: Solu FM 101.2 MHz.
2: त्यो दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधन गरिने कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमको भनाई।
3: मूल कानूनमा ऐनमा यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ।
2: नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने। यात्रुलाई दुःख नदिन यातायात व्यवसायीको आग्रह।
4: फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। एक रूपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्।
2: आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदको आग्रह। बागमती सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा भने ठूलो पानी पर्ने।
5: पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
2: र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू। प्रतियोगितामा 11 टीम सहभागी।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: नेपाल सरकारले विद्यालय पाठ्यक्रम पुनरावलोकन गरिरहेको वर्तमान समयमा जीवनमुखी शिक्षालाई प्राथमिकता दिने उपयुक्त अवसर हो। विद्यालयको उद्देश्य अंक दिलाउनु मात्र होइन, आत्मविश्वासी, जिम्मेवार, सृजनशील र जीवनका विविध चुनौतीको सामना गर्न सक्ने सक्षम नागरिक तयार गर्नुका साथै उक्त व्यक्तिहरूलाई जीवनका हरेक उतार चढ़ावको सामना गर्न सक्षम बनाउनु पनि हो। यो कुरा शिक्षा क्षेत्र र नीति निर्माण तहका दुवै पक्षले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
7: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले असोज 23 शुक्रबारदेखि देशभर लामो तथा मध्यम दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले शुक्रबारबाट टिकट बुकिङ खुल्ला हुने CIN बताउनुभयो।
4: करिब 10-12 दिनको प्रेरमा 15-16 लाख मान्छेलाई व्यवस्थापन गर्ने भनेको यो भोटे कोसीको बाढी जस्तै नै हो। यो तपाईँ संचारकर्मीले बुझ्नु भएको छ, होइन? गाह्रो म्यानेजको गाह्रो हो यो, किनभने अस्तव्यस्त समयलाई थोरै समयमा मिलाउनु पर्ने। म अधिकतम के भन्न चाहन्छु भने कसैले पनि के भन्छ भने यात्रुलाई हैरानी नदिनुहोस् म आग्रह गर्न चाहन्छु। र बरु एक रुपियाँ कम पैसा लिइदिनुहोस्, एक रुपियाँ कम। फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्। र बिचौलाहरूबाट चाहिँ अलिकति बाहिर अब भोकर यताउति टोकिएको स्थानहरूमा त्यो टोकिएको भारत जोन डिस्ट राखेको छ, हुँदै हुँदैन। बल्कु लगायतका केही स्थानको कुराहरू उठेको छ, त्यसलाई पनि आज हामी अलिक घनीभूत ढंगबाट कुरा गरेका छौं।
7: नारायणगढ काठमाडौँ सड़क खण्डमा घटस्थापनादेखि पूर्णमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। दशैंमा यात्रुवाहक सवारीको अत्याधिक चाप रहन्छ। निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणगढ काठमाण्डुको रूटमा ठूला सवारी चलाउन पाइने छैन। तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्बाध गुड्न पाउने विभागले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले विपदका बेला भएका व्यक्तिहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तैयारी भइरहेको बताउनुभयो। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनका प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा वहाँले अध्यादेश मार्फत मृत्यु घोषणा तथा दर्ता सम्बन्धी र कानून संशोधन गर्न लागेको जानकारी दिनुभयो।
3: एउटा समाधान निस्किसकेको छ। अब कानूनमा, मूल कानूनमा, ऐनमा यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ। अब रेगुलर प्रोसेसमा हाम्रो संसद चलिरहेको अवस्थामा यो प्रक्रियाबाट जाँदाखेरि फेरि अलिकति समय समय लाग्ने हो कि भन्ने पनि थियो. संसद अधिवेशन अन्त्य भएको छ अनि अध्यादेश मार्फत छिटै नै सरकारले चाहिँ देवानी संहिता पञ्जीकरण ऐन अथवा विपद केमा हुन्छ यो उपयुक्त कहाँ राख्ने भन्ने कुरा यकिन गरेर हामीले चाहिँ मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानून निर्माणहरू गर्दैछौँ. तयारीहरू भइसकेका छ.
7: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ. सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले भूकम्पपछिको पुननिर्माणमा जस्तो एउटै ढाँचाका घर निर्माण नगरी स्थानीय पालिका र सर्वसाधारण संघको सहकार्यमा घर बनाइने बताउनुभयो.
0: पुनर्स्थापना गर्छ र घर चाहिँ पहिला अर्थक्वेक यो भूकम्पपछिको पुननिर्माण जस्तो चाहिँ बन्दैन. हामीले तलब दुई तलाको मोडल छ घरहरू. घरको कम्तीमा 2 BHK माथि 4 रुम गरेर त्यो बेडरुम नै हामीले त्यहाँ 6 वटासम्म निकाल्न सकिन्छ. त्यही भएर ठुलो परिवारलाई त्यति समस्या हुन्छ जस्तो लाग्दैन. र हामीले पहिचान झल्किने खालके घर एउटा सहरै बनाउँछौँ, होइन टाउन बनाउँछौँ. त्यही भएर पहिचान नै नाच्ने गरी र मान्छे बस्न रुचि नहुने गरी र त्यहाँ मान्छेले एक्सेप्टै नगर्ने गरी गर्दैनौँ. स्थानीय पालिका स्थानीय सर्वसाधारण सबैसँग सहकार्य गरेर हामीले घरको निर्माण गर्छौँ.
7: रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ. विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अत्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरे. बाढ़ीका कारण जल विद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आकलन रहेको छ. कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीवनमा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ. नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ. केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म ठूलो संख्यामा आकांक्षीहरूले उम्मेद्वार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ. सभापतिमा गगन थापा श्याम कृष्ण खड्कीको उम्मेद्वारी परेको छ. त्यस्तै बन्द सत्रको थप छलफल भने भोलि पुनः हुने नेताहरूको भनाइ छ. बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो. महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्य. यस वर्ष विजया दशमीको सायद कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ. त्यस दिन बिहान 8:49 विसर्जन देवी विसर्जन गरी 10:26 शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ. आज राति र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्र्याउन ध्यान दिन मौसमविदले आग्रह गरेका छन्. आज राति देशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ. लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेसको कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ. बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ. धान बाली भित्र्याउँदा मौसमबारे जानकारी लिएर मात्र काम गर्न मौसमविद निष्ठा निरौलाले बताउनुभयो.
8: हिमाली भूभागको 1-2 स्थानमा चाहिँ हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने देशको पहाड़ी भूभागमा चाहिँ
5: पहाड़ी भूभाग को थोड़े स्थान में मध्यम समय को वर्षा को संभावना रहेको छ। मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश को तराई भूभाग को थोड़े स्थान में मध्यम समय को पानी पर्ने संभावना रहेको छ भने कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेश को तराई भूभाग को एक दुई स्थान में हल्का वर्षा होने संभावना रहेको छ।
7: साझा खबरमा अब खेल खबर। जुम्लामा हाई अल्टिच्यूड ओपन टी20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रीमियर लीग केपीएल नाम दिएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। आजदेखि शुरू प्रतियोगितामा 11 टीम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाड़ीले प्रतियोगितामा भाग लिएका छन्, जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाड़ी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। समुद्री सतहदेखि करिब 2400 मीटर उचाइमा रहेको हाकु क्रिकेट मैदानमा प्रतियोगिता शुरू भएको छ।
2: संतोषी राहुल उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी।
9: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा कसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौं हामी।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। मौसम फेरिदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने, हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
10: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखेर

0: आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र रान्सर, म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र?
0: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला? किसानका कस्ता फोन र सामाजिक सञ्जालबाटै के समस्या समाधान हुन सक्छन्? मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधान आजको हेलो मौसममा।
4: किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला? किसानका कस्ता समस्या फोन र सामाजिक सञ्जालबाटै समाधान हुन सक्छन्? मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। मौसम फेरिँदै गर्दा किसानका बालीमा विभिन्न समस्या देखिने गर्छन्। मुख्य गरी अहिले धान बाली रहेकाले कतिपय क्षेत्रमा धानमा विभिन्न प्रकोप देखिन थालेको छ। यस्तो अवस्थामा किसानले निशुल्क परामर्श लिने फोन नम्बर छ 1135। हरेक शुक्रबार किसानले आफ्ना समस्या राख्ने निशुल्क फोन नम्बर हो। यो सँगै किसानले कस्ता कस्ता समस्या निशुल्क समाधान गर्न सक्छन्, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
5: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ कन्फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मिसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ। त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ। तपाईँ फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
6: 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा सम्वाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि, कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
5: यस्तो समस्या नहुनु पर्ने, त्यही पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्ने पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
6: ठाउँमा।
5: कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँमा के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ। खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिले काहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केसहरू। क्षेत्रहरूमा त तर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
6: पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि जुन चाहिँ तत्कालैको लागि चाहिँ वाट्सएप ग्रुप कि बनाएको रहेछ. वाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि. त्यो कस्तो राम्रो लाग्यो मलाई चाहिँ.
5: हजुर, त्यो पनि हो नि, जस्तो कहिले

0: थ्याङ्क यू हुन्छ। फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ। त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त उहाँ यदि सिम्पलैमा आउनुपर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टू एन्ड को कम्युनिकेशन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहुना तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। तपाईँले यो एउटा कार्यक्रम राम्रै कार्यक्रम एघार पनि थियो, मलाई चाहिँ त्यो राम्रो लागेको छ। तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ। हप्तामा एक दिन अब दुई घण्टाले पक्कै पनि किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु। यो मौसम परिवर्तन जल्दता मौसम परिवर्तनले गर्दा चाहिँ अब गर्न के सकिन्छ कि यो पानी पर्ने प्याटर्न भयो, टेम्परेचर बढ्ने प्याटर्न छ, यसमा चाहिँ हामीले हाम्रो कृषि जुन खेती गर्ने जुन तरिकाहरू थियो अलिकति फरक गर्नुपर्ने चाहिँ देखिन्छ। अब सुरुदेखि जग्गा तयारीदेखि लिएर व्यवस्थापनसम्म सबै कुराहरूमा चाहिँ अलिकति चनाको चाहिँ हुनुपर्छ। चनाको भएन भने बर्बाद छ।
1: अघि तपाईँले कृषि मौसम सल्लाह बुलेटिन भन्दै हुनुहुन्थ्यो कि त्यो बारेमा पनि यसो कुरा गर्नु पर्यो, खास त्यो के हो, किसानले कसरी त्यो हेर्न पाउँछन्? त
0: करिब करिब एक दशक भन्दा बढी बाह्र वर्ष जति पुग्न लाग्यो,
1: बाह्र वर्ष
0: करिब करिब। अब यो नेपाल कृषि अनुसन्धान परिषदले जस्तो हप्ताभरिको मौसमी अवस्था कस्तो हुनेछ भन्ने कुरा जल तथा मौसम विज्ञानबाट जानकारी लिन्छ। त्यो आइसकेपछि चाहिँ त्यो कृषि मौसम सल्लाह बुलेटिन बनाउने एउटा टिम छ, त्यसमा 10-15 जना सबै फरक फरक विषय विज्ञहरू, जस्तो कोही चाहिँ बालीका विज्ञहरू हुनुहुन्छ भने कोही आलुकै खास विज्ञ हुनुहुन्छ, कोही फलफुलका हुनुहुन्छ, कोही पशुपालनका हुनुहुन्छ, धेरै समूहका एक्सपर्टहरू बस्नुहुन्छ त्यो ठाउँमा। र त्यो के हुन्छ कि मौसमी अवस्था आउँदो हप्ता यस्तो हुनेवाला छ र लास्ट विकमा यस्तो अवस्था थियो मौसमको, त्यो भइसकेपछि यसमा कुन बालीमा कस्तो असर पर्न सक्छ, त्यो समाधान पर्न सक्छ भने त्यसको समाधान के हुन्छ, समाधान सहित दिन्छौ। अर्को कुरा कहिले काहीँ के हुन्छ, अघि पनि हामीले यतिकै पनि अब्जर्भ गरे आउँछौ सोसियल मिडियाहरू ठाउँ ठाउँबाट न्यूजहरूबाट पनि फलानु ठाउँमा यस्तो समस्या देखियो भनेर न्यूजहरू आउँछ कि, त्यो कुराहरू पनि हामीले नोटिस गरे आउँछौँ कि यस्तो समस्या फलानु ठाउँमा देखिएको छ र आगामी हप्तामा यस्तो चाहिँ मौसमी अवस्था हुनेवाला छ भने यसको चाहिँ इन्टेन्सिटी समस्या बढ्ने हो अथवा घट्ने हो, बढ्दाखेरि के समाधानका उपाय अप्नाउने, लागिसकेका छ भने के गर्ने, यस्तो मौसमहरू मौसम प्लस कृषिमा पर्ने असर सहितको चाहिँ सूचना चाहिँ एकै ठाउँमा राखेर हामीले हरेक शुक्रबार तयारी गर्छौं। त्यसको नाम चाहिँ कृषि मौसम सल्लाह बुलेटिन लिएका छौं र त्यो सबै पालिकामा पुग्छ देशभरिको।
2: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी,
4: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा ससुराकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौ हामी।
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोष दिन्छ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UNRC, सामुदायिक रेडियो उदयपुर र CIN।
6: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5,700। साथ ही क्यारो टीवी ऐप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक में। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुने छन्।
7: ओहो बहिनी, के भयो तपाईको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
8: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टिला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
7: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
8: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
7: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
8: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
9: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
8: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
10: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: तपाई रसुवाको उत्तरगया गाउँपालिकाको हुनुहुन्छ, बाढ़ीपछि नुवाकोट लगायतका सुरक्षित ठाउँमा बसिरहनु भएकै होला। आफ्नो गाउँ कहिले फर्कन पाइन्छ भन्ने पक्कै लागेको होला।
13: हामीसँग ठूलो संख्यामा भनेको उत्तरगया गाउँपालिकाको एक नम्बर ओडाको व्यक्तित्वहरू हुनुहुन्छ, जो चाहिँ 72 सालको भूकम्पबाट पनि आफ्नो थाप थलो चाहिँ बाट विस्थापित हुनुभयो र उत्तरगयाकै 5 नम्बर खाल्टे बस्तीमा हुनुहुन्थ्यो। उहाँहरूको स्थायी संरचनाहरू नबनिसकेको अस्थायी टहरामा हुनुहुन्थ्यो, उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दा उहाँहरू अहिले लगभग 304 घरधुरी चाहिँ यता विदुर नगरपालिका नुवाकोटमा चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा पाडेर बस्नु भएको छ। उहाँहरूको चाहिँ मनसाय अब हामी रसुवातर्फ जाँदैनौँ, हामी हामीलाई भूकम्पले पनि लखेटियो, पाडीले पनि लखेटियो, अब हामी अलिकति सुरक्षितै ठाउँ चाहिँ मा बसोबास गर्न चाहन्छौँ भन्ने आशय उहाँहरूको आएको छ। त्यो कारणले गर्दा विदुर नगरपालिका र उत्तरगया गाउँपालिका हामी समन्वय भइरहेको छ। त्यसले गर्दाखेरि अब उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौँ हामी।
12: आफ्नै गाउँपालिकाको सुरक्षित ठाउँमा राख्नका लागि प्रयास भइरहेको बताउँदै हुनुहुन्थ्यो उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ। तपाईको घरमा कुखुरा पाल्नु भएको छ कि छैन, अनि कुखुरालाई दाना चाहिँ के दिइरहनु भएको छ नि? अब एकैछिन सुनौ घरमै दाना बनाउने उपाय।
14: बजारमा बनाएको व्यावसायिक दानामा पनि मकै, भटमासका पिनाहरू, तोरीका पिनाहरू, धानको ढुटोहरू प्रयोग गरिरहेको हुन्छ। र मैले यति भन्दै गर्दाखेरि हजुरले पनि सोचिसक्नु भएको होला कि हजुरहरूको घरमा पनि मकै छ, धानको ढुटो छ, चामलका कनिकाहरू हुनसक्छ, तोरीका पिना, भटमासका पिनाहरू हुन सक्छ। यी चिजहरूबाट नै स्थानीय स्तरमा हामीले दाना बनाउन सक्छौँ। तोरीका पिना, भटमासका पिना भनेको खास गरी प्रोटिनका स्रोतहरू हुन् भनेदेखि मकै, त्यसै गरी गहुँहरू भनेको खास गरी यिनीहरू चाहिँ शक्तिका स्रोतहरू हुन्। र यसका साथसाथमा हामीले बजारमा एग्रोभेटमा पाइने थोरै मात्रामा मल्टिभिटामिन्सहरू, मिनरल्सहरू र हामीले खाने नुन सन्तुलित रूपमा यसको मात्रा मिलाएर प्रयोग गर्यौं भनेदेखि कुखुरालाई आवश्यक पर्ने सन्तुलित आहार बनाउन सक्छौ।
12: वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आफ्नो वरपर पाइने मकै, गहुँ, भटमास अनि तोरीको पिना मिसाएर कुखुराको दाना बनाउन सकिन्छ। तपाई बसेको ठाउँमा हिजो आजको मौसम कस्तो छ? अबको तीन दिन बाढ़ी प्रभावित जिल्लामा चाहिँ मौसम कस्तो रहला?
15: रसुवा नुवाकोट धादिङमा धेरै ठूलो भारी वर्षा चाहिँ अपेक्षा छैन, यद्यपि वर्षा चाहिँ हुन्छ। हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहन्छ। नुवाकोट रसुवा धादिङको चाहिँ हामीले केही समय अगाडिसम्म छुट्टै एउटा मौसम पूर्वानुमान होइन, यो तीनटा जिल्लालाई मात्र पनि, विशेष गरी यो भोटे कोशी रसुवाको बाढी जुन आइसकेपछि चाहिँ हामीले दिइरहेको थियौँ, बीचमा चाहिँ अलि मौसम अलि सफा जस्तै भनौँ न, यो देखिएको भएर हामीले दिएको थिएनौँ। यो आजबाट हामी पुनः चाहिँ यो सुचारू गर्छौँ, हाम्रो वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ, र त्यो सँगसँगै चाहिँ यो 1155 फोन गरेर जानकारी पनि लिन सक्नुहुन्छ।
12: मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेल, तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर तथा ठूला मालवाहक सवारी साधन संचालनमा रोक लगाइने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले विपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भएको बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वार दर्ता भएको छ। आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकोले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। र जुम्लामा हाई अल्टिच्युड प्रो ओपन T20 प्रतियोगिता शुरू भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजन रिजाललाई धन्यवाद। भोलि असोज 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गिवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटा बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। देशमा रोजगारी र स्वरोजगारीको अवसर सृजना गर्ने उद्देश्यले संघदेखि प्रदेश र पालिकासम्म विभिन्न सिप विकास तथा व्यावसायिक तालिम सञ्चालन भइरहेका छन्। सरकारका सम्बन्धित निकायले पालिकासँगको साझेदारीमा मागमा आधारित सिपमूलक तालिम सञ्चालन गरिरहेका छन् भने पालिकाहरूले पनि आफ्नो आवश्यकता र प्राथमिकताका आधारमा सिप विकास तथा उद्यमशीलताका कार्यक्रम अघि बढ़ाइरहेका छन्। अर्थात अहिले सिप सिकाउने कार्यक्रमको केही कमी छैन, तर सिप सिकेका मानिसहरूले त्यसलाई रोजगारी, स्वरोजगारी वा आमदानीमा कति रूपान्तरण गर्न सके, यो नै अहिलेको मुख्य प्रश्न हो। यही सन्दर्भमा काठमाण्डु महानगरपालिका वडा नम्बर 18 भने नियमित तालिम भन्दा केही फरक ढाँचामा सिप मेलालाई अघि बढ़ाएको छ। वडा नम्बर 18 अहिले तेस्रो संस्करणको सिप मेला सञ्चालन गरिरहेको छ, जहाँ उद्यमशीलता, रोजगारी र स्वरोजगारसँग सम्बन्धित विभिन्न विधामा प्रशिक्षण दिइँदैछ। वडाका अनुसार यसको उद्देश्य स्थानीयवासीलाई सिप मार्फत आत्मनिर्भर बनाउने र रोजगारीका लागि आवश्यक आत्मविश्वास तथा क्षमता विकास गर्नु हो। तर कुनै पनि सिप विकास कार्यक्रमको सफलता सहभागीको संख्या वा तालिम सम्पन्न भएको प्रमाणपत्रले मात्र मापन हुँदैन। तालिमपछि कतिजनाले काम पाए, कतिजना स्वरोजगार बने, कतिजनाले व्यवसाय शुरू गरे, सिकेको सिप बजारको मागसँग कतिको मिल्यो, सिप सिकेपछि आवश्यक पर्ने पुँजी, बजार वा व्यवसाय सञ्चालनको ज्ञानमा उनीहरूलाई कति सहयोग भयो र सबैभन्दा महत्वपूर्ण केही वर्षपछि पनि त्यो सिपबाट उनीहरूको आमदानी र जीवनमा परिवर्तन आयो कि आएन भन्ने हो। आजको देश परदेशमा हामी काठमाण्डु महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको प्रभावकारिता, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर, संघ प्रदेश संघको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा वडा सदस्य तथा मेला संयोजक हीरा शोभा डंगोलसँग कुराकानी गर्छौं। सबैभन्दा पहिले वडामै सिप मेला सञ्चालन गर्ने सोच कसरी आयो त?
1: अब हामीले चाहिँ सिप सिकौं, आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ हामीले यो चाहिँ कार्यक्रम अगाडि बढ़ाएको। हाम्रो यो सिप मेला गर्नुको उद्देश्य के भने, एकै ठोलोमा विभिन्न थरीको हामीले सिप राखेर सिप मेला गर्दैछौ। त्यसो गरेपछि के हुन्छ भने, एउटै तालिम चाहिँ नि एउटा तालिममा बसेको अर्को तालिममा बस्न नपाउने। कसो भने, एक यो हप्तामा हामीले एउटा तालिम गर्यो भने अर्को हप्तामा अर्को तालिम गर्यो भने त्यही मान्छे रिपिट भइरहेको हुन्छ कि। त्यही भएर हामीले एकै ठोलोमा एउटै तालिममा सिप मेला गर्यो भने विभिन्न मतलब एउटामा मात्रै उहाँहरू सहभागी हुनु पाउनु भयो होइन। हजुर, हामीलाई अब यस्तो अहिले पहिले पनि उहाँहरूलाई नै धेरै रिपिट भयो भने पनि गुनासो छ। हाम्रो कस्तो भने कोर एरिया होइन, एकदम अब एउटा हाम्रो सानो वडा छ, त्यसमाथि पनि नेवार दिदी बहिनीहरू धेरै छ, नेवार कम्युनिटी छ हाम्रो होइन। त्यही भएर चाहिँ नि अब महिलाहरूलाई पहिला बाहिर ल्याउनु त पहिला धेरै गाह्रो भएको थियो, अहिले आएपछि उहाँहरू चाहिँ सबै सिकौँ भन्ने उहाँहरूको उत्साह छ। अनि यस्तो उत्साह साथ आउनुहुन्छ, तालिम पनि लिनुहुन्छ, कसैले गर्नुभयो कसैले ना यो प्रमाणपत्र मात्रै थन्काउनु भयो अरे। त्यही भएर चाहिँ हामीले एकै समयमा एउटै थलोमा राखेर विभिन्न यो सिपहरू सिकाउने गरी हामीले सिप मेला आयोजन गरेको।
0: यसमा पनि वडाभित्र हामीले होइन रोजगारीको अवसर, अब त्यो सिप सिकाउने अवसरको बारेमा अरू अध्ययनहरू गर्यौं कि, जुन हाम्रो निरन्तर अरू वडाहरूमा पनि भइरहेका हुन्छ नि तालिमहरू, अब त्यसै अनुसार निरन्तरता दियो र अलिकति व्यवस्थित गरेर चाहिँ मेलामा चाहिँ रूपान्तरण गर्यौं।
1: अब यस्तो उहाँहरूको माग अनुसार नै हामीले राखेको हो। हामीले अब जस्तै यो बारिस्ता भनौँ, बारिस्ता त हाम्रो चौथौं पाँचौं चोटिको भइसक्यो यो ट्रेनिङ। पहिला चाहिँ हामीले जुन संस्था हो त्यो कोचिना मिठोसम्म त्यही तीन ग्रुपलाई त त्यही गराइसके, तीन चार ग्रुपलाई। अहिले आएर हामीले यो सुद्धा तेस्रो पल्ट भयो सिप मेला आयोजन गरेर, अहिले पनि बारिस्ता बेकरी रिपिट भइरहेको छ। अलि ठूलो तरिका नै बजेटिङ व्यवस्था गरेर नै गरेको हो हामीले। 5 लाख सम्मको पनि छ हैन अब 3 लाख सम्मको पनि छ त्यो सबै मिलाएर हामीले गरेको छ
0: अब अरु वडाको कुरा गर्दाखेरि अरु वडाबाट जुन तालिम विशेष गरी अरु वडाले तालिम दिइरहनु भएको हुन्छ हैन त्यो तालिम र 18 नम्बर वडाले दिइरहेको जुन सिप छ त्यो सिप मेलाको फरक चाहिँ के छ दुईटामा
1: हैन अरु वडाले एउटा तालिम एउटा समयमा मात्रै गर्नुहुन्छ हैन अर्को तालिम अर्को समयमा गर्नुहुन्छ हामीले चाहिँ नि एकै थलोमा सबै सिपहरु एकै ठाउँमा राखेर सिकाएको भन्नु हामीले पहिलो चोटी यो भन्दा यो दोस्रो चोटी भयो पहिला चोटी गर्दाखेरि पनि बारिस्ता बेकरी जुत्ता यो मखमलको जुत्ता बनाउने झोल साबुन स्ट्रक डल्लो साबुन अनि सेल्फ मेकअप अरु चाहिँ नि अनि सिकाएको थियो भने लाखामरी यो हाम्रो भित्री एरियामा लाखामरीको धेरै चलन चल्ती छ लाखामरी पनि सिकाइदिनु भनिएको हाम्रो यहाँ स्थानीयवासी महिला दिदीबहिनीहरूको माग अनुसार चाहिँ हामीले चाहिँ त्यो लाखामरी पनि बनाउन सिकाएको थियौँ पहिलामा अनि दोस्रोमा चाहिँ नि हामीले नौलो के थप्यौँ भने रेडिमेड साडी जुन चाहिँ नि भोट जाँदाखेरि त्यो साडी बाँडेर धेरै टाइम नलाउने पहिले नै त्यो साडी र ब्लाउज टक्क मिलाउने त्यस्तो त्यो ट्रेनिङ अनि नेट लाइट पनि राखेर हामीले त्यो बेला एआई पनि थपेका थियौँ भने यसपालि पनि हामी यसलाई एआई पनि राखेका छौँ
0: आवश्यकता चाहिँ के देखिँदो रहेछ उहाँहरूलाई चाहिँ के के आवश्यकता यो कार्यक्रम गर्न पाए हुन्थ्यो भन्ने खालको चाहिँ त्यस्तो के बढी पाउनु भएको छ
1: अब उहाँहरू चाहिँ कि जुन तालिम दिए पनि लिने खालको पहिला चाहिँ एकचोटि आउनु न हामीले मैला ओडामा मैला भेला राखेको छु आउनु भन्दाखेरि बोल्न आउँदैन बोल्न डर लाग्छ अरूको अगाडि कुरा गर्नु डर लाग्छ नाइ के गर्न आउने भन्ने दिदी बहिनीहरू अहिले आएर के तालिम छ हामीलाई यो तालिम चाहियो भने उहाँहरूले यहाँ माग राख्न आउनुहुन्छ त्यो चाहिँ मलाई एकदम खुसी लाग्छ
0: भनेपछि महिलाहरू अलिकति भनौँ अगाडि बढिसक्नु भएको छ पहिलेको तुलनामा कतिको दुःख भयो उहाँहरूले अलिकति सञ्जय बुझाइ गरेर प्रोत्साहनमा अलिकति यो ठाउँसम्म ल्याउनको लागि
1: उहाँहरू चाहिँ यस्तो पहिला आउनु खोज्नु हुँदैन तर फ्रन्टमा आएर केही गर्नु खोज्नु हुँदैन पहिला अब जस्तै चुनावमा उत्ताकेर पनि चुनावमा एकदमै सहयोग गर्नुभयो महिला दिदी बहिनीहरूलाई मलाई सहयोग धेरै सहयोग गर्नुभयो चुनाव जितेको बेलामा पनि मभन्दा उहाँहरू खुसी हुनुभयो तर उहाँहरूलाई बाहिर यो कार्यक्रममा ल्याउँदाखेरि पहिला धेरै गाह्रो भएको थियो अहिले चाहिँ नि उहाँहरूलाई बाहिर के उहाँहरू आइसकेपछि अहिले त गाह्रो छैन हामीलाई के कार्यक्रम छ हामीलाई यस्तो कार्यक्रम भयो भने अब जस्तै हामीले यसपालि यो तालिम राखेको छु भन्दाखेरि होइन अचार बनाउने एउटा पनि तालिम राख्थ्यौँ न हामीलाई भनेर खोरै 30 जनाले नाम ती पायो हजुर उहाँहरूले पनि भन्छ कौशी खेतीको तालिम चाहियो भन्नुहुन्छ कौशी खेती पनि गर्नुहुन्छ उहाँहरूले कौशी खेती पनि मजाले अब यो हाम्रो कोरियरमा त जग्गा छैन आफ्नो आफ्नो घरको कौशीमा एकदम मजाले उहाँहरूले तरकारी खेती पनि गरिराख्नु भएको छ साग धनियाँ अब हामीलाई यो कागती पनि फलाएर खुवाउनु ल्याउनु भएको छ तरकारी पनि खुवाउनु ल्याउनु भएको छ मैले भने तालिम त लियो तिमीहरू यस्तो हामी आउने भनेर लियो तिमीहरूले कतिको तरकारी रोप्यो त भन्दाखेरि ल भनेर देखाउनु पनि ल्याएको छ फोटो खिच कसैले फोटो खिचेर म चाहिँ घर घरमा आएर हेर्न आउँछु भनेर उनीहरूलाई भनेको तर उहाँहरूले चाहिँ फोटो खिचेर पनि देखाउनु ल्याउनु भएको छ त्योभन्दा त्यस्तो गर्दाखेरि मलाई कसो भने आफूले ट्रेनिङ मलाई चाहिँ लिन ऊ भन्दा पनि उहाँहरूलाई तालिम दिएर उहाँहरू खुसी भएकोमा मलाई एकदम सन्तुष्टि लाग्छ हाम्रो अडसिजी पनि त्यही भन्नुहुन्छ
0: महिलाहरूलाई चाहिँ अलिकति भनौँ न वर्कसपहरू दिने गयो तपाईँहरूले व्यक्तित्व विकास अन्तर्गत उद्घोषण तालिम पनि दिनुभएको छ त्यसको प्रभावकारिता कस्तो पाउनु भएको छ
1: अब प्रभावकारी कस्तो भने अब उहाँहरूलाई हामीले यो उद्घोषण तालिम पनि दिन लगायौँ नेतृत्व विकास तालिम पनि दिन लगायौँ तर एउटा दुईवटा कार्यक्रममा उहाँहरूलाई हामीले कार्यक्रम पनि सञ्चालन गर्न दियौँ तर उहाँहरूलाई अगाडि बढ्नु अलिकति डराउनु भएको छ फर्स्ट फर्स्ट चोटि होला तैपनि हामीले प्रयास गरिरहेको छौँ उहाँहरूलाई पनि अगाडि ल्याएर कार्यक्रम गराउने भनेर अब जहिले पनि मैले मात्रै कति गर्ने भनेर उहाँहरूलाई पनि अगाडि ल्याउने कोसिस गरिरहेको छ हामीले
0: के फेरिएको त होला नि त पहिलेभन्दा अलिकति
1: पहिलाभन्दा धेरै फेरिएको छ धेरै अहिले एकचोटि अब हाम्रो महिला वडा विकास महिला समिति भनेर छ त्यसमा चाहिँ हामीले महिलाहरूलाई एउटा के भन्छ महिला समूह बनाएको छौँ त्यसमा 50-60 जना उहाँ हुनुहुन्छ अनि त्यो ग्रुपमा उहाँहरूले महिना महिनामा पैसा पनि जम्मा गर्नुहुन्छ अनि त्यहाँ भेला गर्नुहुन्छ के कार्यक्रम छ भनेर उहाँहरूले गर्नुहुन्छ हाम्रो कार्यक्रम गर्नु पर्यो कि उहाँहरूलाई खबर गर्यो कि उहाँहरू सबै आउनुहुन्छ हाम्रो महिला भेला गर्नलाई यो वडामा एकचोटि कल गर्यो भने सबै आउनुहुन्छ त्यही खुसी लाग्छ
0: उहाँहरूको कार्यक्रमहरूमा पनि सहभागिता उपस्थिति बढेको छ
1: एकदम उल्लेखनीय महिलाहरूको सहभागिता हुन्छ अब जस्तै यो हाम्रो के भन्छ यो नागरिक सुनवाई कार्यक्रममा पनि पुरुषभन्दा महिला बढी सहभागी हुन्छ हाम्रो धेरै नै महिलाहरूसँग सहभागी हुन्छ. पहिला भन्दा महिलाहरू यस्तो निस्किएर यस्तो वरामा आएर यस्तो कुरा गर्न आउँदाखेरि उहाँहरूको माग राख्न आउँदाखेरि हामीलाई एकदमै खुसी लाग्छ.
0: पहिले घरमा मात्र सीमित हुने महिलाहरू अहिले अलिकति भनौँ न यो थुप्रो विषयहरूमा चासो राख्ने हुनुभएको छ.
1: हजुर एकदमै एकदमै. पहिला त आउँदाखेरि पछाडि मुख देख्ला कि भनेर मुख लुकाएर बस्ने, अहिले चाहिँ फोनमा आएर बस्न खोज्नुहुन्छ. त्यही खुसी
0: लाग्छ.
1: हजुर कसैले माइकमा लक्की राख्ने भने पनि उहाँहरू आफ्नो कुरा निर्देशको साथ हामीलाई यो चाहियो भने पनि राख्न सक्नु हुने भएको छ उहाँहरू.
0: अब जति पनि हामीले तालिमहरू दिइरहेका छौँ, सिप सिकाइरहेका छौँ यहाँका स्थानीयहरूलाई, त्यो सिप सिकाउने मान्छे चाहिँ हामीले कहाँबाट ल्याउँछौँ, कस्तो खालको मान्छेले सिकाउनुहुन्छ, त्यसको बारेमा पनि अलिकति बताइदिनुहोस्.
1: अब यस्तो, अब यो हाम्रो जुन ट्रेनिङहरू दिँदाखेरि उहाँहरूले नै प्रपोजल ल्याउनुहुन्छ होइन. अब अहिले जस्तै यो त हामीले स्विमिङ डान्स पनि कस्तो भने यो नृत्य तालिम चाहियो कहीँ जाँदाखेरि हामीलाई डान्स गर्नलाई अलिकति अप्ठ्यारो छ राख्दैन भनेकोले हामीले झन् यो राखेको. अनि हाम्रै यहाँ हुला प्याहा इन्स्टिच्युट भनेर एउटा हाम्रै 18 वटाको छोरी बेटीले सोनिका प्रजापतिले खोलिरहेछ. अनि उहाँले नै म सिकाउँछु म कहाँ पठाएर ल्याउनु भनेपछि उहाँ कहाँ पठाएर अहिले झन् हामीले 30 जनालाई नृत्य प्रशिक्षण दिइरहेछ. अनि त्यस्तै अब ड्राइभिङको पनि भइरहेछ. ड्राइभिङमा चाहिँ हामीले पहिला नगरौँ भन्ने सोचमा थियो होइन, त्यो स्कुटर र गाडीको नगरौँ भन्ने सोचमा थियो. तर एउटा प्रपोजल आएपछि उहाँहरूले ल्याएपछि हामीले गरेको जम्मा 25 जनालाई भनेको अहिले 35 जना पुगिसक्यो. अब उहाँहरू सबैलाई समेट्ने कोसिस गर्दैछु.
0: भनेपछि दक्ष प्रशिक्षक नै हामीले छान्छौँ.
1: एकदमै एकदमै उहाँहरूको त्यो अहिले यो बारिस्ताको ट्रेनिङ दिने त अब 22-23 वर्षको नानी हुनुहुन्छ. उहाँले मजाले सिकाउनुहुन्छ. आफ्नो आमा सबको उमेरको आमाहरूलाई पनि एकदमै मजाले हप्ता दिनमा बनाउन सक्ने गरी उहाँले सिकाउनु भइरहेको छ. बारिस्ताको पनि त्यस्तै. बारिस्तामा त यो महिला जोहनी भन्दा पनि अहिले यङ युवाहरूको युवा युवतीहरूको छ बारिस्तामा छ. तर बेकरीमा चाहिँ अलि जोहनी टाइपकोहरू उहाँहरू घरमा बसेर बनाउने खालको पनि. अब जस्तै पैसा बजारमा गएर व्यापार गर्नु मात्र त्यो ऊ होइन नि. अब हामीले घरमा बसेर आफ्नो जन्मदिनको लागि केक बनाएर दिन सक्यो भने पनि त्यो पनि त हाम्रो बचतै भयो नि होइन. त्यो पनि सोचिरहेको छौँ हामीले. जस्तै खेलौना बनाउने या तेरीबेरी बनाउने तालिम पनि दिइसकेका छौँ. त्यसमा पनि हामीले के गरेका छौँ भने त्यो तालिम लिइसकेर उनीहरूले बजारमा गएर बेच्न नगए पनि उहाँहरूले चाहिँ घरमै बनाएर त्यो गिफ्टहरू दिने चाहिँ गरिराख्नु भएको.
0: हामीले यहाँका नागरिकको बारेमा कुरा गर्यौँ, महिलाहरूको बारेमा पनि छुट्टै हामीले कार्यक्रम भइरहेको छ भन्ने कुराहरू गर्यौँ. र त्यो बाहेक अरू फरक क्षमता भएकाहरूसँग चाहिँ हामीले केही समन्वय अथवा उहाँहरूको लागि चाहिँ केही गरेका छौँ अथवा योजनाहरू केही छ त? अथवा यो हुन त पछिल्लो समय त ज्येष्ठ नागरिकहरूले पनि हामी पनि केही गर्छौँ, कति भजन मात्रै गाएर बस्ने भन्ने कुराहरू गर्नुहुन्छ, त्यस्तो चाहिँ सोचेका छौँ अथवा कार्यक्रमहरू केही छ त?
1: अब ज्येष्ठ नागरिकहरूले त्यस्तो हामीलाई फरक खालको कार्यक्रम चाहियो त भन्नुभएको छैन. हामीले ज्येष्ठ नागरिक भवन भनेर हामीले यहाँ खोलिरहे पनि छौँ होइन. त्यो भवनमा चाहिँ उहाँहरू त पहिला त टाइमलाई नियमित आउनुहुन्थ्यो, अहिले अलिक कम भयो. हामीले चाहिँ यो माघ महिना 1 महिना चाहिँ उहाँहरूलाई मनोरञ्जन दिने उद्देश्यले कथा वाचन गर्ने पनि कार्यक्रम राखेका छौँ. अनि वर्षमा एकचोटि उहाँहरूलाई घुमाउनु पनि लान्छौँ. हामी विभिन्न धार्मिक भ्रमण पनि गराउँदै आइरहेका छौँ. अनि उहाँहरूलाई टाइम टाइममा घर घरमा गएर आउन नसक्नेलाई घर घरमा गएर डक्टर सहितको हामीले उपचारको सेवा पनि दिइराखेका छौँ. अनि आउन नसक्नेहरूलाई घर घरमा गएर भत्ता पनि दिइरहेछौँ. अब जे होस् हामी यो वडावासीको म ज्येष्ठ नागरिकहरूको मनमा बस्न जाने उहाँहरूको आशीर्वाद लिन जाने सफल भएको मैले महसुस गरेको छु.
0: अर्को भनेको जुन तालिमै लाग्छ म अलिकति सिपकै कुरा गर्दाखेरि, जुन सिप मेला हामीले गरिरहेको छौँ त्यसको संस्करण, त्यसको समय अवधि कति समयदेखि कति समयमा तालिम दिनुहुन्छ, त्यो चाहिँ के छ?
1: यो चाहिँ 1 हप्तादेखि 15 दिनसम्म को छ हाम्रो यो नृत्य प्रशिक्षण त 1 महिनाकै छ. यो ड्राइभिङ चाहिँ 2 हप्ताको छ. अनि स्विमिङ पनि 2 हप्ताको छ. अर्को बेकरी बारिस्ता 10 दिनको छ भने यो अरू चाहिँ नि 1 हप्ता, यो एआईको चाहिँ नि 2 हप्ता नै छ हाम्रो. त्यस्तो छ.
0: त्यसमा पनि जस्तै हुन त यो तालिम अलिकति लामो समयको क्लास हुन्छ, 3 महिना 6 महिना हुन्छ होइन. हामीले चाहिँ अब समय छुट्याएर 1 हप्ता 2 हप्ता 1 महिनासम्म दिने कुरा गर्नुभयो तपाईँले, पर्याप्त हुन्छ?
1: अब पर्याप्त नभए पनि फेरि एडभान्स हुन्छ नि, अर्को क्लासमा फेरि उहाँहरूलाई रिपिट गराउँछौँ हामी. बेसिक होइन यो एक हप्तामा तालिम लिएर अहिले पढिहाले नि अहिले एकजना आउँदै हुनुहुन्छ उहाँ चाहिँ आफ्नो कफी सप खोलेर बसिराख्नु भएको छ अर्को एकजना पनि कफी सप खोल्यो पाटनमा उहाँ भएर त मैले नबोलाएको उहाँले पाटनमा पनि छ खोलेर बसेकोहरू जस्तै अब दस दिनमा सिकेर उहाँहरूले चाहिँ यतिको रेस्टुरेन्ट खोलेर बसिराख्नु भएको छ भने अब सक्यो होला नि मलाई त जहाँसम्म लाग्छ उहाँहरूले राम्रै तालिम लिएको जस्तो मलाई लाग्छ
2: नतिजा देखियो
1: हजुर
2: राम्रै देखियो त्यो भएपछि त बाहिर
1: अब यो जुत्ता बनाउने स्रप बनाउने तालिम यही तालिम लिएर उहाँहरूले नै तालिम दिनुभएको पहिला हामी पहिलोको उसमा कार्यकालमा तालिम दिएको उहाँहरूलाई यो अहिले दोस्रो कार्यकालमा उहाँहरूले नै स्रप यो झोल साबुन डल्लो साबुन उहाँहरूले नै ट्रेनिङ दिनुभयो
2: अनि त्यो सामग्रीहरू जति तालिमको लागि आवश्यक पर्छ नि सामग्रीहरू त्यो चाहिँ वडाले नै जुटाउँछ कि सम्बन्धित व्यक्तिहरू प्रशिक्षकले नै व्यवस्थापन गर्नुहुन्छ
1: अब उहाँहरूले नै प्रपोजल ल्याउनु भएको हो उहाँहरूले नै व्यवस्था गर्नुहुन्छ हामीले यो के भन्छ तालिम लिने हाम्रो तालिम लिने व्यक्तिहरूलाई सम्पर्क गरेर यहाँ बोलाइदिने अनि यो वराप मार्फत हामीले फेसबुक मार्फत हाम्रो यही हुँदैछ सिक्मेला भनेर भने जति पनि सम्पर्कमा आयो उहाँहरूलाई अनि त्यहाँ लगेर हामीले ठाउँको व्यवस्था गरिदिने यो व्यक्तिको व्यवस्था गरिदिने समूहको व्यवस्था गरिदिने त्यति गरिदिने ठाउँ अनि सबै हामीले रेक्टो पनि निरीक्षण पनि गर्छौँ अनुगमन पनि गर्छौँ त्यति गर्ने हो उहाँहरूले पनि गर्नुहुन्छ सबै चाहेको बेलामा अध्यक्ष पनि आएर अनुगमन गर्नुहुन्छ तर म चाहिँ नियमित जान्छु आफै गएर त्यहाँ उनीहरूलाई के चाहियो के गर्नुपर्छ म सबै हेरेर म सबै मिलाउँछु हिजो पनि सबैलाई खबर नपुगेको रहेछ म गएर एक घन्टा बसेर उहाँहरू सबैलाई फेरि खबर नपुगेकोहरूसँग लाई मैले फेरि फोन गरेर सबैलाई बोलाएर आजदेखि उहाँहरू नियमित आउँछु भन्नुभएछ अब ड्राइभिङमा पनि अस्ति त्यस्तै भयो मान्छे बढी भएर म गएर दुई घन्टा बसेर त्यहाँ सबै गएर आएँ त्यो ड्राइभिङ इन्स्टिच्युटमै गएर म दुई घन्टा बसेर आएँ त्यस्तो गर्छु म चाहिँ
2: अनि त्यो तालिमको कुरा गरिरहँदाखेरि जुन धेरै ठाउँमा त यो प्राइभेट इन्स्टिच्युटहरूमा त पैसा तिर्नुपर्छ हाम्रो दिन तालिम चाहिँ निशुल्क होला पक्कै पनि वडाबाट
1: हामी वडाबाट चाहिँ उहाँहरूलाई पे गर्ने हो व्यक्ति हाम्रो वडावासीहरूलाई चाहिँ हामीले निशुल्क सबै निशुल्क निशुल्क भएर त यहाँ ड्राइभिङमा अहिले चाप बढी भइरहेछ कि त्यही भएर
2: एक रुपियाँ पनि लाग्दैन
1: लाग्दैन कसैसँग एक रुपियाँ पनि लिँदैन
2: के प्रक्रिया छ त्यसको लागि चाहिँ कोही तालिम लिने इच्छुक अरू सदस्यहरू भनौँ व्यक्तिहरू हुनुभयो भने के गर्नुपर्छ उहाँहरूले
1: उहाँहरू यो अठारवटाको हुनु पर्यो अठारवटाको नागरिकता लिएर आयो भने हामीले चाहिँ तालिम दिन्छौँ
2: सजिलो तालिममा सहभागी
1: ए हजुर अध्यक्षले मैले चाहिँ फेसबुकमा मार्फत अब हाम्रो यो कार्यक्रम हुँदैछ भनेर हामीले फेसबुकमा राख्छौँ हाम्रो फेसबुकमा धेरै कन्ट्याक्टहरू छ उहाँहरूले त्यो हेरेर यहाँ आएर नाम लेखाउनुहुन्छ कसैले फोनै गर्नुहुन्छ मेरो कसैले मेसेज गर्नुहुन्छ मेरो यसमा चाहिँ यही नाम राखिदिनु भनेर अध्यक्षले मलाई चाहिँ धेरैजनाले कन्ट्याक्ट गर्नुहुन्छ
2: त्यसमा पनि जेनजी भन्छौँ नि जेनजी नवयुवा उहाँहरूको उपस्थिति चाहिँ के छ तालिमहरूमा
1: उहाँहरू यस्तो अब यो बारिस्ता त उनीहरूले लिइसक्यो लगभग हाम्रो वडाको जेनजी युवाहरूले अक्सर लिइसक्यो तिन चार समूह भइसक्यो चार समूह भइसक्यो लिइसकेकोहरू चार पाँच समूह नै भइसक्यो लिइसकेकोहरू सबै धेरै जसोले लिइसक्यो अहिले उनीहरूको चासो केमा छ भने ड्राइभिङ ड्राइभिङ एआई अस्तिको लटमा एआईमा पनि उहाँहरू सहभागी भएको थियो अब अहिले पनि हामी एआई गर्दैछौँ त्यसमा पनि यो सकभर एआई भनेको त अब जेनजी युवाहरू नै आउने हो है
2: कति जति होला आधा आधी हाराहारीमा युवाहरू हुनुहुन्छ
1: यो ड्राइभिङमा त लगभग सबै जस्तो युवा छ एक अब 35 जनामा 5 जना अलि होला है उमेर भएको नत्र सबै युवा नै हो अहिले यो ब्याचलर पढिराख्नेहरू अहिले कसैको एक्जाम भनिरहेछ अब कोही इन्जिनियरिङ सकाएर काम गरिराख्नु इन्जिनियर पनि छ हाम्रो यही वडाको डक्टरहरू भर्खर पढाइसकेको डक्टर पनि यो ड्राइभिङमा इन्ट्रेस्ट राखेर ड्राइभिङको क्लास लिन आउनु भइरहेछ उहाँहरूलाई चाहिएको तालिममा चाहिँ उहाँहरू आउनुहुन्छ
2: भनेपछि इच्छा लाग्नेहरू जो कोही सजिलो आएर तालिमले सहभागी भएर लिन सक्नुहुन्छ आउन सक्नुहुन्छ सिक्न सक्नुहुन्छ
1: हजुर सक्नुहुन्छ जे होस् हाम्रो 18 वटाको हुनु पर्यो 18 वटाको नागरिकता लिएर उहाँहरू आउनु भयो भने अब पहिलाको तालिम दिँदाखेरि 18 वटाको होइन यो अरू वडाको पर्यो भनेर हाम्रो कुन जुन गुनासो छ अब महिलाहरूको त दुईता घर हुन्छ उता माइटबाट लिइरहेको नागरिकतामा हामीले बिहा दर्ता राख्छौँ भने यहाँको छोरी बेटी यही 18 वटाको नागरिकतालाई हामी मान्यता दिएर हामी तालिम दिन्छौँ
2: यो काठमाडौँ महानगरपालिकाले सायद 2083 अब सिपमेल आयोजना गर्ने तर्खरमा छ होइन उहाँहरूले चाहिँ ठूला ठूला संस्थाहरूसँग पनि समन्वय गरिरहनु भएको हुन्छ हाम्रो त्यस्तै खालको समन्वय हुन्छ कि हुँदैन जस्तै अब रोजगारदाता भनौँ अथवा महानगरपालिकै भनौँ अथवा अरू निकायहरूसँग कि अरू स्थानीय संघ संस्थाहरूसँग के छ
1: त्यस्तो छैन अब कोही कुनै संघ संस्थालाई यस्तो चाहियो भन्यो भने हामीसँग भएको युवाहरूलाई हामी उहाँहरूसँग माध्यमलाई जोड दिने हो त्यस्तो मात्रै छ र हाम्रो त्यस्तो कसैसँग कन्ट्याक्ट गरेर हामीले चाहिँ यो गरेको होइन
0: युवाहरूमा यहाँ 18 नम्बरका युवाहरूमा चाहिँ त्यो रोजगारीको आवश्यकता चाहिँ कतिको देख्नु भएको छ तपाईँले
1: आवश्यकता त धेरै देख्छु नि आवश्यकता अब कस्तो भने अब आजकलको युवाहरू आफूले चाहेको जस्तो काम पाएन भने गर्दैन अहिले उनीहरूले चाहेको काम पायो भने त गर्छ आवश्यकता त धेरै छ बेरोजगारीहरू पनि छ
0: त्यो वैदेशिक रोजगारीमा पलायन हुनुको संख्या चाहिँ कस्तो छ मुख्य समस्या त नेपालको अहिले त्यही हो भन्छन् धेरैले होइन
1: अब मैले भनिहालेँ नि हाम्रो कोर एरिया होइन नेवारहरूको बढी बस्तीमा त्यस्तो वैदेशिक रोजगारीमा जाने त यहाँ हामीले धेरै देखेको छ जस्तो मलाई लाग्दैन एक दुईजना छ नभएको होइन एक दुईजना छ अब जस्तै पहिला पढेन अब यहाँ काम गरेर उनीहरूलाई गाह्रो भयो त्यस्तो भएको एक दुईजना चाहिँ नि देखेको छौँ हामीले बाहिर गएको
0: अब अलिकति अघिल्ला संस्करण पहिलो संस्करण र दोस्रो संस्करणको बारेमा पनि कुराकानी गर्यो कस्तो भयो समग्रमा भन्दाखेरि कस्तो पाउनुभयो
1: अघिल्लो र दोस्रो त एकदमै उत्साहजनकै त्यहाँ हाम्रो जुन टोलाडो प्यालेसमा त पहिलो संस्करणमा गर्दाखेरि पहिलोचोटि हामीले सिप मेला गर्दाखेरि त एकदम प्याकै एकदमै रमाइलो माहौलमै हामीले गरेको थियौँ अनि अरू वराहरूले पनि हामीलाई सोध्दै थिए ए वरावरामा पनि यस्तो सिप मेला हुन्छ र भन्ने हुने गरी हामीले गरेका थियौँ त्यो बेला
0: कतिजनाले तालिम लिनुभयो त्यो पहिलो र दोस्रोमा झन्डै त्यो ठ्याक्कै यति भन्नु परेन कतिजना जति तालिम
1: पहिलोमा त 125 भन्दा नागेकै थियो मैले त्यो बेला खाजाको व्यवस्थापन गरिदिएकोले मलाई त्यो बेला 140-150 त हाराहारीमा जस्तो लाग्छ दोस्रो संस्करणमा चाहिँ त्यसमा पनि त्यस्तो 100 जना नाग्यो थियो
0: 100 जना भन्दा बढी भनेपछि पहिलो र दोस्रोबाट 225 भन्दा बढी अब यसमा तेस्रोमा चाहिँ अब चल्दैछ के चलिरहेको छ के चल्नेवाला छ
1: चलिरहेछ अहिले बेकरी बारिस्ता यो ड्राइभिङ यो डान्सको भइरहेछ अब अचारको भोलिदेखि गर्दैछु हामी स्विमिङको भोलिदेखि गर्दैछु टमाटर हुँदैछ
0: कतिजना हुनुहुन्छ अहिलेसम्म
1: अहिलेसम्म भन्ने यो ड्राइभिङमा त 30-35 जना भइसक्यो स्विमिङमा 25 जना जति छ अचारमा 25 जना छ बारिस्ता बेकरीमा 20-20 जना छ अर्को एआईमा छ यो भिडियोग्राफीमा छ यो भान्साघर औषधालयमा पनि हामीले भान्साघरमा जुन मरमसला प्रयोग हुन्छ त्यसमा चाहिँ त्यसको के भन्ने अब त्यो कसरी प्रयोग गर्ने त्यो कुन कुन मसलाको के औषधिको रूपमा हो भनेर त्यो जुन हामीले एउटा क्लास उ गर्न लाएको छ त्यसमा पनि 25 जना नै छ अनि भिडियोग्राफीमा चाहिँ अलिकति कम भएकोले हामीले चाहिँ अहिले त्यो लोकसेवा र अनि इआई यो तिनवटा चाहिँ हाम्रो बाँकी छ अरू चाहिँ सुरु हुँदैछ
0: मैले के विज्ञहरूसँग कुरा गर्दाखेरि जति पनि यो सिप सिकेका मान्छेहरू हुन्छन् होइन युवाहरू हुन्छन् उहाँहरूलाई चाहिँ टिकाउनलाई के गर्नु पर्ला अझै पनि उहाँहरूको सिप निखार्नलाई के गर्नु पर्ला भन्न सोध्छु होइन उहाँहरूले भन्नुहुन्छ सरकारले चाहिँ यस्तो नियम बनाइदियोस् कि जसले गर्दाखेरि केही समयका लागि जस्तै सम्बन्धित वडा छ भने वडामै सेवा गर्ने होइन पालिका छ भने पालिकामै सेवा गर्ने अथवा कार्यालयहरू के छन् त्यस्तो खालको नियम बनाइदियो भने सजिलो हुन्छ भन्ने कुराहरू गर्नुहुन्छ हामीले त्यतातिर सोचे यस्तो गर्दाखेरि त लय अलिकति प्रभावकारी पनि हुन्छ होइन हामीसँग सहकार्य आफूले पनि सिकाउन पाइन्छ युवाहरू युवाहरूले पनि काम गर्न पाउँछन् उनीहरूले पनि अलिकति वातावरण पाउँछन् भन्ने खालको केही कस्तो लाग्छ
1: अब यो वडामा त हामीले आफ्नो मान्छे राख्ने भनेर पाउँदैन त्यो त नगरपालिकाबाटै दरबन्दी पाउने
0: मान्छे राख्नै पर्ने कुरा हो जस्तै हामीसँग यस्तो गर है भनेर फलान ठाउँमा जाउँ यस्तो यस्तो गर
1: त्यस्तो त गरिरहेको छ हामीले यही बारिस्ता सिकेर विदेशमा गएर अलिक 2-3 जना त्यही काम गर्दैछ भनेर विदेशसम्म पनि यो बारिस्ता ट्रेनिङ लिएकोहरूले गर्दैछ मजाले अस्ति छुट्टीमा आएको बेला पनि आन्टी मैले त यो काम गरिराखेँ नि भने मलाई भेटेको पनि थियो त्यो बच्चाले मलाई
0: सिप अलिकति तिखार्यो नि त
1: हजुर एकदमै अहिलेको दिमागी यिनीहरूको के छ भने एआई यो बारिस्ता अनि यो भिडियोग्राफी एकदमै उनीहरूको डिमान्ड छ लोकसेवा तयारीमा क्लास पनि हामीले सञ्चालन गर्न खोजिराखेका छौँ त्यसमा चाहिँ अलिकति पुगे छैनौँ मान्छे मैले भनिहालेँ कोर एरियाको नेवारहरू अलिकति लोकसेवा यस्तो भनेपछि अलिकति डराउँछ कि हिचकिचाउँछ त्यही भएर कम भइरहेछ त्यो मान्छे भएर अनि त्यो पनि हामीले चाँडै नै सुरु गर्दैछौँ अब डिटेलमा मैले नै फोन गरेर सोधेँ भने उनीहरू त नि अब त्यसमा पनि थप्नेवाला छौँ हामी.
2: अघि हामी यो अप्ठ्यारोहरू कुराकानी गर्दाखेरि तपाईँले हामीले तालिम दिएको केही नागरिकहरूले चाहिँ विदेश पनि सामान पठाउने गर्नुभएको छ भन्ने कुरा बताउनु भएको थियो. त्यो महिला सशक्तिकरणलाई चाहिँ हामीले कसरी जोड़ दिएका छौँ यो तालिमहरूबाट?
1: अब महिला सशक्तिकरण भनेर कसरी भनौँ, सशक्तिकरण त पहिला भन्दा मैले अघि पनि भने धेरै भएछ. यो अब भने नि जुत्ताको यो मखमलको जुत्ता बिहेको जुत्ता यो उता विदेशमा कार्यक्रम भयो भने त्यहाँबाट अर्डर आउँछ, यहाँको दिदीबहिनीहरूले गरेर पठाएको छ त्यस्तो. त्यो देख्दाखेरि अब आफूलाई पनि खुसी लाग्छ है. महिला सशक्तिकरण त भनिहालेँ नि, पहिला भन्दा त एकदमै अहिले त महिलाहरू कार्यक्रम केही गर्न लागि ट्रेनिङ दिन लागि म पनि आउने म पनि आएन पुग्यो पुग्यो भन्नुपर्छ म हामीले. तर चाहिँ ट्रेनिङ लिएर पनि उहाँहरूले चाहिँ नि सबैले त्यसलाई सदुपयोग गरेन भन्ने मलाई अलिकति गुनासो छ.
0: कार्यक्रम देश परदेशमा काठमाडौँ महानगरपालिका वडा नम्बर 18 ले गरिरहेको सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको प्रभावकारिता, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर, संघ प्रदेशसँगको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा वडा सदस्य तथा मेला संयोजक हीरा शोभा दंगोलसँग कुराकानी गरिरहेका छौ. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
3: महालेखा परीक्षकको कार्यालयको अनुरोध. महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ. लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ. प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oaz.gov.np मा प्रकाशन गरिएको छ.
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
6: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुविसु सुरक्षा.
7: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
6: सुविसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
8: 8 8 8 8
9: शान्ति र आनन्दको अनुभूति
8: घरबाट टाढा
9: सहरबाट नजिकै
8: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
9: झुले अर्ग्यानिक फार्म रिजोर्ट.
10: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-49-56 र 9841-29-54-81 वेबसाइट झुले.com.np.

0: श्री ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्याला अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्याला अनलाइन .com बाट सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी काठमाडौँ महानगरपालिका वडा नम्बर 18 ले गरिरहेको शिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको परिणाम, शिपपछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर, संघ प्रदेशसँगको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा वडा सदस्य तथा मेला संयोजक हीरा शोभा डंगोलसँग कुराकानी गरिरहेका छौं। अब थप कुराकानी सुनौ।
2: यहाँ 18 नम्बर वडाभित्र चाहिँ महिलाहरूलाई चाहिँ कुन रूपमा लिने गरिन्छ? सुनिन्छ नि धेरै हाम्रो यो पितृसत्तात्मक समाजमा महिला चाहिँ घरभित्रै बस्नुपर्छ, अगाडि खासै अब बाहिरको काम चाहिँ छोरा मान्छेले गर्नुपर्छ भन्ने कुराहरू सुनिन्छ। यहाँ चाहिँ त्यस्तो छ कि अलिकति फरक हो?
3: त्यस्तो भए पनि अहिले महिलाहरू धेरै एडभान्स भइसकेको छ। घरमा काम सकाएर पनि बाहिर आएर सबैमा सहभागी हुन उहाँहरू सक्नु भइसकेको छ। अब जस्तै हामी नै भनौँ न, घरमा सबै काम सकाएर अफिसमा गर्छ, अफिसको काम सकाएर फेरि अरू जसले कहाँ कहाँ के छ कार्यक्रम कहाँ कहाँ जाऊ भन्नुहुन्छ त्यहाँ त्यहाँ गएर फेरि घरमा गएर हामी सबै म्यानेज गरेर महिलाले सक्यो भने जे पनि गर्न सकिन्छ।
2: तपाईँ भ्याउनुहुन्छ सबै घरको काम पनि गर्नु, बाहिरको काम, वडाको काम गर्नु पर्यो, तालिमको काम पनि हेर्नु पर्यो, सबै भ्याउनुहुन्छ?
3: अघि पनि भने अघि अस्तिको एक हप्ता त हाम्रो इन्द्र जात्रा, हामी महिलाहरूले रक तान्नेमा हामी कमान्डिङ गर्छौँ। त्यो सूर्यदेखि 69 सालदेखि हामी 13 जनाले त्यो कमान्डिङ गरेर आएर अहिलेसम्म पनि हामी निरन्तर छौँ त्यसमा। अनि हाम्रो किलागलमा पुल खिच निकाल्छ, त्यहाँ जात्रामा हामी सहभागी भएर अझ मेरो अर्कै काम छ, हाम्रो मन्दिरमा पालो बस्नुपर्ने, त्यो काम सकाएर घरको काम पनि भ्याएर म चाहिँ वडामा पनि वडाको काम पनि भ्याउँछ। सब गर्न खोज्यो भने महिलाहरूले सकिन्छ।
2: यहाँबाट तालिम लिएर काम गर्नेहरू चाहिँ कति हुनुहुन्छ? ठ्याक्कै अन्दाजी, ठ्याक्कै नभए पनि अन्दाजी?
3: अब ठ्याक्कै त भन्न सकिँदैन, अन्दाजी अब भन्यो सेल्फ मेकअप लियो, नेल आर्ट गर्यो, आफै गरिरहेछ उहाँहरू होइन, उसले उसलाई गर्ने नै भोज जानलाई जे होस् बाहिर पार्लरमा गएर पैसा खर्च गर्नु परेन, उहाँहरूले आफै गर्न सक्नु भएछ। अब कसैले केक बनाएर आफ्नो परिवारलाई गरिरहेछ भने त्यस्तो कसैले खोलेर चाहिँ त्यस्तो गरिरहेछ, अब उहाँ जस्तै एक दुईजनाले गरिराख्नु भएको छ त्यति हो।
2: जति पनि आफ्नो व्यवसाय सुरु गर्नु भएको छ एक दुईजना जतिले होइन, विशेष गरी महिलाकै कुरा निरन्तरता दिन चाहे के हुँदो रहेछ? पैसा पहिला नकमाउँदा जुन परिवारमा भर पर्नु पर्ने अवस्था हुन्थ्यो पहिले, र पछि आफै सिप सिकेपछि अनि आफै काम गरेर अलिकति दुई चार पैसा कमाएपछि के फरक हुँदो रहेछ?
3: त्यो त फरक त धेरै छ नि। मैले मेरो महिलासम्ममा त्यस्तो गरिरहेको छु। पहिला उहाँहरू एउटा लुगा लाउनलाई पनि सासूदेखि डराउनु पर्ने, जुन महिलालाई मैले रोजगारीमा इन्भल्भ गराए उहाँहरू निर्धक साथ आफ्नो पैसा खर्च गरेर उहाँहरूले गर्न सक्ने अवस्थामा पुगिसकेको थियौँ हामी, त्यस्तो लाग्छ मलाई।
2: घर पढ्नु पर्ने अवस्था अन्त्य भयो, आत्मनिर्भर भइयो, आफूले कहाँ के गर्न मन लाग्छ गर्न पाइयो, खर्च पनि गर्न पाइयो होइन, मिठो मसिनो खान पनि पाइयो, हिसाब बुझाउनु परेन। म धेरै सुन्छु कि हिसाब बुझाउनु पर्छ, अस्ति भर्खर पैसा दिएको खै के भन्ने सोध्नुहुन्छ भन्ने कुराहरू सुन्दै त्यस्तो परेन,
3: त्यस्तो त परेन भनिहाले नि। अघि पहिला जस्तो त पहिला भन्दा त धेरै एडभान्स भइसकेका छौँ महिलाहरू, केही न केही गरेर बसिरहनु, घरमा यतिकै बस्नुभन्दा केही न केही गर्नेहरू थुप्रै छ होइन। अब सुरुमा हामीले जाम बनाउने तालिम दिँदाखेरि जामको मात्रै यति व्यापार गर्नुभयो उहाँले, हामीले यो वर्षमा एकचोटि महोत्सव भनेर हामीले ठाउँ ठाउँमा गर्छौँ, त्यो ठाउँमा उहाँहरूले आफैले उत्पादन गरेकोहरू सामानहरू राख्नुहुन्छ, जुन जुत्ता झोल साबुन यो जाम यो त्यही सफ यस्तो अब आफैले खानाकोहरू भयो सबै उहाँहरूले राख्नुहुन्छ।
2: यो केही पालिकाहरूले त फेरि तपाईँको पालिका भन्दा भनौँ वडाले, ललितपुरकै केही वडाहरूले चाहिँ व्यवसाय सञ्चालन गर्नको लागि ऋणको व्यवस्था पनि गर्नुभएको रहेछ नि, त्यो हाम्रोमा छ कि छैन अथवा त्यस्तो के सोचेका छौँ त हामीले?
3: हाम्रोमा अहिलेसम्म त्यस्तो डिमान्ड आएको पनि छैन, अहिलेसम्म दिएको पनि छैन हामीले होइन, हामीसँग कसैले हामीलाई यस्तो चाहियो भनेर पनि भनेको पनि छैन।
2: भनेपछि भविष्यमा के भयो अथवा कसैले आवश्यक पर्यो भने चाहिँ अब के गर्नु हुँदो रहेछ भन्दाखेरि लगानी 2 लाख गरिदिने, उहाँहरू व्यवसाय सञ्चालन गर्ने, बिस्तारै बिस्तारै किस्ताबन्दीमा त्यो व्यवसाय गर्नेहरूले चाहिँ तिर्न जाने, अनि त्यसपछि केही निश्चित समयमा पुरा भइसकेपछि उहाँहरूको उहाँहरूलाई सुनिदिने, त्यो त्यसरी गर्नु पाएको रहेछ। आवश्यक पर्यो भने चाहिँ हुन सक्छ कि के छ?
3: हुन त सक्छ। अब यस्तो नि, अब आजकल महिलाहरू धेरै विभिन्न संघ संस्थामा आबद्ध हुन्छ, आफू आफै महिला समूहहरू हुन्छ, त्यो महिला समूहमा महिनाको एक चिजो पैसा राखेर पैसा बचत पनि गर्ने हुन्छ, त्यही कोषबाट पनि उहाँहरूले ऋण लिएर पनि काम गर्नेहरू धेरै छन्।
2: अब त्यसको प्रभावकारिताको कुराकानी पनि गरौँ है। मैले धेरै सुन्छु क्या, एउटा वडामा त्यही तालिम दिएको छ, अर्को वडामा त्यही तालिम दिएको छ, अर्को वडामा त्यही तालिम दिएको छ, सिप त सिकिन्छ तर सिप सिक्ने मात्रै काम भइरहेको छ, प्रभावकारी भएको छैन भन्ने गुनासो सुनिन्छ। तपाईँले अघि भन्नुभएको थियो सिप मात्र सिक्ने भएको छ, काम चाहिँ भएको छैन भन्ने कुरा, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
3: अब सबै वडामा त्यही तालिम त होइन, होइन अब भने एक वडा एक नमुना भनेर एउटा एउटा वडामा एउटा एउटा नमुना तालिम दिने भनेर जुन गरेको छ, त्यस तालिमलाई हामीले हाम्रो वडामा अहिलेसम्म कुनै वडामा पनि त्यस्तो गरेको छैन होला। हामीले चाहिँ नि लाखामरीलाई एक गोरा एक नमुनाको रूपमा हामीले लाने भन्ने सोचमा थियो। जस्तै तेह्र वडामा हाटे तालले बुनेको कपडा गर्दैछ, एउटा एउटा वडामा एउटा एउटा नमुनाको रूपमा चाहिँ त्यो कार्य चाहिँ भइरहेको छ।
2: भनेपछि हाम्रो लाखामरी चाहिँ अलिकति विशेष अरू वडाको भन्दा अलिकति पृथक फरक छ, नौलो छ।
3: हजुर, हाम्रो लाखामरीको लागि यो हाम्रो ठाउँ अलिक प्रचलित ठाउँ पनि हो, जुन नरदेवीमा किलागलमा जुन लाखामरी, अब हाम्रो नेवारहरूको त भोजमा लाखामरी भनेको चाहिन्छ, त्यसको त्यो चाहिँ पहिलादेखि हामी जन्मनुभन्दा पहिलादेखिकै उहाँहरूले यो व्यवसाय थाल्ने गर्नु भएको थियो यो ठाउँमा। अब मेरो त घर पनि माइटी पनि यही 18 वडा हो है, अनि त्यही भएर मैले त्यो चाहिँ मलाई पनि थाहा भएको कुरा, अनि हामीले त्यसलाई पनि एक वडा एक नमुनाको रूपमा लाने भन्ने सोचमा हामीले राखेको।
2: तपाईँको विचारमा जति पनि हामीले तालिम दिएका छौँ, अब तालिम समग्र कुराकानी गरौँ, तपाईँको कार्यकालभरि तपाईँ यहाँ छँदाखेरि के पाउनुभयो? भित्रैदेखि भन्नुपर्दाखेरि अब सिप त सिक्नु भएको छ होइन, जे तरिकाले हामी सिप सिकाउनु उद्देश्य लिएका थियौँ त्यस अनुसार हामी सफल भयौँ, 18 नम्बरबाट सफल भयौँ जस्तो लाग्छ कि के लाग्छ?
3: सिप सिकाउनु त एकदम सफल भयौँ, तर उहाँहरूले अलिकति त्यसलाई के भन्नु अब व्यावसायिक रूपमा नलगेकोले अलिकति मनमा कहीँ न कहीँ यस्तो ऊ भइरहेछ, त्यो पनि उहाँहरूले पनि व्यावसायिक रूपमा लगोस् भन्ने हामी चाहन्छौँ।
2: किन त्यो समस्या? अब किनकि अब तपाईँलाई थाहा छ, यहाँ बसिरहनु भएको छ, मेरा संयोजक पनि हुनुहुन्छ, सदस्य पनि हुनुहुन्छ, विभिन्न कार्यक्रममा सहभागी पनि हुनुहुन्छ, घरको काम पनि हेर्नुहुन्छ, बजारको काम पनि हेर्नुहुन्छ, समाजको काम पनि निहाल्नु भएको छ, किन त्यो सफल चाहिँ अब तालिम चाहिँ दिएका छौँ प्रभावकारी चाहिँ खासै देखिएन?
3: प्रभावकारी पनि नभएको कसरी भन्नु, गर्नेले मजाले गरिरहेछ भनिहाल्ने, यो हामीले एप्रोन यो झोला सिउने तालिम पनि दियो, त्यो पनि मजाले गरिरहेछ, यो जुत्ता सिउने भयो अघि नै भने मैले विदेशमा सुटेँ, उहाँले निर्यात गर्नुहुन्छ, त्यहाँबाट डिमान्ड आउँछ, हामीलाई यति यति जोर चाहियो भने पनि त्यो बनाएर पठाउनुहुन्छ। अब यहीँको तालिम लिएकोहरू विदेशमा गएर उहाँहरूले बारिस्ताको बेकरीको काम गरिराख्नु भएको छ, अब मेरै बहिनीको छोरा उसले पनि अस्ति अमेरिका गएर त्यही काम गर्यो, उसले ऊ 1 वर्षको अमेरिका बसाइमा उसले त्यही काम गरेर आयो, अनि अब यही भाइ हुनुहुन्छ उहाँले पनि त्यसो गरेर, अर्को चाहिँ कसो भने मार्केटमा नजाने घरबाटै व्यवसाय गर्ने, जस्तै यो सर्फ भयो झोल साबुन भयो यिनीहरू चाहियो भने यति चाहियो बनाइदियो भन्यो भने उहाँले बनाएर त्यो चाहिँ दिनुहुन्छ, त्यस्तो चाहिँ भइरहेछ।
2: त्यसपछि अब चुनौती भन्नु पर्ला, मुख्य चुनौती चाहिँ के हुँदो रहेछ यो सिप सञ्चालन गरिरहँदाखेरि तालिम दिँदाखेरि चाहिँ?
3: चुनौती त त्यही हो, तालिम लियो तालिमलाई व्यवहारमा व्यवसायमा नउतार्नु अलिकति हुन्छ, उनीहरूले कसो भने तालिम लियो चाहियो बेलामा गरौँला भन्ने यस्तो छ होइन, म यो तालिम लिएर मैले यसलाई व्यावसायिक रूपमा लान्छु भन्ने चाहिँ अलिकति सोच कम भएको जस्तो देखिन्छ।
2: अब जुन 18 नम्बर वडाले गरिरहेको छ, हुन त अब वडाहरूले सिप सिकाउने काममा अलिकति बढी सिप होइन तालिम दिने काममा अलिकति धेरै प्राथमिकतामा राख्नु भएको छ धेरै ठाउँमा, त्यो पालिका देशभरिकै पालिकामा त्यस्तो पाइएको छ होइन, अनि तपाईँहरूले चाहिँ त्यो दोहोरोपन नहोस् भनेर चाहिँ सिप मेला नै आयोजना गरिरहनु भएको छ, लगातार तेस्रो वर्ष हो यो तपाईँहरूले आयोजना गरिरहेको चाहिँ, आफूबाट अरूले के सिक्नुपर्छ 18 नम्बर वडाबाट, अरू पालिकाका वडाले चाहिँ के सिक्नुपर्छ जस्तो लाग्छ?
3: को कई आफ्नो आफ्नो तरीका हो काम गर्ने हैन अब हामीले जुन सिप मेला भनेर त्यसै थलोमा विभिन्न सिप राखेर सिकायौ उहाँहरूले महिना पछि हप्ता पछि राख्नु हुन्छ होला अब कसै कहाँ चाहिँ कसो नेपाली मिनी नै हुँदैन एकदम एरिया ठूलो भए पनि जनसंख्या कम भएको ठाउँ पनि छ हाम्रो वडाहरू अब सबैले आफ्नो आफ्नो तरिकाले गरेका छ यसमा हाम्रो केही भन्नु छैन
2: राम्रो कुरा सिक्नु पर्यो समस्याहरूलाई समाधान
3: अब राम्रो त मलाई जुन सोच्छ साथीहरूले अब हामी दोस्रो कार्यकाल भएकोले हाम्रो त्यो पुरानो साथीहरू थुप्रै छ तिनीहरूले कसरी गर्यो सिप मेला वडाबाट वडामा पनि सिप मेला हुन्छ र भन्छ खै हामीले त यो तेस्रो पल्ट भइसक्यो गरेको गरे हुन्छ हुन्छ भनेर मैले त्यस्तो पनि भन्छु
2: गरेपछि हुँदो रहेछ
3: हाम्रो अध्यक्षज्यू पनि यसमा धेरै लागि परे हुन्छ उहाँको नै कन्सेप्ट हो या यो गर्ने यस्तो काममा चाहिँ उहाँ एकदमै अग्रसर हुनुहुन्छ
2: समग्र जति पनि नागरिकहरू हुनुहुन्छ होइन 18 नम्बर वडा मात्रै नभनौँ सबै पालिकाहरूका वडाहरू भनौँ एउटा प्रतिनिधि पात्र भएर भन्दाखेरि के सुझाव सल्लाह यो रोजगारीको विषयमा यो तालिमका सिपका विषयमा के भन्न चाहनुहुन्छ कसरी गर्नुपर्छ भनेर अलिकति सुझाव सल्लाह दिनुहुन्छ
3: अब मैले के भन्ने उहाँहरूलाई त अब तालिम जाने लिनुहोस् होइन तालिम अब आफूलाई आफू अवसर नगुमाउनुहोस् तर त्यो अवसरमा लिएको जुन उहाँहरूले कति यो चुनौती कति उहाँहरूले घरमा सबै अब काम सकाएर कस्तो बाधा कोही कोही त हुन्छ नि कस्तो बाधा विघ्न त्यो सबै हटाएर जुन तालिम लिन आउनुभयो त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौँ भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिका वडा नम्बर 18 वडा सदस्य तथा सिप मेला संयोजक हीरा शोभा डंगोल अब वडाले दिएको बारिस्ताको तालिम लिएर आफ्नै व्यवसाय सञ्चालन गरिरहनुभएका स्थानीय बद्री महर्जनको अनुभव सुनौ
2: नमस्कार नमस्कार तपाईँले केही समय अगाडि सायद दुई तीन वर्ष अगाडि
4: तीन वर्ष नै होला सायद भयो होला यहाँ वडाले सञ्चालन गरेको थियो बरिस्ता ट्रेनिङ हाम्रो यता कथीमा मिठो छ भन्ने त्यो क्याफेमा जुन चाहिँ लाजिङबागमा अवस्थित छ त्यो क्याफेमा गरेको थियो त्यो बेला हामी होला 18-20 जनै छ अब कि त थियौँ होला त्यो राम्रो ट्रेनिङ गरेको थियो 12-15 दिनको थियो सायद त्यो अब एकदम राम्रो बेसिक नजान्नेहरूलाई चाहिँ एकदमै हेल्पफुल भएको थियो त्यो चिज चाहिँ अब कतिजना अब गृहिणी पनि आएको थिए स्टुडेन्टहरू पनि आएको थिए

0: जस्तो अब भनौँ न कफीको बारेदेखि लिएर कफीको हिस्ट्रीदेखि लिएर कफीको त्यहाँ भेराइटीसम्म थाहा हुनुभयो नि त. बाहिर जाँदाखेरि कतै पनि लाभ नमानिकन मलाई यो अर्डर गर्नु परे पनि त्यो अर्डर गर्नु पर्ने पनि अब नर्मली मान्छेहरूले ब्ल्याक कफी र मिल्क कफी मात्र भन्छ होइन. अब त्यो जुन सिपमा सिकेको मान्छेले बाहिर गएर म एक्सप्रेसो खाने अमेरिकानो खाने कापुचिनो खाने मक्का खाने त भन्न सकिनँ. एटलिस्ट
1: नाम
0: भए पनि थाहा भयो होइन, नाम र त्यो त्यसको गुण त थाहा भयो नि. त्यो भनेको नि ऊ आफ्नो आफ्नोलाई नि सेल्फ ठुलो कुरा भयो नि त. मैले यति थाहा छु भन्नु नि मलाई त्यति थाहा हुनु भनेको मलाई आफ्नो सेल्फ कन्फिडेन्स बढ्नु हो त कतै गएर लगेर ब्ल्याक कफी मिल्क कफी मात्र भन्न नसकिनँ र म एक्सप्रेसो खाने भन्दाखेरि एउटा सेल्फ कन्फिडेन्स लेभल पनि हाई हुन्छ नि त. त्यो चाहिँ धेरै राम्रो गरे हो कि
1: सर. अब त्यो अलिकति पृष्ठभूमि जाँदाखेरि तपाईँले यो होइन यो बारिस्टा ट्रेनिङ लिउँ भन्ने खालको सोच चाहिँ कसरी आयो?
0: सोच चाहिँ अब हाल्नु भयो भने यो खासमा त कस्तो हो भने पसल पनि मेरो व्यवसाय पनि को होटल नै यो क्याफे नै हो.
1: पहिलेदेखि
0: नै अब सुरु भनौँ न अब त्यो ब्याकग्राउन्ड भएकोले पनि अब आफ्नै क्याफे खोलिसकेको थिएँ. आफ्नो क्याफे खोलिसकेपछि अब यो ट्रेनिङले चाहिँ अब कति भने नै मैले भने बेसी लेभलै थाहा छैन. अब बारिस्टा ट्रेनिङ गर्नलाई त मलाई थाहा छैन कति कस्ट पर्छ होइन. नर्मल बेसिक लिँदा पनि त कस्ट पर्छ. त्यो चिज जुन चिज त्यो वडाले नै सजिलो बनाइदिएछ नि त निशुल्क त्यो पनि होइन. निशुल्क गरेर 12-15 दिनको त्यो पनि धेरै त्यो हो कि राम्रो एकदमै फाइदाको चिज हो मान्छेलाई सिक्नेलाई जान्न बुझ्नु खोज्नेलाई चाहिँ धेरै राम्रो भयो. त्यो हिसाबले पनि एकदमै राम्रो भयो.
1: बाहिर तालिम लिँदाखेरि त सायद 15-20 हजार
0: त पर्छ मिनिमम. बेसिकको चाहिँ पर्छ. अब त्यसमा पनि लेभल हुन्छ बेसिक हुन्छ एडभान्स हुन्छ. तर बेसिकै थाहा पाउन नभए पनि एडभान्स हुन्छ कहाँ हुँदैन. बेसिकमै धेरै कुरा छ कि अब बेसिकलाई नै हो त्यसलाई एडभान्समा जान्यो. बेसिकले नै त्यो धेरै हेल्प गर्छ नि त. जुन त्यो बेसिकमा चाहिँ धेरै हेल्प भएको छ हाम्रो क्लासमा चाहिँ.
1: तपाईँले बेसिक लिनुभयो अनि बेसिक लिएपछि
0: आफ्नोतिर एकदमै हेल्प भयो मलाई.
1: त्यो अलिकति बताइदिनुहोस् न पहिला चाहिँ के थियो व्यवसाय होइन अनि पछि चाहिँ के सहयोग मिल्यो त्यसले गर्दाखेरि चाहिँ.
0: मैले अघि नै भने जस्तो तपाईँले अब एक्सप्रेसो कस्तो हुन्छ अब कफीको भेराइटी कति हुन्छ तपाईँको भेराइटी अब कफी हुन्छ नि त. मोका हुन्छ अब भनौँ न एउटा रेस्टिटो हुन्छ एक्सप्रेसो हुन्छ अमेरिकानो हुन्छ क्यापाचिनो हुन्छ अनि त्यसपछि लाटे हुन्छ मोका हुन्छ क्याफे मोका हुन्छ. त्यो बारेमा नलेज पाउनु त मलाई त सजिलो भयो नि त. त्यो भनेको मैले कसैलाई सोधेर अथवा मलाई यो के हो मैले यो के हो भनेर सोध्ने ठाउँमा मलाई आफूलाई आफै गएर आफै क्लास लिएर मैले ढक्क साथ गर्ने त्यो चिजमा मलाई चाहिँ एकदम प्लस पोइन्ट भएको. अनि उहाँको सरहरू अब हाम्रो यहीँ वडाको मान्छे प्रतिनिधिहरू पनि आएर टाइम टाइममा सोधिराख्नुहुन्थ्यो व्यवसाय गर्दा पनि व्यवसाय कस्तो छ के छ कस्तो छ. त्यो भनेको खुसीको कुरा हो नि त. त्यो नै राम्रो हो हाम्रो लागि त.
1: भनेपछि तपाईँको लागि
0: प्रभावकारी नै छ भन्नुभयो. अब त्यो भनौँ न मैले अघि भने जस्तै कतै गएर पैसा तिरेर खर्च गरेर लिनुपर्ने क्लास मलाई स्वतः वडाले निशुल्क गरिदिएको छ नि त. त्यो भनेको त धेरै राम्रो हो नि होइन. कतै त्यो भनेको एकदमै राम्रो हो.
1: भनेपछि सन्तुष्टि मिलाएको छ.
0: धेरै नै सन्तुष्टि
1: खुसी पनि हुन्छ.
0: खुसी त अब हुनुपर्ने भइहाल्यो. त्यो खुसी नै अब आफूले थाहा नभएको कुरा थाहा पाउनु नै थियो ठुलो कुरा भइसक्यो नि त. त्यो खुसीमा त अब गर्न नै गर्न सकिँदैन त्यो खुसी.
1: त्यसपछि एडभान्स लेभलको तालिमहरू पनि लिनुभयो कि?
0: एडभान्स लेभल भन्दा पनि एडभान्स लेभलको लिनै परेन. त्यसमा त्यो अब त्यो बेसिकै सिकिसकेपछि अहिले त थुप्रै छन् नि. अब युट्युब छन् कति चिजहरू प्लेटफर्महरू छन् जहाँ सिक्ने प्लेटफर्म. त्यसैले बेसिक थाहा पाउनु पर्यो क्या मान्छेले. बेसिक थाहा भएपछि बेसिकै थाहा नभएसम्म बेसिक त कतैबाट पनि बेसिक सिकेर चाहिँ सिकिँदैन. मेरो विचारमा ट्युटोरियल यताउता हेरेर बेसिक नै सिकिँदैन. बेसिक सिक्नु सिकिसकेपछि बरु त्यसलाई बेसिकको नलेज भइसकेपछि चाहिँ बरु एडभान्स कोर्स चाहिँ कतैबाट हेरेर सिकेर चाहिँ गर्न सकिन्छ अरे.
1: अब अर्को महत्वपूर्ण कुरो भनेको पैसा है. अब व्यवसाय गरिसकेपछि पैसा कमाउनु पर्ने हुन्छ होइन. जेसी अब जति ठुल्ठुलो आदर्शको कुरा गर्यो भने होइन अब लास्टमा जोडिनु भनेको पैसा. अब सिप सिकेपछि तपाईँले त्यसलाई उपयोगितामा प्रयोग गर्नु भयो कि भएन होइन. उपयोगी भयो कि भएन र आफ्नो त्यो इन्कम अथवा आय आर्जनमा चाहिँ अलिकति सपोर्ट मिल्यो कि मिलेन?
0: त्यो त एकदमै मिल्यो. अब मैले भने नि अब त्यो सिकिसकेपछि अब मैले मेरो एक त सेल्फ कन्फिडेन्स बढिसक्यो. म जुन काउन्टरमा बस्छु अगाडि फोन फेसमा बस्दाखेरि त मलाई अब अमेरिकानो चाहियो कि एक्सप्रेसो चाहियो भनेर मेरो सेल्फ कन्फिडेन्स बनाएको त्यो अगाडिको मान्छेले पनि म कस्तो लेभलको भन्ने थाहा भइसक्यो नि त. त्यसमा पनि सेल्फ रेस्पेक्ट त बढिसक्यो. सेल्फ कन्फिडेन्स बढ्यो. अगाडिको मान्छेको नजरमा पनि मलाई थाहा धेरै कुरा थाहा रहेछ भन्ने भयो नि त. त्यसमा पनि मेरो बिजनेसमा हेल्प गर्छ. त्यो बिजनेसमा हेल्प

0: मान्छे घुलमिलिन्छ, घुलमिलिसकेपछि मान्छे अभियसली त्यो मान्छे मलाई थाहा धेरै कुरा थाहा भयो अनुसार त्यो मान्छे मसँग घुलमिलिन्छ, त्यो बिजनेस व्यवसाय त बढ्ने स्वतः कुरा नै भयो, त्यसमा म त सन्तुष्ट नै छु, राम्रो व्यवसाय पनि भइरहेछ, चलि नै रहेछ अहिलेसम्म पनि।
1: कति कमाइ हुन्छ?
0: कमाइको त त्यस्तै हो,
1: अप्ठ्यारो कुरो हो
0: होइन, कमाइको कुरा भन्दा पनि कसो भने आफूलाई पुगिरहेछ, कसैसँग मागेर चलाउनु परिरहेको छैन, त्यो नै ठुलो कुरो हो नि त। अब कसैको पसल अहिले अहिलेको त्यो कन्डिसनहरू आर्थिक अवस्था हेर्दा त कतिको व्यवसाय त चलेको छैन, मान्छे मेरो त व्यापारै भएको छैन भन्ने कन्डिसनमा पनि मेरो चाहिँ चलिरहेको छ।
1: मासिक त दुई तिन लाख
0: त्यस्तै होला,
1: हाराहारीमा
0: भनौँ न, अहिले त अब जस्तो अवस्था त्यस्तो छ नि, आर्थिक अवस्था त्यस्तो भएको कन्डिसनमा चाहिँ राम्रो चलिरहेछ।
1: हुन त अघि मैले यहाँ सदस्यजीसँग कुराकानी गर्दाखेरि नेवार समाज हो, वैदेशिक रोजगारीमा त्यति बढी आकर्षण छैन भन्ने कुरा गर्नुभएको थियो, तपाईँ हेर्दाखेरि पनि देखिरहेको छु मैले होइन, तपाईँलाई त्यस्तो ख्याल आयो आएन? अब यसो जाउँ घुमघाम अथवा रोजगारीको सिलसिलामा उतै सेटल हुनु
0: भने यही राम्रो भइरहेको र यही कन्डिसन राम्रो छैन, त्यस्तो कन्डिसनमा चाहिँ हो सोच आउन सक्ला, अब सबै परिवारै परिवारको सपोर्ट मिलिरहेछ, सब टोल छिमेकीबाट सबैले हेरिरहेछन् भन्दा त्यो कन्डिसनमा आउनै पर्दैन, त्यो लास्टमा त्यो कन्सेप्ट आउनु भनेको केही भएन, केही गाह्रो साह्रो पर्यो, केही वे आउट नै भएन भन्ने सोच्ने अवस्था हुने, त्यो सोच नै त्यो सोचसम्म नै पुगेको छैन कि, त्यही भएर त्यही सोच आएन।
1: यही ठिक छ,
0: कमाइया छ, बसिया छ, परिवारसँग बस्न पाइया छ होइन, अब त्यही नै ठुलो कुरा हो नि त।
1: अनि जुन 18 नम्बर वडाबाट तपाईँले तालिम लिनुभयो, सिक्नुभयो होइन, अब त्यसलाई व्यावसायिक तरिकाले पनि प्रयोग गरिरहनु भएको छ, अर्को भनेको पालिकाहरूले पनि तालिम लिइरहेका हुन्छन्, त्यो पालिकाहरूको तालिमहरूमा सहभागी हुनु भएको छ कि छैन अहिलेसम्म?
0: म त्यस्तो पालिकाको चाहिँ गएको छैन, हाम्रो हाम्रो सरमाले भनेर मात्रै म हो बारिस्तामा, त्यो पनि उहाँले नै बोलाएर इन्भाइट गरेरै हो, वडामा गरेर अब गर्नुपर्छ, तिमीलाई काम आउँछ पछि धेरै काम लाग्छ भनेर बोलाउनु भएकोले पनि हामी सहभागिता भएको, त्यो बेला थियो हाम्रो थुप्रै यङ्स्टरहरू थियो, त्यो बेला चाहिँ त्यो क्लासमा चाहिँ थियो, देखियो मैले देखेँ अनुसार चाहिँ धेरै युवाहरू नै थिए, अब ग्रेनियरदेखि लिएर युवाहरूसम्म पनि थियो, युवाको जमात चाहिँ धेरै थियो त्यो बेला।
1: वडाहरूले अहिले तालिम दिए, यो 18 नम्बरमा मात्र होइन समग्र देशभरि नै वडाहरूले विभिन्न युवाहरूलाई चाहिँ प्रोत्साहन गर्नुको लागि भनौँ, रोजगारी सृजना गर्नुको लागि, महिलाहरूलाई अलि नेतृत्व विकास गर्नको लागि, अभिवृद्धि बढाउन अनि र सँगसँगै आयोजनको विभिन्न बाटाहरू खोल्नको लागि, स्वावलम्बी बनाउनको लागि थुप्रै कुराहरू छन् जोगिएका छन्, रोजगारी सृजनाका लागि छ होइन, कतिको महत्वपूर्ण हो जस्तो लाग्छ? एउटा वडा अन्तर्गत तपाईँले तालिम लिनु भएको छ, तपाईँले यो हेर्दाखेरि चाहिँ 18 नम्बरमा मात्र नभएर सबै वडाहरूको कुरा जोड्दाखेरि चाहिँ कति महत्वपूर्ण हो कुरा हो जस्तो लाग्छ? यो चाहिँ
0: मलाई चाहिँ लाग्छ यो महत्वपूर्ण कुरा नै हो, किनभने अहिले काम सबैको व्यवसाय एउटा व्यवसायमा जोड्नु स्वाभाविक त्यो हुनै पर्छ कि, त्यो अब जुन चाहिँ जुन काम वडाले गरिरहेछ नि, हाम्रो 18 वडाले गरिरहेछ, कहिले भनौँ न तपाईँको बिक्री ट्रेनिङ भनेर बोलाउन भइरहेछ, कहिले व्यक्ति त्यो हाम्रो उद्घोषक वाला छ, त्यो फिटनेसवाला छ, तपाईँको मैले देखे अनुसार नै ब्युटी पार्लरको पनि गरेका छन् होइन, अनि यो हाम्रो अब यो बारिस्ता त भइहाल्यो, अब फेरि बेकरीवाला पनि छ, यहाँ बाजा बजाउने यता ट्रेनिङहरू बेकरी के डिफ्रेन्ट भइरहेको त्यो अनुसार पनि कतिले भने कतिले त काम पाइने गरेन, घरबारै काम भइरहेछ, त्यो भनेको सेल्फ आफ्नो सेल्फ रेस्पोन्सिबिलिटी धेरै बढेर छ क्या, त्यो कसैको भरमा नपरिकन चाहिँ यो चाहिँ एकदम गर्नु जरुरी नै छ, गरिब महिला पनि अब सबै अब भनौँ न प्रायः अब अहिलेको जमातमा त काम गर्न जान्छ, जे भेट्नु जान्छ, जो जुन चाहिँ हामीभन्दा पहिलो पुस्ता हुनुहुन्छ नि उहाँहरू त घर बसी बसी काम गर्नु पायो नि, कसैमा माथि डिपेन्डेन्ट हुनु परेन अहिलेसम्ममा मैले देखे अनुसार चाहिँ अहिले उहाँको हाम्रो हामी यहाँ किलाका मिसा पुत्र भन्ने छन् उनीहरू आफ्नै काम गर्छन्, जुन खाना बनाउनेदेखि लिएर भनौँ भने जस्तै त्यो साबुन बनाउनेदेखि लिएर तपाईँको यो एप्रोन बनाउने बेकरी बनाउने सबै इन्भल्भ छन् क्या, त्यो भनेको सो सेल्फ हुनु नि त्यो कन्फिडेन्स बन्नु त एकदम स्वाभाविक हो, त्यो चाहिँ हुनै पर्छ क्या, हरेक वडामा हुनुपर्छ, हाम्रो वडामा त छ, मैले देखेँ अनुसार हाम्रो मेरै मिसेस पनि यी वडामा छन् र उसले पनि ब्युटी पार्लर ट्रेनिङ लिएछ, अनि त्यसपछि ऊ उद्घोषकवाला ट्रेनिङ लिएछ, उसलाई बोल्नलाई कन्फिडेन्ट भयो, ब्युटी पार्लरको कसैको लागि गएर गरिदिने काम चाहिँ एकदम गरेर त्यो एकदमै राम्रो हो यो भनेको।
1: अब अझै हुन त अब ओडाल पनि लागिरहेको छ, अझै बढी प्रभावकारी गराउन अझै निरन्तरता दिनको लागि चाहिँ के गर्नुपर्छ एउटा सामान्य व्यक्ति भएर भन्दाखेरि अझ यो गरिदियो भने अझै राम्रो हुन्थ्यो भन्ने खालको चाहिँ त्यस्तो केही छ?
0: अब हाम्रो वडामा वडाको अनुसार चाहिँ गरिन त धेरै गरिराख्नु भएको छ। अब त्यो व्यक्ति अब भनौँ साधारण व्यक्ति बाहिरबाट आउटसाइडर भएर हेर्ने हो भने पनि धेरै नै गरिराख्नु भएको छ। कहिले केही न केही चिजमा इन्गेज भएका छौँ भएको, कहिले के प्रोग्राम, कहिले के प्रोग्राम, कहिले के ट्रेनिङ, कहिले के, कहिले के, कहिले यो ट्रेनिङ, कहिले के ट्रेनिङ त गराइराख्नुहुन्छ मैले थाहा भए अनुसार पनि। अब मेरो मिसेस पनि त यो दुचारमा सहभागी छन् होइन, उसलाई उसले उसको माटो पनि थाहा भइरहेको हुन्छ कि कहिले यो ट्रेनिङ भइरहेछ, कहिले यो ट्रेनिङ भइरहेछ। अहिले अब पछि अहिले बुवाले मेरो बुवाले पनि भन्नु यो हाम्रो सोरमामाले पनि भन्नुहुन्छ अहिले बेग्री ट्रेनिङ भइरहेछ, बेग्री ट्रेनिङ दिनु त्यसलाई पनि हेल्प हुन्छ भनेर उहाँले हरेक टाइम हामीलाई इन्फर्म चाहिँ गराइराख्नुहुन्छ। मलाई मात्र होइन यो समग्र वडामा चाहिँ यो मेसेज चाहिँ प्रो भइरहन्छ, ट्रेनिङहरू भइरहेछ, भाउनु आऊ ट्रेनिङ लिऊ भन्ने चाहिँ नि हरेक टाइम भन्नुहुन्छ। अब त्योभन्दा
1: अझै बढी यो
0: अझै त्यो त्यति नै धेरै भइसक्यो सर। अब त्यो भन्नु भने त्यो मान्छे गर्नु मान्छे गर्ने मान्छेहरूलाई त्यो अपर्च्युनिटी यसलाई लिन सक्यो भने त धेरै ठुलो अपर्च्युनिटी हो नि त। त्यो त्यति भन्दा भन्दै पनि सहभागिता छैन, भनिरहेछ क्या, भनिराख्नुहुन्छ, भनिराख्नु भन्छ, भनिराखेका छन् पनि अनि भनिराख्नु पनि हुन्छ कि। अब थोरै थाहा भएको कुरा भन्ने हो मैले होइन, अब त्यो भन्दा थियो त्यति गर्नु ठुलो कुरा भइसक्यो नि त। अब एउटा ट्रेनिङमा कमसेकम पाँचजनाको दसजनाको सहभागितामा दुई तिनजनाले मात्र रोजगारी पाएर त्यसलाई त्यो अपर्च्युनिटीको रूपमा लिएर केही सिप सिकेर गऱ्यो भने त्यो एउटा पर्व चार पाँच तिन चारवटा पर्व त पर्यो नि, त धेरै राम्रो गरिराख्नु। मलाई त यही चिजलाई निरन्तर दिउँ भन्ने चाहन्छु कि म चाहिँ।
1: एउटा सहभागी भएर जति पनि तालिम लिन चाहने अरू व्यक्तिहरू पनि हुनुहुन्छ अथवा अरू वडाका जति व्यक्तिहरू हुनुहुन्छ उसलाई चाहिँ आफ्नो वडाले पनि यस्तै खालको कार्यक्रम गरिदिनुहोस् भन्ने सोच थियो छ, उहाँहरूलाई चाहिँ के सुझाव सल्लाह दिनुहुन्छ?
0: यो कस्तो सुझाव चाहिँ म के भन्न चाहन्छु भने जब वडाले गरिरहेछ वडाले पनि धेरै मिहिनेत गरिरहेछ नि त। अब यो प्रशिक्षकहरू ल्याएर भनौँ कति प्रशिक्षकहरूलाई त टाइम हुँदैन ल्याएर हाम्रो मेरैमा पनि अब उता लाजिम पार्कको त्यत्रो ठुलो कोठीमा मिठो छ भन्ने क्याफेमा लगेर ट्रेनिङ गर्नु त्यो सानो कुरा होइन नि। दार्जिलिङमा कोठीमा मिठो छ भन्ने त एउटा एकदम ठुलो एउटा कफीको लागि हो, क्याफेको लागि एकदम राम्रो ट्रेनिङ बेकरी सोकि सबै ट्रेनिङ दिनु एउटा राम्रो प्लेटफर्म थियो जहाँ त्यहाँसम्म गए पनि उहाँहरूले गरिदिनु भयो होइन। त्यस्तो प्रोग्राम गरिदिनु हुन चाहिँ सहभागी भइदिनुहोस्, एटलिस्ट 10-15 दिनलाई भए पनि टाइम निकाल्दा धेरै हुँदैन, दिनभरि हुँदैन, दुई तिन घन्टाको टाइम हुन्छ, दुई तिन घन्टा निकालेर वडालाई पनि सहयोग गर्नु कि वडाले जति गरिरहेको छ वडाले त्यसमा गरेर आफूलाई सहभागिता चाहिँ भइदिउँ होइन। अब मैले जस्तो काम गरेर अब सेल्फ भनौँ न गिभिङ दिनु न भन्ने हो।
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिका वडा नम्बर 18 बारिस्ताको तालिम लिएर उद्यमी बन्नुभएका बद्री महर्जन। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले काठमाडौँ महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता, अहिला संस्करणको परिणाम, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर, संघ प्रदेश संघको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो, सुन्नु भएकोमा तपाईलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।
2: बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसागर पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: आजको दिन उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। रकेट रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 372732 एसएमएस गरौँ।
2: आउँछ तलब जान्छ तलब खल्ती खाली छैन बचत।
3: सो व्हाट नेक्स्ट
2: एसआईपी गरौ फ्युचरको लागि लगानी गरौ। लगानी बेस्ट एट एनी एज यो एनआईसी एसिया क्यापिटलको एसआईपी। आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
4: थप जानकारीको लागि 9853145531 वा व्हाट्सएप र भाइबर नम्बर 9803655678 मा सम्पर्क गर्नुहोस्।
5: एनआईसी एसिया क्यापिटल।

तू नजर को हेराई छाती भर झुक झुक झुक पहाड़ चढ़ता ले।

你这种小满足。

0: एच इंग्लिश सेकेन्डरी स्कुलको सूचना नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलो दुधकुण्ड नगरपालिका 5 स्थित माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कुलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अलुमनाई कप 7 ए स्क्वाड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ।
1: एकताका लागि खेलौं सँगै अगाडि बढ़ौं भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्। खेल हुने मिति समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि योङ स्टार क्लबको प्राङ्गण। पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 3,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनु होला।
0: माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।
2: चेरे मध्यवती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
3: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल, तार उपकरण, टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति, स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
2: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
3: अनिवार्य रूपमा सूचित गरिन्छ, तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून, स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय, मकालो वरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
2: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
3: जानकारीका लागि मकालु वरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना सङ्घ सभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
2: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली, लुम्बु नेटवर्क प्राली, एभरेस्टलिङ्क प्राली। सम्पर्क नम्बर 97 68 63 77 34।
3: अध्यक्ष पासाङ शेर्पा, चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ एक चेरेम सोलुखुम्बु।

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरु जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरु रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841130094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
0: माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलको सूचना।
2: यस माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक्स भव्यताका साथ मनाउन लागेको सहस्त्र जानकारी गराउँदछौ। यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
0: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी, शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशिप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
2: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कूलमा जम्मा भई थाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्राङ्गण सोलु दुधकुण्ड नगरपालिका 6 सल्लेरी सोलु खुम्बु।
0: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कूल सल्लेरी।

0: कृषि ज्ञान केन्द्र सुलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385130 वा 9869-9845-76 सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा सिप तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfire.shramsanchar.gov.np। खाता बनाउनुहोस्। आवश्यक विवरण भर्नुहोस्। विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना।
1: प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
1: अन्य जिल्लाको नागरिकता हुनेले बसाइ चराएको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति।
0: थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9195, उपाध्यक्ष 9849-5110-79, कार्यालय प्रमुख 9849-5921, र कार्यालय सहयोगी 9862-86-72-57, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको सूचना। नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलु दुधकुण्ड नगरपालिका 5 स्थित माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अग्नाई कप 7A स्वाइट फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ। एकताका लागि खेलौं, सँगै अगाडि बढौं भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्। खेल हुने मिति, समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि युङ स्टार क्लबको प्राङ्गण। पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 को साथमा ट्रफी, मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार 5,000, ट्रफी, मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद 3,000 को साथमा ट्रफी, मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनुहोला। माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल, सल्लेरी।

0: जिल्ला हुला कार्यालय सोलुखुम्बु को सूचना
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टूबर 9 तारीख का दिन वन पोस्टल नेटवर्क इन्फिनेट पॉसिबिलिटीज नारा का साथ 152 विश्व हुलाक दिवस निम्न अनुसार को कार्यक्रम का साथ मनाइने संबंधित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहान को 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5000 3000 र 2000 रुपैयाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: अब जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813344 र 9852842429।
1: आयोजक जिल्ला हुलाक कार्यालय।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मानव दोष विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
4: तीन दिन देखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
3: आ कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डी नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
8: गुरु आज मेरो जन्मदिन हो, याद त छ नि?
9: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
8: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
9: ल अब आँखा खोला त।
8: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक घर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदूतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा

0: सुबु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
0: सोलुखुबु आँखा उपचार केन्द्र सोलु दुधकुमा नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुबु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
2: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खुजो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
2: सुनु दुधकुण्ड नगरपालिका 5 पल्लेरी सुनुखुम्बु।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बो।
8: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
9: किन भयो, के भयो, सन्चो भएन?
8: होइन, यतिकै जाने मन लागेन।
9: यतिकै पनि हुन्छ?
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
9: ए, कुरा त्यस्तो थियो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
10: नमस्ते कति कामले पाल्नु भयो
9: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कण्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
10: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
11: हस् म्याडम
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: साथी हेर न के खतरा समाचार आइसक्यो भारत चाहिँ अब चाहिँ के हुने हो
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।